सुप्रभात आदरणीय श्रोतागण, एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। समय यसबेला बिहानको ठिक 6:25 भएर श्रोता, अनि आज हो विक्रम सम्वत 2083 सालको असोज 1 गते, शक सम्वत 1948 भद्र 26 गते, साथै 2026 सालको सेप्टेम्बर महिनाको 17 तारिक बिहिबार। अब आरम्भ गर्न लागिरहेका छौ आजको हाम्रो अधिवेशन विविध रोचक कार्यक्रमहरूको साथमा। सर्वप्रथम सबै सबैलाई आज विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना, र आकाशवाणी खरसाङलाई सुनेर बसिरहनु भएका हाम्रा सम्पूर्ण आदरणीय श्रोताहरूलाई उद्घोषिका मचित्रको न्यानो स्वागत अभिवादन।

अहंकार मानिसको सबैभन्दा ठुलो दुश्मन हो, त्यसले सुनको हारलाई पनि माटो बनाइदिन्छ। नमस्कार आदरणीय श्रोता, ऋषि वाल्मीकिजीको यो महान बाणी लागिराख्दै स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङको बिहानीको प्रस्तुति कार्यक्रम अर्चनामा।

आदरणीय श्रोता, आजको युग मेसिनको युग हो। हामी बिहान उठेदेखि बेलुका नसुतेसम्म कुनै न कुनै मेसिन अर्थात् औजारमाथि निर्भर भएका हुन्छौँ। किसानको हलोदेखि लिएर विद्यार्थीको कलम, ड्राइभरको गाडी, डाक्टरको औजार, कारखानाका ठुल्ठुला मेसिनहरू, यी सबैले हामीलाई जीवन धान्न मद्दत गरिरहेका हुन्छन्। आज विश्वकर्मा पूजा, यसै अवसरमा हाम्रा सम्पूर्ण श्रोताहरूमा

0: कर्मा पूजाको हार्दिक शुभकामना व्यक्त गर्दै आजको अर्चना कार्यक्रममा हामी प्रस्तुत गर्न लागिरहेका छौँ विश्वकर्मा पूजा अनि यसको महत्त्व विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्न हेतु आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ खरसाङ गिद्धे पहाड निवासी पुरुषोत्तम अधिकारीज्यू। त आउनुहोस् श्रोता, सुनौ उहाँको प्रस्तुति।
1: विश्वकर्मा पूजा अनि महत्त्व। यम ब्रह्म वेदान्त वेदो वदन्ते परम प्रदानं पुरुषस्तथान्ये विश्वत्कते कारणमीश्वरं वा तस्मै नमो विघ्न विनाशनाय। नमस्कार श्रोतावृन्द, प्रातकालीन न्यानो अभिवादन गर्दै विश्वकर्मा पूजा विशेष परिचर्चा लिएर म पुरुषोत्तम अधिकारी हजुरहरू समक्ष उपस्थित भइसकेको छु। आश्विन 1 गते 17 सितम्बर सङ्क्रान्ति भगवान विश्वकर्माको प्रादुर्भाव भएको दिन। विश्वेशम विश्वकर्माणम विश्व निर्माण कारिणाम ऋषिवि सनकादश्च संयुक्त प्रणमाम्यहम, अर्थात् सौनकादि ऋषिहरूले संयुक्त रूपमा ब्रह्मालाई प्रार्थना गर्दै भने, हे विश्वकर्म, विश्व निर्माणको शक्ति भएका तब वासुदेव र अङ्गिरा ऋषिपुत्र या ब्रह्माका मानस पुत्रका रूपमा श्री विश्वकर्मा भगवानको प्रादुर्भाव गराइदिनुहोस्। तब देवता र ऋषिहरूले विश्वकर्मा भगवानलाई संसारको संरचना गरिदिनुहोस् भनी फेरि विन्ती गर्न थाले। कारण भगवान विश्वकर्मा सृष्टिका पहिलो वस्तुशास्त्र शिल्पशास्त्रमा पारङ्गत भएर जन्मनु भएको थियो।

ऋग्वेदमा विश्वकर्मको महिमा र महत्त्वको बारेमा धेरैवटा ऋचाहरू लेखेर वर्णन गरिएको छ। पौराणिक काव्यमा अनुसार भगवान श्री विश्वकर्मले विभिन्न युगमा देवगणहरूको लागि प्रख्यात नगर भवन र हतियारहरूको निर्माण गर्नुभएको थियो। सत्ययुगमा स्वर्गलोकमा भएको सुनकलङ्का भगवान श्री विश्वकर्मले नै निर्माण गर्नुभएको थियो। त्रेतायुगमा भगवान शिवको निम्ति सुवर्णपुरमा र रावणको निम्ति लङ्कामा सुनको दरबार निर्माण गरिदिनु भएको थियो। द्वापरयुगमा भगवान कृष्णको आज्ञा पालन गर्दै समुद्र किनारमा द्वारका नगरी एक रातमा नै निर्माण गरिदिनु भएको थियो। कलियुगमा जगन्नाथपुरी स्थित प्रसिद्ध जगन्नाथ मन्दिरका काठका मूर्तिहरू विश्वकर्मले नै बनाएका हुन् भन्ने जनविश्वास आजसम्म रहिरहेको छ। असोज 1 गते कन्या राशिमा सूर्य

को प्रवेश पछि श्री विश्वकर्म को पूजा विधि बताइएको छ। यस दिन कल कारखाना उद्योग मोटरगाड़ी ग्यारेज र घर बनाउँदा प्रयोग गर्ने औजारहरू हतियार मेसिनेरी सामानहरूको सफाई गरी विधिपूर्वक पूजा गरिन्छ। श्रमिक कालीगर र इन्जिनियरहरू आफ्नो काम गर्ने औजारहरूलाई विश्वकर्म भगवानको प्रतीक मानेर पूजा गर्ने गर्छन्। वरको रुख सिंहासन भएका पाँचवटा शिर भएका अनि प्रत्येक शिरमा अनेक रत्न जडेका मुकुट धारण गरेका जसको शरीरमा अनमोल दिव्य वस्त्र अलङ्कार लगाएका यस्ता दिव्य विशाल शरीरमा यज्ञ पवित्र धारण गरेका विश्वका रचयिता विश्वका पालनहार देवताहरूका रक्षक विश्वलाई नै निर्माण गर्ने शक्ति भएका विश्वकर्मा देवता हुन्।

हे ऋषि, विश्वकर्म पुराणमा वर्णित अनुसार विश्वकर्मको उपासना सबै देवताहरूले गर्नुभएको छ, साथै उत्तम फल प्राप्त गरिसक्नु भएको छ। जब ब्रह्माजी सृष्टिको रचनामा लीन हुनुहुन्थ्यो, तब ब्रह्माजीलाई लोक निर्माणको निम्ति भगवान विश्वकर्मको सहारा लिनु पर्यो। जब ईश्वर नारायण रूप लिएर विश्वपालनको कर्ममा लाग्नुभयो, त्यस समय पनि भगवान विश्वकर्मको नै सहारा लिनु पर्यो। भगवान शिवजीलाई पनि विश्वकर्मको सहायता आवश्यकता पर्दथ्यो। जब शिवजी महारुद्र भएर संसारमा प्रलय गर्नुहुन्थ्यो, त्यस समय विश्वकर्मले उहाँलाई शान्त गराउनु पर्दथ्यो। कारण महाप्रलय अनि आवश्यक भएको शिवजीको महाप्रलयको कुरा सुनेर शान्त बन्दथे। तब विश्व महाप्रलयमा संसार समुद्रमा डुब्नेछ, कारण संसारको सृष्टि पानीबाट नै हुन्छ भनी विश्वकर्मले सिर्जना गरेका थिए र समुद्र नै बिलाउनेछ, तब म सृष्टि गर्नेछु भनी विश्वकर्मले भन्नुभएको छ। देवराज इन्द्र विश्वकर्मको सहायताले वर्षा गराउनुहुन्थ्यो। वायुमा गति, अग्निमा ज्वलन शक्ति औ पानीमा निरन्तर गतिको पनि विश्वकर्मको प्रभावले नै हुँदछ। सूर्य, चन्द्रमा, पृथ्वीको गतिशीलता, प्रकाश आदिको कारण पनि भगवान विश्वकर्म नै हुनुहुन्छ। यमराजलाई पनि आफ्नो न्याय प्रदान गर्न विश्वकर्मको सल्लाह लिनुपर्दछ। समयलाई निरन्तर गतिशील रहन पनि विश्वकर्मको प्रभाव नै निर्भर रहनुपर्दछ। यसैले विश्वकर्मलाई योग्य र आदर्श भगवान पनि मानिने गरेको छ।

देवताहरूको पूज्य ब्रह्माजीका प्रपौत्र श्री भगवान विश्वकर्म हुन्, जसको पूजा वैदिक कालमा पनि हुन्थ्यो। यज्ञ तथा वास्तुको प्रसङ्गमा उनको प्रार्थना अर्चना गर्ने गरिन्थ्यो, जो कालान्तरमा प्राय बन्द नै भएको जस्तो भएको थियो। कारण आजसम्म पनि संसारमा ब्रह्माजीको मन्दिर पूजा कतै भेटिएको छैन। यो पाठ पनि बुझिन्छ, भगवान विश्वकर्मले नै सर्वप्रथम स्वर्गलोकको निर्माण गर्नु भएको थियो। पुरुर्वा राज्यमा जब द्वादश वर्षीय यज्ञ भयो, त्यस यज्ञशालामा पनि भगवान विश्वकर्मले नै गर्नुभएको थियो। काशीमा आफैले शिवलिङ्ग स्थापना गर्नुभयो। दुर्गा सप्तशतीको दोस्रो अध्यायमा हेर्नुहोस्, विश्वकर्मले अरू भगवान सरह दुर्गा देवीलाई पनि आभूषण र फर्सा त्रिशूल आदि शस्त्र प्रदान गर्नुभएको छ। विश्वकर्म ब्रह्मात्मक वास्तुदेवका पुत्र थिए, यसैले उनको पूजा देव पूजा नै हो। दुर्भाग्यवश केही यस्ता पूजा कमै मात्रामा देखिन्थ्यो। धेरैको धारणा विश्वकर्म भगवान नयाँ हो, पहिले कमै मात्र गरिन्थ्यो। अब यो स्पष्ट जान्छ कि यो विश्वकर्म पूजा नयाँ सोच नयाँ विचार होइन। भगवान विश्वकर्माका 108 नाम शास्त्रमा पहिले नै वर्णिन्छ। जस्तै ओम विश्वकर्मणे नमः, विश्वात्मने नमः, विश्वसाय नमः, विश्वधराय नमः, विश्वधर्माय नमः, विरज्ये नमः, विश्वधराय नमः, विष्णवे नमः, विश्वधराय नमः, विश्वकराय नमः, इत्यादि इत्यादि। बुद्धि कला र रचनात्मक क्षमता बढाउनका लागि गायत्री मन्त्रको पनि जप गरिन्छ। विश्वकर्मको ओम शिल्पाचार्य विद्महे महाशिल्पाय धीमहि तन्नो विश्वकर्म प्रचोदयात्। यसरी ध्यान मन्त्र पनि शास्त्रमा लेखिएको, जुन मन्त्र जपे दुर्घटनाबाट पनि बाँच्न सकिन्छ भनेर शास्त्रमा लेखिएको छ। ओम विश्वकर्म हविषा बाबृधान स्वयं मेजस्व पृथ्वी मुत्र धाम मध्यान्त वन्य वितम सपत्ना इहाय अस्माकं वदवा सूर्य रस्तु।

श्रोता, आजको अचानक कार्यक्रममा हजुरहरूले सुन्नुभयो विश्वकर्मा पूजा अनि यसको महत्त्व विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो खरसाङ गिते पहाड निवासी पुरुषोत्तम अधिकारीज्यूले, अनि साथमा सुन्नुभयो विभिन्न भक्ति सङ्गीतहरू पनि। हवस् त श्रोता, हजुरहरूमाथि भगवान् विश्वकर्माको सदैव कृपा बर्सिरहोस् भन्ने कामना सहित आजलाई कार्यक्रम प्रस्तुता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका झुनालाई पनि बिदा दिनुहोस्। नमस्कार।

समाचारको प्रसारणपछि पुनः स्वागत छ श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जमा। साथै हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ आकाशवाणी दार्जिलिङको एफएम 102 मेगाहर्ज, न्यूज अन एआईआर मोबाइल एप, साथै प्रसार भारती ओटिटी वेब प्लेटफर्ममा पनि। त श्रोता, समय बिहानको ठिक 7:05 भएर श्रोता, र अबको यो समय हो बिहानी कार्यक्रम शुभ प्रभातको। त्यस अन्तर्गत हामी खेतीपातीबारे सल्लाह अन्तर्गत जानकारी दिनेछौँ, साथै आधुनिक गीतहरूको प्रस्तुति पनि रहनेछ। आउनु श्रोता, कार्यक्रम शुभप्रभातको आरम्भमा प्रस्तुत छ खेतीपातीबारे सल्लाहमा आज खोर्सानीको खेती सम्बन्धी जानकारी। त आज हामी हाम्रा कृषक श्रोताहरूलाई खोर्सानीको खेती कसरी गर्नुपर्छ त्यसबारे मुख्य कुराहरूको जानकारी दिन लागिरहेका छौँ। खोर्सानीको जातहरूमा G3, NP 46A, पटनाई इत्यादि रोप्ने समय माघ फागुन महिनामा बिउलाई बियाडमा राख्नुपर्छ। बिउ रोपेको 6 हप्तापछि बिरुवा तयार हुन्छ। जेठ महिनामा बिउलाई बियाडमा रोप्नुपर्छ। रोपेको 6 हप्तापछि बिरुवा तयार भएपछि बिरुवालाई जमिन तयार गरेको ठाउँमा रोप्नुपर्छ। 1 हेक्टर जमिनमा बिउ 1 किलो 1 पावाकोदेखि अर्थात् 1.5 किलोसम्म लाग्छ। तर बिउ जहिले पनि भरपर्दो दोकान, कृषि भण्डार अथवा NSC किनेर रोप्नुपर्छ। एउटा बिरुवादेखि अर्को बिरुवाको दुरन्त 40-60 सेन्टिमिटरको फरकमा रोप्नुपर्छ। जमिन कमसेकम 3-4 पल्ट खनजोत पनि गर्नुपर्छ। माटोको ढेलाहरू फुटाएर बुरबुराउँदो फुरफुराउँदो बनाउनुपर्छ। त्यसपछि जमिनलाई समान गर्नुपर्छ र अन्तिम जमिन तयार गर्ने समयमा कम्पोस्ट मल अथवा पाकेको गोबर मल 15 टन व्यवहार गर्नुपर्छ। असल उत्पादन पाउनको लागि रासायनिक मलको पनि प्रयोग गर्नु अनि अति आवश्यक

छ। नाइट्रोजन 35 किलोग्राम, फस्फेट 35 किलोग्राम अनि पोटास 35 किलोग्राम। बिरुवा रोपेको एक महिनापछि 17 किलो 500 ग्राम नाइट्रोजन सार प्रयोग गर्नुपर्छ। त्यसरी नै बिरुवा रोपेको दुई महिनापछि 15 किलो 500 ग्राम नाइट्रोजन सार लगाउनुपर्छ। सार प्रयोग गर्न अघि बारीमा उम्रेको सबै झारहरू उखालिदिनुपर्छ। त्यसपछि नाइट्रोजन सार प्रयोग गर्नुपर्छ। नाइट्रोजन सार प्रयोग गर्ने बित्तिकै सिँचाइ गरिदिनुपर्छ। खोर्सानीमा किराको आक्रमण भए रोगर, मेटासिस्कस आदि दबाईहरू पानीमा घोलेर प्रयोग गर्नुपर्छ।

श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवालाई एफएम 103.5 मेगाहर्जमा। श्रोताले सुन्दै हुनुहुन्छ केही हिन्दी भजनहरू अनुप जलोटाको आवाजमा।

0: अनुप जलाटाको आवाजमा विविध हिन्दी भजनहरूको प्रस्तुतिपछि श्रोता अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सबिना गिरीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको तकनिकी भविष्यलाई आकार दिन सरकार र सेमी कन्डक्टर उद्योग बीचको घनिष्ठ सहयोग महत्वपूर्ण रहेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले प्राप्त गर्नुभएका स्मृति चिन्ह र उपहारहरूको ई लिलामी आजदेखि शुरू हुँदैछ। केन्द्रीय मन्त्रीमण्डलले कर्मचारी भविष्य निधि संगठन ईपीएफओ अन्तर्गत अनिवार्य कभरेजका लागि वेतन सीमा 15,000 बढाएर 25,000 रुपियाँ प्रति महिना गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा आजदेखि देशभरि सेवा संकल्प अभियान शुरू हुँदैछ अनि भारतले तथाकथित पाकिस्तान चीन सीमा संयुक्त आयोगलाई अस्वीकार गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको तकनिकी भविष्यलाई आकार दिन सरकार र सेमीकन्डक्टर उद्योग बीचको घनिष्ठ सहयोग महत्वपूर्ण रहेको बताउनु भएको छ। हिज नयाँ दिल्लीमा सेमीकन्डक्टर राउण्ड टेबलको अध्यक्षता गर्नुहुँदै श्री मोदीले प्रतिभा प्रौद्योगिकी अपनाउने र बुनियादी ढाँचाको सन्दर्भमा भारतको बलियो आधारको उल्लेख गर्नुभयो। उहाँले कौशल विकास, नवाचार र ईआई र क्वान्टम कम्प्युटिङ जस्ता उद्यमान प्रौद्योगिकीहरूमा उद्योगको अधिक सहभागिताको लागि आह्वान गर्नुभएको छ। एआईमा 1 करोड मानिसहरूलाई प्रशिक्षित गर्ने लक्ष्यको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री श्री मोदीले भारतीय प्रतिभा वैश्विक उद्योगको अनुभव र क्षमताहरूको साथ मिलेर महत्वपूर्ण अवसरहरू सृजना गर्न सक्ने बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले प्राप्त गर्नुभएका स्मृति चिन्ह र उपहारहरूको ई लिलामी आजदेखि शुरू हुँदैछ। संस्कृति एवं पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले यस वर्ष भारतको विविध संस्कृति, आस्था र परम्परागत शिल्पकलाहरूको प्रतिनिधित्व गर्ने चित्रकला, वस्त्र, मूर्ति, प्राचीन वस्तुहरू र हस्तकलाका कलाकृतिहरू सहित लगभग 1,500 वस्तुहरू लिलामीका लागि राखिएको बताउनु भएको छ। श्री शेखावतले भन्नुभएको छ, ई लिलामीको अघिल्लो 7 संस्करणहरूमा कुल 7,441 वस्तुहरू लिलामी गरिएको थियो, जसले 52 करोड रुपियाँ संकलन गरेको थियो। उहाँले भन्नुभयो, यो रकम प्रधानमन्त्री नरेन्द्र मोदीले गंगा नदीको निरन्तर प्रवाह र स्वच्छताको लागि नमामि गंगे अभियानलाई समर्पित गर्नुभएको थियो। केन्द्रीय क्याबिनेटले कर्मचारी भविष्य निधि संगठन ईपीएफओ अन्तर्गत अनिवार्य कभरेजका लागि वेतन सीमा 15,000 बढाएर 25,000 रुपियाँ प्रति महिना गरेको छ। हिज क्याबिनेटको बैठकपछि पत्रकारहरूलाई जानकारी दिनुहुँदै सूचना एवं प्रसारण मन्त्री अश्विनी वैष्णवले यस निर्णयसँगै 51,00,000 भन्दा अधिक अतिरिक्त कर्मचारीहरूलाई अनिवार्य ईपी

0: एफओ कभरेजको दायरामा समावेश गरिने बताउनु भएको छ।
1: कैबिनेट में हमारे देश भर में इंडस्ट्रीज में काम करने वाले जो कर्मचारी हैं उनके लिए एक बहुत बड़ा निर्णय लिया है। प्रोविडेंट फंड का जो नियम है उसमें अब तक 15,000 रुपीज की सीलिंग रहा करती थी, ये सीलिंग 2014 में तय की गई थी, इसको बढ़ाकर 25,000 रुपए पर मंथ सैलरी पे लेके आ गए। इससे करीब 51 लाख एम्प्लॉयज को इसका बेनिफिट मिलेगा।
0: उपराष्ट्रपति श्री पी सीपी राधाकृष्णन आज तेलंगानाको भ्रमणमा रहनुहुनेछ। उहाँ हैदराबादमा हैदराबाद मुक्ति दिवस समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुनेछ। यो कार्यक्रम परेड ग्राउण्ड हैदराबादमा आयोजना हुनेछ। आजदेखि देशभरि सेवा संकल्प अभियान शुरू हुँदैछ। हिज कोलकातामा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै रक्षा मन्त्री राजनाथ सिंहले यस आशयको जानकारी दिनुभयो। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वको प्रशंसा गर्नुहुँदै भन्नुभयो, जुन नेताले नागरिकको कल्याणलाई प्राथमिकता दिँदछ उहाँ नै साँचो नेता हुनुहुन्छ। श्री सिंहले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो 25 वर्षको सार्वजनिक सेवामा भारतको हरेक क्षेत्रमा परिवर्तन ल्याउनु भएको छ।
2: अभियान का मेन ऑब्जेक्टिव यह है कि जिस सेवा, जिस समर्पण और जिस निष्काम भाव से मोदी जी ने आजीवन काम किया है, उसी स्पिरिट के साथ हम उनके जीवन के माइल स्टोन्स को भी मनाएं। और सेवा संकल्प अभियान, मैं मानता हूं कि यह केवल एक कार्यक्रम नहीं है बल्कि समाज के हर वर्ग को सेवा, सहयोग और जन भागीदारी से जोड़ने का हमारा यह फर्म कन्विक्शन है, एक दृढ़ संकल्प है।
0: भारतीय जनता पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा आजदेखि एक महिना लामो राष्ट्रव्यापी सेवा संकल्प अभियान शुरू गर्दैछ। यस अभियानको मुख्य उद्देश्य प्रधानमन्त्री श्री मोदीको सार्वजनिक सेवाप्रति प्रतिबद्धतालाई उजागर गर्नु र जनता विशेष गरी युवाहरूलाई सेवा कार्यमा सामेल हुन प्रोत्साहित गर्नु रहेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मीडिया ह्यान्डल एक्समा @AIRNews गर्छौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रह समाचार। विदेश मन्त्री सुब्रमण्यम जयशंकरले हिज थिम्पूमा भूटानका विदेश मन्त्री योम्पो डीएन डुङ्ग्योलसँग भेट गर्नुभयो र व्यापक सहयोगको समीक्षा गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा श्री जयशंकरले भन्नुभयो, उहाँको वार्ता विकास, साझेदारी, ऊर्जा, व्यापार, सम्पर्क, संस्कृति र जनता बीचको सम्बन्धको क्षेत्रमा भारत भूटान सहयोगलाई अगाडि बढाउने कुरामा केन्द्रित थियो। उहाँले भन्नुभयो, वार्ताले दुई देश बीचको सम्बन्धमा अन्तर्निहित विश्वास, सद्भाव र न्यानोपनलाई प्रतिबिम्बित गर्दछ। भारतले तथाकथित पाकिस्तान चीन सीमा संयुक्त आयोगलाई अस्वीकार गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले पाकिस्तानलाई भारतको अवैध कब्जामा रहेका क्षेत्रहरूसँग सम्बन्धित कुनै पनि व्यवस्थामा सामेल हुने कुनै अधिकार छैन र यस सम्बन्धमा भारतको स्थिति स्पष्ट र निरन्तर रहेको बताउनु भएको छ। श्री जयसवालले भन्नुभएको छ, भारतले पाकिस्तान चीन सीमा संयुक्त आयोगलाई स्वीकार गर्दैन किनकि यसको कुनै कानूनी आधार छैन। केन्द्रीय जलशक्ति मन्त्री सीआर पाटिल, जलशक्ति राज्य मन्त्री वी सोमन्न र आवास तथा शहरी मामिला राज्य मन्त्री तोखान साहुले हिज स्वच्छता ही सेवा अभियान 2026 को शुभारम्भ गर्नुभयो। यस अभियानको विषय स्वच्छतामै सहभाग, स्वच्छ भारत, विकसित भारत रहेको छ। सरकारले 3 लाख रुपियाँसम्मका साना निर्यात खेपहरूलाई पञ्जीकरण सदस्यता प्रमाणपत्र आरसीएमसी वा पञ्जीकरण प्रमाणपत्रको आवश्यकताबाट छुट दिएको छ। वाणिज्य एवं उद्योग मन्त्रालयले भनेको छ, यो कदम नयाँ र साना निर्यातकर्ताहरूको लागि अनुपालन बोझ कम गर्न र डाक, कुरियर र अन्य उदयमान च्यानलहरू मार्फत निर्यातलाई सुविधा प्रदान गर्नु हो। दिग्गज अभिनेता अनन्त नागलाई भारतीय सिनेमामा उहाँको योगदान र पुस्ताहरूलाई प्रेरित गर्ने एक शानदार सिनेमा यात्राको लागि प्रतिष्ठित दादासाहेब फाल्के पुरस्कार 2024 प्रदान गरिनेछ। सूचना एवं प्रसारण मन्त्रालयले हिज यो घोषणा गरेको हो। यो पुरस्कार यस महिनाको 22 तारीक गुजरातको केवडियामा 72 राष्ट्रिय फिल्म पुरस्कार समारोहमा प्रदान गरिनेछ। सरकारले शहजाद भट्टी नेटवर्कलाई गैरकानूनी गतिविधि रोकथाम अधिनियम UAPA 1967 अन्तर्गत आतंकवादी समूह घोषित गरेको छ। यो आतंकवादी समूह सीमापार हतियार, विस्फोटक पदार्थ र मादक पदार्थको तस्करी साथै युवा र साना अपराधीहरूलाई आतंकवादमा उक्साउने मामिलामा संलग्न छ। केन्द्रीय गृह मन्त्रालयले यस सम्बन्धमा एक राजपत्र अधिसूचना जारी गरेको छ। गृह मन्त्रालयले अझ भनेको छ, प्रधानमन्त्री नरेन्द्र मोदीको आतंकवादप्रति शून्य सहनशीलताको नीतिको अनुसरण गर्दै सजाद भट्टी नेटवर्कलाई यूएपीए अन्तर्गत आतंकवादी समूह घोषित गरेको हो। सरकारले सार्वजनिक क्षेत्रका ब्याङ्कहरूको विलय सम्बन्धी सामाजिक सञ्जालमा प्रसारित समाचारलाई फर्जी बताएको छ। पत्र सूचना कार्यालयको तथ्य जाँच इकाइले वित्त मन्त्रालयले त्यस्तो कुनै दस्तावेज जारी नगरेको जनाएको छ। कार्यालयले सर्वसाधारणलाई विश्वास गर्नु अघि वा साझा गर्नु अघि आधिकारिक तथा विश्वसनीय स्रोतहरूबाट त्यस्तो जानकारी प्रमाणित गर्न अपील गरेको छ। भारत सरकारले केन्द्रीय फिल्म प्रमाणन बोर्ड सीबीएफसीको तत्काल प्रभावका साथ 3 वर्षको अवधिका लागि पुनर्गठन गरेको छ। सूचना तथा प्रसारण मन्त्रालयले भनेको छ, पुनर्गठित सीबीएफसीमा विनोद अनुपम, मनोज जोशी, हंसराज हंस, प्रीति जिन्ता, पंकज त्रिपाठी, रिकी केज, सुनिल सेट्टी, रूपाली गांगुली र प्रियदर्शन सहित 18 सदस्यहरू छन्। केन्द्रीय सामाजिक न्याय एवं अधिकारिता मन्त्री डाक्टर वीरेन्द्र कुमारले विगत 11 वर्षमा पीएम यशस्वी योजनाका विभिन्न घटकहरू अन्तर्गत 15,000 करोड रुपियाँ भन्दा अधिक वित्तीय सहायता जारी गरेको बताउनु भएको छ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको तकनिकी भविष्यलाई आकार दिन सरकार र सेमी कन्डक्टर उद्योग बीचको घनिष्ठ सहयोग सम्पूर्ण महत्वपूर्ण रहेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले प्राप्त गर्नुभएका स्मृति चिन्ह र उपहारहरूको ई लिलामी आजदेखि शुरू हुँदैछ। केन्द्रीय मन्त्रीमण्डलले कर्मचारी भविष्य निधि संगठन ईपीएफओ अन्तर्गत अनिवार्य कभरेजका लागि वेतन सीमा 15,000 बढाएर 25,000 रुपियाँ प्रति महिना गरेको छ। अनि भारतले तथाकथित पाकिस्तान चीन सीमा संयुक्त आयोगलाई अस्वीकार गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 9 बजे समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।

समय बिहानको ठिक 7:35 भयो। श्रोता र उपस्थित भएका छौ कार्यक्रम संगीत प्रभाको साथमा। त श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवालाई एफएमको 103.5 मेगाहर्ज, आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज, न्यूज अन एआर मोबाइल एप साथै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पनि।

स्वरलय ताल र भावनाहरूको संयोजन मनलाई छुने आकर्षण गर्ने जसमा प्रेम र भावनाको गहिरो प्रभावबारे कुरा गरिएको हुन्छ। सङ्गीतले मनलाई आनन्द शान्ति र भावनात्मक जोड दिन्छ। यो लय स्वर र शब्दहरू मार्फत स्पर्श गर्छ। त्यसै सङ्गीतहरूको सङ्गालहरूको साथमा कार्यक्रमको यो अर्को प्रस्तुति शिव परियारको स्वरमा नरबी रसालीको शब्द अनि सङ्गीतमा।

0: कार्यक्रम संगीत प्रभा अन्तर्गत विविध आधुनिक गीतहरूको प्रस्तुतिपछि श्रोता अब प्रस्तुत छ समसामयिक समीक्षा।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचिका सीमा छेत्री, विषय छ सेमिकन इण्डिया 2026 र चिप उत्पादनको महाशक्ति बन्ने यात्रा। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीले 17 सितम्बरमा नयाँ दिल्लीको यशोभूमिमा सेमिकन इण्डिया 2026 उद्घाटन गर्नुहुनेछ। 3 दिनसम्म चल्ने यस कार्यक्रममा देशको सेमिकन्डक्टर उत्पादन सम्बन्धी यात्राको पूर्ण झलक प्रस्तुत गरिनेछ। 1 दशकअघि भारतमा नाम मात्रको अस्तित्व रहेको यो उद्योगले अहिले यस्तो क्षणको अनुभव गरिरहेको छ जति बेला भारतको सेमिकन्डक्टर सम्बन्धी आकांक्षाहरूले विश्वको ध्यान आकर्षित गरिरहेका छन्। यस भव्य कार्यक्रममा विश्वभरिका चिप निर्माता, नीति निर्माता र लगानीकर्ताहरूको सहभागिता रहनेछ। यस वर्षको कार्यक्रमको मुख्य विषय थीम सिलिकनदेखि प्रणालीसम्म इकोसिस्टमको निर्माण रहेको छ। भारतले अब चिप बनाउन सक्छ कि सक्दैन भनेर सोधिरहेको छैन, बरु चिपसँग सम्बन्धित सम्पूर्ण संरचना कति छिटो निर्माण गर्न सकिन्छ भन्नेमा केन्द्रित छ। चिपहरू अब कुनै सीमित वा विशिष्ट क्षेत्रमा मात्र प्रयोग हुने वस्तु रहेका छैनन्। यिनीहरू कार, ड्रोन, हवाई जहाज, एमआरआई मेसिन र उपग्रहहरूमा जडान गरिएका हुन्छन्। हाल विश्वव्यापी इलेक्ट्रोनिक्स उद्योगको मूल्य लगभग 4.3 ट्रिलियन डलर रहेको छ र यो तीव्र गतिमा बढ़िरहेको छ। सेमिकन्डक्टरहरू यस बढ़दो संरचनाको आधारमा रहेका हुन्छन् र यसको जग निर्माण गर्छन्। अटोमोबाइलदेखि स्वास्थ्य सेवा र रक्षा क्षेत्रसम्मका अन्य हरेक उद्योग चिप निर्माण केन्द्रबाट निस्कने उत्पादनमा निर्भर हुन्छन्। यसले सेमिकन्डक्टरलाई आधारभूत उद्योग बनाउँछ। यदि यो तहलाई बेवास्ता गरियो भने यसमाथि निर्भर अन्य सबै तहहरू कमजोर बन्न पुग्छन्। विश्वले यो कुरा निकै कठिन अनुभवबाट सिकेको हो। उदाहरणका लागि कोविड महामारीको समयमा कर कारखानाहरू बन्द गर्नुपर्ने अवस्था आयो। यो स्टील वा जनशक्तिको अभावका कारणले नभई चिपहरू प्राप्त गर्न नसकेका कारण भएको थियो। दशकौंसम्म सेमिकन्डक्टरलाई अरू कसैको समस्याका रूपमा हेर्ने देशहरूले अचानक आफ्नै क्षमता विकास गर्न हतार गर्नु पर्यो। महामारीले चिपको दौड शुरू गरेको होइन, यसले त सबैलाई अझ तीव्र गतिमा अघि बढ्न बाध्य बनायो। सेमिकन्डक्टर क्षेत्रमा भारतको चासो धेरैले सोचे भन्दा निकै अघिदेखि नै शुरू भएको हो। यसमा दशकौंसम्म गरिएका मौन प्रयास, साना शुरूआत र कठिन अनुभवबाट सिकाएका पाठहरू समावेश छन्। सन् 2014-15 भारतले लगभग 1.9 लाख करोड रुपियाँ बराबरको इलेक्ट्रोनिक सामग्री उत्पादन गरेको थियो। सन् 2025-26 यो आँकडा बढेर 13.11 लाख करोड रुपियाँ पुग्यो, जुन 7 गुणाको वृद्धि हो। मोबाइल फोनको तथ्याङ्कले अझ लोभलाग्दो कथा भन्छ। यसको उत्पादन 18,000 करोड रुपियाँबाट बढेर 6.27 लाख करोड रुपियाँ पुग्यो, जुन 33 गुणाको वृद्धि हो। सन् 2021 सेमिकन इण्डिया कार्यक्रमको शुरूआत भयो। सेमिकन 1.076 हजार करोड रुपियाँको बजेट सहित आएको थियो। यसले चिपको डिजाइन र निर्माण, फेब्रिकेशनदेखि प्याकेजिङ, परीक्षण, उपकरण, कच्चा पदार्थ र दक्ष जनशक्तिसम्मको सम्पूर्ण मूल्य श्रृंखला भ्याल्यू चेनलाई समेटेको थियो। भारतको सेमिकन्डक्टर सम्बन्धी प्रयास अब केवल आन्तरिक मामलामा मात्र सीमित छैन। इण्डिया एआई इम्प्याक्ट समिट 2026 को 5औं दिनमा भारत औपचारिक रूपमा प्याक्स सेलिकन गठबन्धनमा आबद्ध भयो। भारतका लागि यो प्रमाण हो कि उसँगका सेमिकन्डक्टर सम्बन्धी आकांक्षाहरू अब आफ्नै सीमाभन्दा धेरै परसम्म विस्तार भएका छन्।
0: त श्रोता, अब भनेरीले गरी सुनाउनेछौ आकाशवाणी दिल्ली केन्द्रको प्रथम हिन्दी अनि त्यसपछि अङ्ग्रेजीमा समाचार। प्रतीक्षा साँच्नुहोस्।

रङ बिरङको संसार स्वागत छ श्रोताहरूलाई कार्यक्रमको यो नयाँ अङ्कमा म चित्रको विश्वमा 101 प्राकृतिक दृश्यहरू देख्न सकिन्छ विश्वभरिमा भएका जति पनि प्राकृतिक बनावटहरू छन् ती सबै प्राकृतिक दृश्यहरूमा आफ्नो आफ्नै विशेषताहरू छन् र विश्वभरि प्रसिद्ध पनि छन् ती सबैले विश्वभरिका मानिसहरूलाई आफ्नो प्राकृतिक सुन्दरताले ध्यान आकर्षण गर्दछन् प्राकृतिक सुन्दरता र विशिष्ट प्राकृतिक बनावटको कारणले धेरैलाई विश्वका आश्चर्यका रूपमा दर्जा दिएर चिन्हित गरिएको छ विश्वमा 7 मुख्य आश्चर्यको रूपमा सामेल छन् जसलाई 7 नेचुरल वन्डर्स अफ द वर्ल्ड भनेर चिनिन्छ विश्वका यही 7 आश्चर्यहरूमध्ये अमेरिकाको ग्रान्ड क्यानन पनि एक हो जुन विश्वभरि प्रसिद्ध पनि छ विश्वभरिबाट यसलाई हेर्न हरेक वर्ष 5 मिलियन अर्थात 50 लाख मानिसहरू यहाँ पुग्ने गरेका छन् हजुर श्रोता कार्यक्रम रङ बिरङको संसारको आजको यस नयाँ अङ्कमा तपाईँहरूलाई जानकारी दिन लागिरहेका छौँ ग्रान्ड क्यानियन बारे त प्रथममा श्रोताहरूलाई क्यानियन के हो त्यसबारे छोटो कुराकानी गरौ क्यानियन स्पेनिस शब्द हो जसको अर्थ स्पेनिस भाषामा घाटी अथवा उपत्यका हो क्यानियन पहाड र चट्टानको बीचमा बनिएको जसको चौडाई साधारण घाटीको भन्दा अलगै र अद्भुत प्राकृतिक दृश्यहरू देख्न सकिन्छ क्यानियन कसरी भनिन्छ भन्ने कुरा बुझ्नु परेमा कुनै नदी लाखौं वर्षसम्म चट्टान भएर लगातार रूपमा बगिरहँदा नदीले आफ्नो बाटो चट्टानलाई काटेर बनाउँछ र घाटी निर्माण हुन्छ जसलाई क्यानियन भनिन्छ विश्वभरिमा यस्ता क्यानियन लगभग हरेक महादेशमा पाइन्छ जस्तै भारतको चम्बल घाटी अफ्रिकी देश नामिबियाको फिस रिभर क्यानियन मेक्सिको कपर क्यानियन अस्ट्रेलियाको किङ क्यानियन यही उदाहरणहरूमा संयुक्त राज्य अमेरिकाको ग्रान्ड क्यानियन पनि एक हो ग्रान्ड क्यानियन आफ्नो बनावट र प्राकृतिक सुन्दरताले भरिपूर्ण भएकोले विश्वभरिका मानिसहरूलाई ध्यान आकर्षण गराएका छन् भने यसले विश्वभरि एक अलगै स्थान पनि बनाएको छ ग्रान्ड क्यानियन अमेरिकाको एरिजोना राज्यमा अवस्थित एक अत्यन्तै प्रसिद्ध प्राकृतिक आश्चर्य हो यो कोलोराडो नदीले करोडौं वर्षको निरन्तर कटानका कारण बनेको विशाल खोच हो यसको लम्बाइ करिब 277 माइल चौडाइ 18 माइलसम्म र गहिराई 1 माइल भन्दा बढी छ यसको अनौठो आकार रङ्गीन चट्टानहरू र विशाल दृश्यले यसलाई संसारभरि चिनाएको छ यसको धेरै भाग ग्रान्ड क्यानियन नेसनल पार्कभित्र पर्छ र यो क्षेत्र

11 वटा आदिवासी समुदायसँग सांस्कृतिक रूपमा जोडिएको छ। ग्रैंड कैनियन केवल सुंदर मात्र हैन, भूगर्भीय दृष्टिले पनि निकै महत्वपूर्ण छ। यहाँ देखिने चट्टानका तहहरूले पृथ्वीको पुरानो इतिहास बताउँछन्। वैज्ञानिकहरूले यी तहहरूको अध्ययन गरेर लाखौं वर्ष अघिको वातावरण, जलवायु र भूपरिवर्तन बारे जानकारी पाउँछन्। त्यसैले यो ठाउँलाई प्रकृतिको खुल्ला संग्रहालय पनि भन्न सकिन्छ। यस क्षेत्रको सांस्कृतिक महत्व पनि ठूलो छ। यहाँ धेरै पुराना समयमा मूल अमेरिकी समुदायहरू बसोबास गर्थे र आज पनि उनीहरूको यससँग गहिरो सम्बन्ध छ। साथै ग्रैंड क्यानियन पर्यटकहरूको लागि पनि आकर्षणको केन्द्र हो। यहाँ आउने मानिसहरू हाइकिङ, राफ्टिङ र दृश्य अवलोकन जस्ता गतिविधिहरूमा रमाउँछन्। यसको विशालता र प्राकृतिक सौन्दर्यले यो कोहीलाई विस्मित बनाउँछ। त्यसैले ग्रैंड क्यानियनलाई अमेरिकाको मात्र होइन सम्पूर्ण विश्वको महान प्राकृतिक सम्पदा मध्ये एक मानिन्छ। नदी, हावा र प्राकृतिक क्षयको प्रक्रियाले यसलाई गहिरो र फराकिलो बनाउँदै लगेको मानिन्छ। ग्रैंड क्यानियन केवल सुन्दर दृश्य मात्र होइन, सांस्कृतिक र ऐतिहासिक दृष्टिले पनि महत्वपूर्ण छ। यहाँ हजारौं वर्षदेखि मानिस बसोबास गर्दै आएका छन् र आज पनि धेरै मूल अमेरिकी जनजातिहरूसँग यसको गहिरो र सांस्कृतिक सम्बन्ध छ। साल 1969 यसलाई युनेस्को विश्व सम्पदा स्थल घोषित गरिएको थियो। ग्रैंड क्यानियनको सबैभन्दा विशेष कुरा यसको रङ्गीन तहदार चट्टान हो। यी चट्टानका तहहरूले पृथ्वीको इतिहासलाई देखाउँछन्। ग्रैंड क्यानियन हेर्दा प्रकृतिको शक्ति, समय र सौन्दर्य सबै एकैचोटि अनुभव गर्न सकिन्छ। यसरी ग्रैंड क्यानियन प्रकृतिको अद्भुत उपहार हो। यसको सौन्दर्य, इतिहास र वैज्ञानिक महत्वले यसलाई विश्वकै महान प्राकृतिक स्थल मध्ये एक बनाएको छ।

त श्रोता, कार्यक्रम रङ बिरङको संसारको यस अङ्कमा आज जानकारी दियो अमेरिकाको एरिजोना राज्यमा अवस्थित एक अत्यन्तै प्रसिद्ध प्राकृतिक आश्चर्य ग्रान्ड क्यानन बारे। अब भने म चित्र साथै प्रस्तुता लेखनाथ राईलाई पनि कार्यक्रमबाट दिनुहोस् विदा। अर्को दिन अर्को विषयको साथमा फेरि पनि उपस्थित हुने नै छौ। तबसम्मलाई आज्ञा चाहन्छौ, नमस्ते।

समय बिहानको ठिक 8:45 भयो श्रोता र यो प्रसारण हो आकाशवाणीको खरसाङ केन्द्रको र तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ एफएम 103.5 मेगाहर्ज आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज न्युज अन एआईआर मोबाइल एप साथै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पनि त श्रोता प्रस्तुत छ कार्यक्रम योजना जस अन्तर्गत आज हामी जानकारी दिनेछौँ स्वच्छ भारत अभियानबारे साथै विविध हिन्दी फिल्मी गीतहरूको प्रस्तुति पनि रहनेछ।

स्वच्छ भारत अभियान। स्वच्छ भारत अभियान भारत सरकार द्वारा सञ्चालन गरिएको राष्ट्रिय सरसफाई अभियान हो। यो अभियान 2 अक्टोबर 2014 महात्मा गान्धीको जन्म जयन्तीका दिन सुरु गरिएको थियो। यसको मुख्य उद्देश्य भारतलाई सफा, स्वस्थ र खुला दिशामुक्त देश बनाउनु हो। यस अभियान अन्तर्गत गाउँ तथा सहरका सडक, गल्ली, विद्यालय र सार्वजनिक स्थानहरू सफा राख्ने काम गरिन्छ। घर घरमा शौचालय निर्माण गर्ने, फोहोरको उचित व्यवस्थापन गर्ने र मानिसहरूलाई सरसफाईबारे सचेत बनाउने यसका मुख्य लक्ष्य हुन्। साथै प्लास्टिकको प्रयोग घटाउने, फोहोरलाई छुट्याएर पुनः प्रयोग गर्ने र सफाई कर्मचारीको सम्मान गर्ने कुरामा पनि जोड दिइन्छ। सरसफाईले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ। वरिपरि फोहोर भएमा विभिन्न रोगहरू फैलिन सक्छन्, तर सफा वातावरणमा मानिसहरू स्वस्थ र सुखी रहन सक्छन्। स्वच्छ सडक, सफा पानी र उचित फोहोर व्यवस्थापनले वातावरणलाई प्रदूषणबाट जोगाउँछ। यस अभियानले नागरिकहरूमा आफ्नो घर मात्र होइन समाज र देश पनि सफा राख्नुपर्छ भन्ने भावना विकास गरेको छ। स्वच्छ भारत अभियान सफल बनाउन सरकारको प्रयास मात्र पर्याप्त हुँदैन। प्रत्येक नागरिकले फोहोर जथाभावी नफ्याल्ने, सार्वजनिक स्थानमा थुक्न नहुने, शौचालय प्रयोग गर्ने र अरूलाई पनि सरसफाईका लागि प्रेरित गर्ने बानी बसाल्नुपर्छ। विद्यालयका विद्यार्थीहरूले पनि सफाई अभियान, र्याली तथा जनचेतनामूलक कार्यक्रम मार्फत महत्वपूर्ण योगदान दिन सक्छन्। स्वच्छ भारत अभियान केवल सरकारी कार्यक्रम होइन, यो प्रत्येक भारतीय नागरिकको जिम्मेवारी हो। हामी सबैले मिलेर आफ्नो घर, विद्यालय, गाउँ र सहर सफा राख्यौं भने भारतलाई सुन्दर, स्वस्थ र विकसित देश बनाउन सकिन्छ। त्यसैले हामीले सधैँ स्वच्छ भारत, स्वस्थ भारत भन्ने नारालाई व्यवहारमा उतार्नुपर्छ।

0: त श्रोता, समय बिहानको ठिक 9 बजे प्रस्तुत छ मुख्य समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। 9 बजेको प्रमुख समाचारको साथमा म सबिना गिरी। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवाको 25 वर्ष पूरा गर्नुहुँदैछ। जनसेवा राष्ट्र सेवाको मन्त्र र सेवा तथा सुशासनप्रति प्रतिबद्धताको साथ उहाँको यात्रा आज पनि जारी छ। यही दृष्टिकोणका साथ सरकार सन् 2047 विकसित भारतको लक्ष्य हासिल गर्ने दिशामा निरन्तर लागिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वकर्मा जयन्तीका अवसरमा सम्पूर्ण देशवासीमा शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज उहाँको जन्मदिनमा शुभकामना दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले प्राप्त गर्नुभएका स्मृति चिन्ह र उपहारहरूको ई लिलामी आजदेखि शुरू हुँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको तकनिकी भविष्यलाई आकार दिन सरकार र सेमी कन्डक्टर उद्योग बीचको घनिष्ठ सहयोग महत्वपूर्ण रहेको बताउनु भएको छ। केन्द्रीय मन्त्रीमण्डलले कर्मचारी भविष्य निधि संगठन ईपीएफओ अन्तर्गत अनिवार्य कभरेजका लागि वेतन सीमा 15,000 बढाएर 25,000 रुपियाँ प्रति महिना गरेको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले हैदराबाद कर्नाटक र मराठवाडाका जनतालाई हैदराबाद मुक्ति दिवसको अवसरमा शुभकामना दिनुभएको छ। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले एआईले उत्पन्न गरेको खतरासँग जुध्न वैश्विक प्रतिस्पर्धीहरूलाई सहयोग गर्न आह्वान गर्नुभएको छ। अमेरिकामा प्रतिनिधि सभाले रूसका अधिकारी र उसको अर्थव्यवस्थालाई लक्षित गरी व्यापक प्रतिबन्ध लगाउने निर्णय गरेको छ। भारत सरकारले 3 वर्षका लागि केन्द्रीय फिल्म प्रमाणन बोर्ड सीबीएफसीको पुनर्गठन गरेको छ। सूचना तथा प्रसारण मन्त्रालयका अनुसार नयाँ बोर्डमा 18 सदस्य छन्। आकाशवाणीबाट 9 बजेको प्रमुख समाचार पूरा भयो। अहिले 9:25 मा समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।

प्रमुख समाचारको प्रसारण श्रोता फेरि उपस्थित भएका छौ। विविध हिन्दी फिल्मी गीतहरूको साथमा ताउन स्वीकार्नुहोस् यो प्रथम प्रस्तुति ताल चलचित्रबाट सुनि निगम, एहा रेमान, अनुराधा श्रीराम अनि सुजाता मोहनको आवाजमा।

श्रोत साथी, यस गीतको प्रस्तुतिपछि अब लिएर आएका छौँ चित्रको मधुर आवाजमा कार्यक्रमको यो अर्को प्रस्तुति बम्बई फिल्मबाट।

0: ক্রিকেট সিরিজের শেষ ম্যাচ অনুষ্ঠিত হবে। খেলা শুরু হবে সন্ধে 7:30টায়। শেষ করার আগে খবরের বিশেষ কিছু অংশ আরও একবার। প্রধানমন্ত্রী নরেন্দ্র মোদী আজ নতুন দিল্লির যশোভূমিতে সেমিকন ইন্ডিয়া 2026-এর উদ্বোধন করবেন। প্রধানমন্ত্রীর জন্মদিন ও তাঁর প্রশাসনিক কার্যকালের 25 বছর পূর্তি উপলক্ষে আজ দেশ জুড়ে সেবা সংকল্প অভিযান শুরু হচ্ছে। খবর শেষ হলে এরপর স্থানীয় সংবাদ সকাল 10:10।
1: यो आकाशवाणी खरसाङ हो, भूपेन्द्र शर्माबाट सुन्नुहोस् प्रादेशिक समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवाको 25 वर्ष पूरा गर्नुहुँदैछ। जनसेवा राष्ट्र सेवाको मन्त्र र सेवा तथा सुशासनप्रति प्रतिबद्धताको साथ उहाँको यात्रा आज पनि जारी छ। यही दृष्टिकोणका साथ सरकार 2047 विकसित भारतको लक्ष्य हासिल गर्ने दिशामा निरन्तर लागिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरणको माध्यमबाट जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रयास भइरहेको छ। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन अर्थात् आजदेखि राज्यमा विश्वकर्म योजना सुरु हुने घोषणा गर्नुभएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभएको छ, अघिल्लो तृणमूल कङ्ग्रेस सरकारले यो योजना राज्यमा लागू हुन दिएन, तर अब यो योजना प्रधानमन्त्री श्री मोदीको जन्मदिनमा सुरु भइरहेको छ। शुभेन्दु अधिकारीले भन्नुभयो, प्रधानमन्त्री श्री मोदीको जन्मदिनको अवसरमा भाजपाले राज्यमा विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेको छ। उहाँले गङ्गा नदीमा 1 लाख बत्ती बाल्ने जानकारी दिनुभयो। उहाँले अझ भन्नुभयो, प्रधानमन्त्री श्री नरेन्द्र मोदीको जन्मदिन र उहाँको 25 वर्षको सार्वजनिक जीवनलाई ध्यानमा राख्दै राज्यमा पनि सेवा सम्बन्धी कार्यक्रमहरू आयोजना गरिनेछ। विश्वकर्म योजनाको उद्देश्य परम्परागत कारिगर र शिल्पकारहरूलाई आर्थिक सहायता प्रदान गर्नु हो। केन्द्र सरकारले यो योजना 19 सेप्टेम्बर 2023 सुरु गरेको थियो। यस अन्तर्गत योग्य कारिगर र शिल्पकारहरूलाई कम ब्याज दरमा 3 लाख रुपियाँसम्मको ऋण प्रदान गर्ने प्रावधान छ। राज्य सरकारका अनुसार इच्छुक लाभार्थीहरूले पीएम विश्वकर्माको आधिकारिक पोर्टल मार्फत आवेदन दिन सक्नेछन्। मुख्यमन्त्रीले अन्नपूर्ण योजना अन्तर्गत राज्यमा 1.58 करोड महिलाहरूको ब्याङ्क खातामा 3 योजना रुपियाँको राशि पठाइने पनि बताउनु भएको छ। नेपालमा आएको आपदापछि पश्चिम बङ्गालमा 37 जना बेपत्ता छन्। धेरै परिवारका एकमात्र कमाउने सदस्य अहिलेसम्म फेला परेका छैनन्। प्रियजन लापत्ता हुनसँगै यी परिवारका अगाडि आर्थिक सङ्कट पनि उत्पन्न भएको छ। राज्य सरकारले यस परिवारको सहयोगका लागि कदम चाल्ने निर्णय गरेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आफ्नो 1 महिनाको वेतन उत्तर बङ्गालको एक परिवारलाई दिने निर्णय गर्नुभएको छ। साथै परिवारका एकमात्र कमाउने सदस्य हराइरहेका परिवारका सदस्यलाई नोकरी दिने विषयमा पनि विचार भइरहेको छ। पश्चिम बङ्गालमा क्षेत्रीय हवाई सम्पर्कलाई बढावा दिन 4 नयाँ हवाई अड्डाहरू निर्माण गरिनेछ। यी हवाई अड्डाहरू पुरुलियाको छर्रा, दक्षिण दिनाजपुरको बादरघाट, अलिपुरद्वारको हाँसीमारा र पश्चिम मेदिनीपुरको कलाईकुण्डमा निर्माण गराइनेछ। यी 4 हवाई अड्डाहरूका लागि केन्द्र र राज्य सरकारबीच उडान योजना अन्तर्गत 23 सेप्टेम्बर मा कोलकातामा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ। यस अवसरमा केन्द्रीय नगर विमानन मन्त्री केआर नायडू र मुख्यमन्त्री शुभेन्दु अधिकारी उपस्थित हुनेछन्। राज्य सरकारले भूमि र बिजुली जस्ता आधारभूत सुविधाहरू प्रदान गर्नेछ, जबकि भारतीय विमानस्थल प्राधिकरणले विमानस्थलहरूको बुनियादी ढाँचा विकास र उडान सञ्चालनको निरीक्षण गर्नेछन्। पश्चिम बङ्गाल सरकारले राज्यका 171 सरकारी कलेजहरूको गभर्निङ बडीका अध्यक्षहरूको नामको नयाँ सूची जारी गरेको छ। सूचीमा भाजपाका केही प्रमुख नेताहरूलाई कलेजहरूको गभर्निङ बडीको अध्यक्ष बनाइएको छ। गभर्निङ बडीको पहिलो सूचीमा भाजपाका मन्त्री, सांसद र विधायकहरूलाई अध्यक्षको जिम्मेवारी दिएको थियो। अहिले जारी गरिएको दोस्रो सूचीमा पार्टीका धेरै वरिष्ठ र प्रमुख नेताहरूको नाम समावेश गरिएको छ। उच्च शिक्षा विभागले हिजो पश्चिम बङ्गाल विश्वविद्यालय र कलेज कानुन 2017 प्रावधान अन्तर्गत यस सम्बन्धमै एक अधिसूचना जारी गरेको छ। पश्चिम बङ्गालमा जनगणनाको पहिलो चरण अर्थात् घर सूचीकरण र आवास जनगणनाको काम निर्धारित समयभित्र सम्पन्न भएको छ। यस चरणमा घर घर आँकडा सङ्कलनको अन्तिम दिन 14 सेप्टेम्बर 2026 थियो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले पहिलो चरणको जनगणना कार्यको प्रगति र यसमा संलग्न कर्मचारीहरूको प्रयासको बारेमा सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभयो। उहाँले पहाडी क्षेत्रदेखि मैदानी र नदीहरूले घेरिएको दुर्गम क्षेत्रहरूसम्म प्रशासन र गणनाकर्मीहरूले तोकिएको समयमा पुगेर काम पुरा गरेकोमा उनीहरूको प्रशंसा गर्नुभयो। राज्य सरकारले साझा गरेको आँकडा अनुसार राज्यका 23 जिल्ला र प्रमुख नगर निगम क्षेत्रहरूलाई समेट्ने कुल 1,73,066 घरहरू सूचीकरणको नाममा पूरा भएको छ। पश्चिम बंगालमा

0: दुई दिवसीय 33 औं राज्य विज्ञान तथा प्रौद्योगिकी कंग्रेस हिजोदेखि कोलकातामा सुरु भएको छ। यस अवसरमा राज्य विज्ञान तथा प्रौद्योगिकी विभागले आईआईटी खड़गपुर तथा राष्ट्रिय एटलस र विशेषगत मानचित्र संगठनसँग दुई अलग अलग सम्झौता ज्ञापनहरू हस्ताक्षर गरेको छ। सम्मेलनमा 1400 भन्दा अधिक वैज्ञानिकहरूले भाग लिइरहेका छन्। कार्यक्रममा प्रोफेसर प्रशान्त चन्द्र महालोन बीस र आचार्य जगदीश चन्द्र बोसको सम्झनामा व्याख्यानहरू आयोजना गरिनेछ। आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्थ्यो प्रादेशिक समाचार पूरा भयो।
1: एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणी खरसाङ केन्द्रको प्रसारण। अब प्रस्तुत छ कार्यक्रम इन्द्रेणी।

नमस्कार श्रोतावृन्द, साहित्यिक कार्यक्रम इन्द्रेणीमा यहाँहरू सम्पूर्णलाई कार्यक्रम प्रस्तोता मनन तामाङ अनि कार्यक्रम सञ्चालक म संजोग खवास हार्दिक स्वागत जनाउँदछौँ। श्रोतावृन्द, आजको अङ्कमा हामीसित हुनुहुन्छ भारतीय नेपाली साहित्यका चार लोकप्रिय नारी साहित्यकारहरू डाक्टर बिना हाङखिम, डाक्टर गीता छेत्री, कौशल्या मुखिया अनि निरा सुब्बा। श्रोतावृन्द, उहाँहरूका मिठा मिठा कविताहरू, कथा अनि विभिन्न फुटकर रचनाहरू अब हामी तपाईँहरू समक्ष प्रस्तुत गर्न लागिरहेका छौँ। अन्तिमसम्म यस कार्यक्रमको रसास्वादन गरिदिनुहोला।

नमस्कार। आजको साहित्यिक कार्यक्रममा हामी डाक्टर गीता छेत्री, निरा सुब्बा, कौशल्या मुखिया अनि म स्वयं

0: डाक्टर बिना हाङखिम उपस्थित भएका छौँ र आफ्नो रचना वाचन गर्ने क्रममा म सर्वप्रथम त निराजीलाई म आफ्नो कविता वाचन गर्नुहुन अनुरोध गर्न चाहन्छु।
1: श्रोता वृन्दमा म निरा सुब्बाको नमस्कार। मेरो कविताको शीर्षक छ भग्न धरती भग्न मन। मैले मेरो मनभित्र एउटा भग्न अवशेष लुकाएकी छु। मैले मेरो मुटुभित्र खडेरी परेको बाँझो धरती समेटेकी छु। एक एकवटा दिनहरू सुख दुःख सँगसँगै झेल्दै एक एकवटा इँटाहरू पत्रै पत्र मिलाए झै बडो जतनले बनाएको मेरो सपनाको महल मेरो विपनाको खण्डहर बनेपछि त्यसको भग्नावशेष मेरो मनको डोजरले सोहोरेर फ्याँक्न नसकेपछि त्यो लथलिङ्गिएको ढुङ्गा माटोको रास मैले मेरो मनभित्र राखेकी छु। तिमीले बुर्कृषि खेलेर तहस नहस पारेर तिम्रा क्रूर पाइतलाका डोबहरूको अमेक छाप छोडेर फनक्क उतै फर्केर गएपछि यहाँ धरती बन्जर बनेकी छ। पानीका मुहान ढुङ्गा मुढा अनि ढलेर गएका रुखका जराहरूले घ्वाप्पै छोपेका छन् भग्नावशेष। हो, त्यही थरथराउँदा दिन अनि रातहरूले छोडेर गएको निसासिन्दो समय हो, त्यही कहालीलाग्दो निस्तब्ध वर्तमान रुगरुगे गाउँ उरा ठिलो सहर बाँझो धरती मैले मेरो मुटुभित्र समेटेकी छु। तन मन सर्वस्व विध्वस्त छ यहाँ। कहिले नयाँ जग बसाल्ने कहिले साम्य हुने गाउँ सहर अनि मेरो खण्डित मन।
0: सुन्दर जीवनमा आइपरेका सम्पूर्ण सुख दुःखका उकाली ओह्रालीहरूमा यसरी रुच्दै बिस्दै यति सुन्दर कविता यहाँले लेख्नुभएको रहेछ, यसको निम्ति यहाँलाई हार्दिक शुभकामना प्रकट गर्न चाहन्छु। अब म आफ्नै कविता वाचन गर्ने क्रममा छु। प्रकृतिको विनाशकारी लीला ताण्डव लीला बाट हामी कोही पनि अछुत छैनौँ। भर्खरै मात्र नेपालको रसुवामा जुन घटना घटित भयो त्यसले सारा संसारलाई नै आहत तुल्याएको छ र त्यसैलाई नै लक्ष्य गरेर मैले यो सानो कविता यहाँ ल्याएकी छु। स्वीकार्नुहोस् मेरो कविता। शीर्षक छ सम्झनामा रसुवा। आकाश उग्रेको थियो, प्रकृति शान्त र मनमोहक थियो। नदी आफ्नै गतिमा लयमग्न बनेर गन्तव्यतर्फ बगिरहेको थियो। रसुवाको त्यो रमणीय बजार आधुनिकताको रोगनमा रङ्गिएको परिवेश वर्षौंदेखि सभ्यताको सुन्दर श्रीपेच पहिरेको यो मायालु बजारलाई त्यसरी अप्रत्याशित मृत्युको कालो छायाले छोप्न सक्छ र सपनामा पनि सोचेका थिएनन् कसैले। हेर्दा हेर्दै अकस्मात हिम नदीले श्वेत भैरव बनेर आफ्ना उन्मत्त छालहरूले सम्पूर्ण बजारलाई नै आफ्नो ग्रास बनाउलान् यो कसले सोचेको थियो र। त्यस दिन अचानक दिउँसै रात पर्यो, प्रत्येक घरको दियो निभ्यो, कतै कुनै केही केही केही निशान नै रहेन। रसुवा अहिले नितान्त निर्जन छ, शून्य र रिक्त रिक्त छ परिवेश। उजाड बगरमा रूपान्तरित त्यो सुन्दर रसुवामा अहिले मृत्युको भयावह शून्यता र नदीको ताण्डव लीलाले फैलाएको मृत्युको त्रासद धुन मात्र गुन्जिरहेको छ र मात्र गुन्जिरहेको छ मृत्युको त्रासद धुन रसुवामा। अब म कौशल्या मुखियाजीलाई आफ्नो कविता वाचन गर्न अनुरोध गर्न चाहन्छु।
2: गुरुमाको अहिले सान्दर्भिक यही घटना जुन चाहिँ रसुवामा भयावह यो भीषण प्रकृति प्रकोप भयो त्यसको विषयमा लेख्नुभएको कविता अत्यन्त हृदयस्पर्शी थियो, त्यसको निम्ति उहाँलाई धेरै धेरै बधाई नै म भन्न चाहन्छु। म अनि नमस्कार श्रोतावर्ग, म अब भर्खरै हामीले 20 अगस्त 2026 अस्ति भाषा मान्यता दिवस मनायौँ, त्यो 35 नेपाली भाषा मान्यता दिवस, त्यसैलाई सन्दर्भ गरेर म एउटा मेरो कविता पठन गर्न लागिरहेको छु। कविताको शीर्षक छ जय होस् तिम्रो। जय होस् तिम्रो आमा मेरो मूल रूप, आमा मेरो मूल रूप, वाक्य फुट्दाको मेरो पहिलो चोटिको अभिव्यक्ति, वाक्य फुट्दाको मेरो पहिलो चोटिको अभिव्यक्ति मेरो प्यारो नेपाली भाषामा।

0: बाबा मेरो धरोहर सम्पूर्ण समर्पण मेरा निम्ति मेरो दोस्रो चोटिको घोर सकसपछिको अभिव्यक्ति मेरो प्यारो नेपाली भाषामा मभित्र अन्तर्निहित अथा पीडा अभिव्यक्ति मभित्र अन्तर्निहित अथा पीडा अभिव्यक्ति मेरो प्यारो नेपाली भाषामा मभित्रका व्यापक खुसी व्यक्त मभित्रका व्यापक खुसी व्यक्त मेरो प्यारो नेपाली भाषामा म हुँ भनेर घोषणा गर्ने अनि मेरो मातृभाषा नेपाली भाषा हो भनेर अनि मेरो मातृभाषा नेपाली भाषा हो भनेर मेरो मनको अभिव्यक्ति साझा गर्ने साधन मेरो प्यारो नेपाली भाषा म बाँचेसम्म मापनको म बाँचेसम्म मापनको माया छ तिमीलाई मेरो एउटै इच्छा जय होस् तिम्रो मेरो एउटै इच्छा जय होस् तिम्रो धन्यवाद
1: सुन्दर एकदमै सुन्दर भाषा भनेको हाम्रो निम्ति आफ्नो जननी माता समान हो त्यसैले त बालकृष्ण समज्यूले भनेका छन् भाषा हो सभ्यता हाम्रो सारा उदय उन्नति जित वैभव भाषामै मास्तछन् पछि सम्बन्धी र आफ्नो भाषाप्रति यति साह्रो समर्पित रहेर उहाँले रच्नुभएको यो सुन्दर रचनाको निम्ति यहाँलाई बधाई अब डाक्टर गीता छेत्रीज्यूलाई आफ्नो कविता वाचन गर्ने क्रममा अघि बढिदिने म अनुरोध गर्न चाहन्छु
2: सम्पूर्ण श्रोतावर्गमा मेरो हार्दिक नमस्कार मेरो कविताको शीर्षक छ प्रतीक्षारथ पहाड कञ्चनजङ्घाको काखमा लमतन्न सुतेको छ पहाड चाप गुराँसको नपल्लोले सुगन्ध छर्दै शीतल वायुको सुमधुर स्पर्शले सुकेका पात पतिङ्गर पन्साएर नव आशाका अनुपम उपहारले कोमल पौधाहरूमा मनमोहक सौन्दर्य छर्दै आउनेछ बसन्त अवश्य हर्ष उमङ्गका उपहार लिएर चियाबारी हरिया डाँडाकाँडा नागबेली झैँ उकाली ओह्राली गाउँ बस्ती पहाड तराई समतल प्रतीक्षारत छन् सारा शुभ दिनको आगमनले जन्माएको सुन्दर बिहानीका लागि पहाडको कठाङ्ग्रिने चिसोमा जसो तसो श्वास लिँदै के खिलौनामा अल्मलिँदै लमतन्न सुतेको सारा पहाड असिनाको वर्षाले चुटेपछि सुस्तरी आँखा खोलेर हेर्दा देखे हुन् ब्राह्मण्ड सारा तब छटपटाएर उठ्न खोज्दा टेक्नलाई भुइँ हिँड्नलाई गोरेटो नपाएपछि आवाज विहीन शब्द विहीन मौनतामा भन्न लाग्छ पात झर्दैमा रुख सुक्ने छैन हिउँ बिल्दैमा पहाड मरुभूमि बन्ने छैन समयको गतिसँगै बदलिनेछ बगैँचा पहाडको अनि रङ्ग बिरङ्गी फुल फुल्नेछ कलकलाउँदा पालुवाहरू आतुरी रहन्छन् लमतन्न पहाडमा जीवन जगत ढकमक्क बनाउन शीत ऋतु बिना आउने छैन बसन्त रात नभए हुने छैन बिहानीको महत्व चिसिएको पहाडको छातीमा गुनासाका कथाहरू सुनाएर आउने गर्थ्यो व्यवस्थाका भाँडाकुटी यो अस्त व्यस्त पहाडमा कहिले काहीँ रमाउने गर्थे बाल बालिकाहरू खेलाउनमा कहिले काहीँ आउने गर्थे मञ्चमा चटक देखाउन बहुरूपी भेषमा यिनीहरूलाई सोध्न थाले हामीलाई खेलाउन होइन बरु ल्याइदेऊ दिन्छौ भने हामीलाई चाहेको ल्याइदेऊ ताकि दिनेको पनि सधैँ सम्मान रहोस् धन्यवाद
1: गीताजी धरतीदेखि ब्रह्माण्ड समय अनि सम्पूर्ण कुरालाई समेटेर यहाँले लेख्नुभएको आफ्नो पहाडप्रतिको माया दर्शाउने प्रस्तुत कविता साह्रै राम्रो लाग्यो यहाँलाई हार्दिक बधाई

0: अब म कौशल्या मुखियाजीलाई आफ्नो कविता वाचन गर्ने क्रममा अघि बढ्ने अनुरोध गर्न चाहन्छु।
1: मेरो अर्को कविताको शीर्षक छ आमा। आमा शीर्षकमै मैले दुईवटा कविता लेखेको कारणले आमा एक भनेर यो कविता पठन गर्न लागिरहेकी छु। आमा, बस्तीमा जन्मेर कमानमा बिहे भएपछि अधुरो नै रह्यो उनको शिक्षा। म उनको गर्भमा आइसकेकी बेला उनको अथाह इच्छा उनको गन्तव्य मेरो अधुरो शिक्षाले मेरो गर्भका शिशुमा पूर्णता पाउन् सधैँ दाउरा घाँस गर्दाको उनको भगवान्सितको एउटै प्रार्थना, यसोसले म जन्मेपछि उनको लक्ष्यले मात्र म पूर्ण शिक्षित बन्न सके धन्यवाद।
0: धन्यवाद कौशल्याजी, यहाँको आमाप्रतिको समर्पित कविता साह्रै सुन्दर लाग्यो। अब म मेरो छोटो कविता वाचन गर्ने क्रममा अघि छु। कविताको शीर्षक छ राजनीति। छेपाराले रङ फेरे जस्तै मौसम हेरी हेरी नियत बदली बदली स्वेच्छावश रङ चुनी चुनी उधौली उभौलीसँग भाका मिलाउने कला र अवसरवादको उत्कृष्ट नमुना। धन्यवाद। अब म निराजीलाई आफ्नो रचना वाचन गर्ने अनुरोध गर्न चाहन्छु।
2: मेरो छोटो कथाको शीर्षक छ विद्रोह। म कहाँ छोड्छु र बिरे कराउँदै थियो एक्लै बाटो छेउको चौतारामा बसेर। त्यो बाटो छेउमा दुईवटा चौतारा छन्, एउटा काठको अर्को सिमेन्टको। सिमेन्टको चौतारा चाहिँ गाउँको धनी मान्छेको छोराको अनि काठको चाहिँ उसकै स्वास्नी हर्कमायाको। ऊ कहिले पनि स्वास्नी नामको चौतारामा बस्दैन। सोधे, आफ्नो मान्छेको नामको चौतारामा बस्नु हुँदैन भन्छ। निकै वर्ष अघि नै बितेको हो उसकी स्वास्नी। निसन्तान छ बिरे, सन्तान जन्मेन उनीहरूको, तर ती दुईमा अटुट माया थियो। कहिल्यै झगडा भएन ती दुईमा। हर्कमाया कमान जान्थे, बिरे घरमा घाँस दौरा गरेर खाना बनाउँथ्यो। बेलुका अलिकति पिएर खुब गीत गाउँथ्यो। हर्कमाया छेउमा बसेर सुनिरहन्थे। एक दिन कमानबाटै मुटु दुख्यो रे भनेर बिरामी अवस्थामा हर्कमायालाई साथीहरूले घर ल्याए। गाउँमा अस्पताल त थियो तर बिना दबाई अनि बिना डाक्टरको। कम्पाउन्डरले हेरेर बजारको अस्पताल लानुपर्छ भन्यो। बजार निकै टाढो पर्छ, गाडी रिजर्भ भन्ने पैसा उस

0: थिएन। कमनको म्यानेजरलाई गाडी माग्नु गयो ऊ। एउटा गाडी सिलगढी गएको र अर्को साहेबको नानीहरू स्कुल पुर्याउनु गएको कुरा बतायो म्यानेजरले। एक घन्टा पर्ख, गाडी आएपछि पठाइदिन्छु भन्यो। तर एक घन्टा पनि नबित्दै हर्का मायाले अन्तिम सास फेरी बिरे एक्लै भयो। धेरै दिनपछि ऊ हिँड्न थाल्यो काममा। अरूले म्यानेजरलाई देख्ने साथ नमस्ते गर्थ्यो, तर ऊ भने टेर पुछर लाउँदैन थियो, उल्टा फतफतिन्थ्यो बरु। एक दिन ठुलो शर्मा ठाडे जवाब दियो, अट्टेरी गर्यो भनेर उसलाई कामबाट निकालिदियो। त्यस दिनदेखि ऊ घरमै बस्न थाल्यो, गाई पनि बेचिदियो। त्यो गाउँमा पानीको दुःख थियो, ऊ गाउँका छिमेकीहरूको निम्ति पानी बोकिदिन थाल्यो। यसो गरेर जति कमाउँथ्यो त्यो पैसाले पिउन थाल्यो। कसै कसैले पैसाको बदली खाना दिन्थे, कतिचोटि त ऊ भोकै सुत्थ्यो। आज दिउँसो के भएछ भने तल्लो गाउँको जङ्गे मगरकी स्वास्नी पनि हर्कामै जस्तै कमानमै बिमार भइछ र म्यानेजरलाई जाँदा उसलाई त्यस्तै कारणहरू बताएर फर्काएछ। जङ्गेले सकी नसकी बोकेर त्यही चौतारामा ल्याएछ। जङ्गेकी स्वास्नीको हालत देखेर बिरे निक्क अत्तालियो रे। केही समय नबित्दै बिरामी साह्रो हुँदै गएछ र अन्तमा प्राण त्यागी छ। त्यो बेलादेखि मुरमुरेको बिरे अझसम्म पनि कराउँदै थियो। गाउँकाहरू उसको कुरामा ध्यान दिँदै नै थिए। आज पनि सुत्न नदिने रहेछ यसले भने कतिले बेसरी घोकेछ भने बिरे कराउँदै थियो। यो म्यानेजर भनाउँदाहरू मालिक भएर बस्छ कोठीमा, चियाको बोट उमार्ने हामी, पत्ती टिप्ने हामी, केलाउने हामी, पेल्ने हामी, सुकाउने हामी, तर राम्रो चिया बेच्ने खाने उनीहरू। निफनेर फ्याँकेको चियापत्ती चाहिँ हामीलाई, राम्रो चाहिँ उनीहरूलाई। उनीहरूको भात पकाउने हाम्रो मान्छे, नानी हेर्ने हाम्रै मान्छे, लुगा धुने हाम्रै मान्छे। उनीहरूको नानी पुर्याउने गाडी पाउँछ, बजार घुम्न जाने पनि गाडी पाउँछ। हाम्रो मान्छे गाडी नपाएर बाटोमै मर्छ, भो मौत त टेर्दैन। तिनीहरूको नोकरी पनि गर्दिन, आफ्नो मान्छेको पानी बोक्छु बरु, यी गर्छु तिनीहरूको काम। दर्कने पानी सुरु भयो। उसको आवाज पनि पानीको आवाजभित्र दबिँदै गयो। रातभरि कति बेलासम्म कराए कुनी, बिहान उसको निष्प्राण शरीर चौतारामा कक्रिरहेको भेटे गाउँलेहरूले। तर आज ऊ सिमेन्टको चौतारामा थिएन, आफ्नै स्वास्नीको नामको चौतारामा थियो। जिउँदो हुन्जेल आफ्नो मान्छेको चौतारामा बस्नु हुँदैन भन्ने ऊ आज त्यही चौतारामा निष्प्राण थियो। गाउँकाहरूले खोलामा लगेर उसलाई जलाए। पिरै मर्यो बिरे, मलामीहरूमा कसैले भन्दै थिए। होइन, यसलाई म्यानेजरहरूसँग चाहिँ कस्तो रिस उठ्थ्यो भने, कसैको विचार, कतिले के भने, तर उसको रिस, उसको विद्रोह कसैले बुझेन। धन्यवाद।
1: चियाबारी साहित्यको यो एउटा सुन्दर नमुना यहाँको यो कथाले साँच्चै नै एउटा चियाबारीभित्र हामी कति शोषित छौँ, कति हामी कुण्ठित छौँ, हामी कसरी किनारीकृत छौँ, त्यसको एउटा दृष्टान्त प्रस्तुत गरेको छ। यति सुन्दर रचनाको निम्ति यहाँलाई हार्दिक बधाई। अब म पुनः डाक्टर गीता छेत्रीज्यूलाई आफ्नो कविता वाचन गर्नुहुन्न अनुरोध गर्न चाहन्छु।
2: हवस् त, मेरो कविताको शीर्षक क्षमा प्रार्थी छु आमा, आमा सन्दर्भी मेरो कविता। क्षमा गर्नुहोस् आमा, क्षमा गर्नुहोस्, मलाई तपाईँका निम्ति समय दिन सकिनँ, तपाईँको निम्ति समय दिन सकिनँ। सम्झन्थे सेवा निर्वृत्त समय, वृद्ध आमा बाबासँग धेर बिताउँछु, तर कस्तो विडम्बना, आफ्नो परिवारको देखरेखमा अल्झेर अझ धेर व्यस्ततामा समय बिताउन लागे। महिनामा एकचोटि भेट्न आउँदा, आफ्नो दुःख सुखको कुरा सुनाउन पाउँदा मन हल्का आनन्द लागेर आउँथ्यो। आमा, मेरो बित्तो हेर्दा हेर्दै तपाईँको स्वास्थ्य कमजोर हुँदै गएको ख्यालै नै मैले गरिन, क्षमा दिनुहोस् मलाई, मेरा जिउँदो यी ईश्वरलाई, मेरा जिउँदो ईश्वरलाई समयमा साथ दिन सकिनँ। जहिले पनि फोन गर्दा भन्नुहुन्थ्यो, यहाँ हामी ठिकै छौँ, सन्चै छौँ, हाम्रो सुर्ता नगर। कहिले भन्नुहुन्थ्यो, आज त बिमारी छस्, स्वरबाट चिन्दैछु, आफ्ना लागि ध्यान दिनु। कहिले खुसीको खबर सुनाउँदा भन्नुहुन्थ्यो, स्याबास, यस्तो राम्रो राम्रो खबर सुन्न पाऊ भन्दै आफ्ना शाखा सन्तानको सन्चो बिसन्चोको खबर दिनुहुन्थ्यो। कुनै दिन फोन नगरी तपाईँ आफैले गर्नुहुन्थ्यो। तपाईँको विशाल छातीमा जानी नजानी चोट पुराए कि आफ्नो घर संसारका लागि मात्र सोच्ने हुँदा मैले धेरै बिराएँ कि फोन सम्बन्ध गर्न नभ्याउने सन्तानलाई पनि एकाम्य माया र आशीर्वाद दिनुहुन्थ्यो। 11 सन्तान, 15 नाता नाति

0: नानीको ठूलो परिवारमा कसलाई स्वास्थ्यको चिन्ता छ, कसको परीक्षा चल्दैछ, कसलाई आर्थिक संकट परेको छ, कसलाई शारीरिक र मानसिक चिन्ता छ, सबैको जानकारी राख्नुहुन्थ्यो आमा। अनि दिनहुँ ब्रह्म मुहूर्तमा उठेर माला जप्दै सारा सन्तानका लागि प्रार्थना चढाउनुहुन्थ्यो। सबैका समस्या हरिदिन तपाईँले पूजा पाठ गरिदिनुहुन्थ्यो। सूर्य झुल्केपछि तुलसीको फुल अघि धूप चढाएर सूर्यलाई जल चढाउँदै सूर्य नमस्कार गर्नुहुन्थ्यो। अफसोस, 19 जुलाई 2024 पूर्णिमाको बिहान सधैँ जस्तै सूर्य नमस्कार गर्दा गर्दै आमा तपाईँले अन्तिम जल चढाए सूर्यलाई ढोक गर्नुभयो। आमा, यसरी तपाईँले इहलोकलाई विदा गर्नुभएर सम्झन्छु आमा तपाईँको शरीर कमजोर हुँदै गएको, मैले ख्यालै गरिन, क्षमा गर्नुहोस् आमा। आज मैले यस उमेरमा उभिएर तपाईँ जस्तै म एक्लो हुनुको आभास गरिरहेको छु, क्षमा गरिदिनुहोस् आमा, क्षमा क्षमा क्षमा।
1: धन्यवाद गीताजी, आफ्नी ममतामयी आमाको अनुपस्थितिमा यहाँले जे जति अनुभव गर्नुभएको छ सम्पूर्ण कुराहरू हामीले यस कविताबाट छर्लङ्ग थाहा पायौँ। र आमा भन्ने कुरा नै अब यति महान छ, देवताहरू समेत आमाको अगाडि शिर झुकाउँछन् भने हामी मनुष्यको के कुरा। आमाको महात्म्य, आमाको गुणगान जति नै गरे पनि थोरै हुन्छ। र यो सुन्दर कविताको निम्ति यहाँलाई बधाई दिँदै अब हामी यस कार्यक्रमबाट बिदा लिन लागिरहेछौँ। यहाँहरू सम्पूर्णमा पुनः हामी सम्पूर्णको तर्फबाट कार्यक्रम निष्पादक श्री मनन तामाङज्यू, कार्यक्रम सञ्चालक श्री सन्तोक खवासज्यू, यहाँहरूलाई धन्यवाद दिँदै हामी डाक्टर गीता छेत्री, निरा सुब्बाजी, कौशल्या मुखियाजी अनि म स्वयं बिना अङ्खिमको तर्फबाट यहाँहरूलाई धेरै धेरै धन्यवाद।
2: आदरणीय श्रोतावृन्द, तपाईँहरूले सुन्नुभयो कार्यक्रम इन्द्रेणी अन्तर्गत चार लोकप्रिय नारी साहित्यकारहरूका मिठा मिठा कविता, कथा अनि विभिन्न फुटकर रचनाहरू। श्रोतावृन्द, तपाईँहरूलाई यहाँहरूको कविताहरू रचनाहरू कस्तो लाग्यो, प्रतिक्रिया अवश्य दिनुहोला। आगामी हप्ता फेरि यसै दिन यसै समय यसै इन्द्रेणी कार्यक्रमको दोस्रो भाग सृजना कार्यक्रम अन्तर्गत लिएर तपाईँहरू समक्ष प्रस्तुत हुनेछौँ। त्यतिन्जेलसम्मलाई प्रतीक्षा साँच्नुहोला। आजलाई बिदा चाहन्छौँ। कार्यक्रम प्रस्तुता मनन तामाङ अनि कार्यक्रम सञ्चालक म सञ्जोग खवास। नमस्कार।

0: कार्यक्रम इन्द्रेणीको प्रस्तुतिपछि श्रोता अब समय भएको छ बिहानको ठिक 10। अब सुन्नुहोस् प्रमुख समाचार।
1: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट सुन्नुहोस् 10 बजेको मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवाको 25 वर्ष पूरा गर्नुहुँदैछ। जनसेवा राष्ट्र सेवाको मन्त्र र सेवा तथा सुशासनप्रति प्रतिबद्धताको साथ उहाँको यात्रा आज पनि जारी छ। यही दृष्टिकोणका साथ सरकार 2047 विकसित भारतको लक्ष्य हासिल गर्ने दिशामा निरन्तर लागिरहेको छ। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सिपी राधाकृष्णनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज उहाँको जन्मदिनमा शुभकामना दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वकर्मा जयन्तीका अवसरमा सम्पूर्ण देशवासीमा शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको तकनिकी भविष्यलाई आकार दिन सरकार र सेमिकन्डक्टर उद्योग बीचको घनिष्ठ सहयोग महत्त्वपूर्ण रहेको बताउनु भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले हैदराबाद, कर्नाटक र मराठवाडाका जनतालाई हैदराबाद मुक्ति दिवसको अवसरमा शुभकामना दिनुभएको छ। भारत सरकारले 3 वर्षका लागि केन्द्रीय फिल्म प्रमाणन बोर्ड CBFC को पुनर्गठन गरेको छ। सूचना तथा प्रसारण मन्त्रालयका अनुसार नयाँ बोर्डमा 18 सदस्य छन्। भारतले तथाकथित पाकिस्तान चीन सीमा संयुक्त आयोगलाई अस्वीकार गरेको छ। भारतमा चिता संरक्षण कार्यक्रमले 4 वर्ष पुरा गरेसँगै भारतमा चितुवाको संख्या बढेर 52 पुगेको छ। 4 वर्षअघि नामिबिया, दक्षिण अफ्रिका र बोत्सवानाबाट चितुवालाई भारत ल्याइएको थियो। केन्द्रीय ऊर्जा मन्त्री मनोहरलाल खट्टरले ह्युस्टनमा अमेरिकी ऊर्जा सचिव क्रिस राइटसँग भेट गर्नुभयो र भारतको परमाणु ऊर्जा विस्तार रोडम्याप र अन्य मुद्दाहरूमा चर्चा गर्नुभयो। भारतीय तटरक्षक बलको 43 कमान्डर सम्मेलन आज नयाँ दिल्लीमा सुरु हुँदैछ। रक्षा राज्य मन्त्री श्री सञ्जय सेठले 3 दिवसीय सम्मेलनको अध्यक्षता गर्नुहुनेछ र मौसम विभागले आज बिहार, पश्चिम बङ्गाल, केरल, माहे, तमिलनाडु र उत्तर पूर्वी भारतका केही भागहरूमा भारी वर्षाको सम्भावना व्यक्त गरेको छ। मुख्य समाचार पूरा भयो।

समय बिहानको ठिक 10:02 भयो श्रोता र तपाईँले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई एफएम 103.5 मेगाहर्जमा। साथै हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज, न्युज अन एआईआर मोबाइल एप, साथै प्रसार भारती ओटिटी वेब प्लेटफर्ममा पनि। त आउनु श्रोता, अब समय भएछ कार्यक्रम हेलो खरसाङको, जस अन्तर्गत विभिन्न जानकारी सूचना त अवश्य दिनेछौँ, साथै विविध हिन्दी फिल्मी गीतहरूले मनोरञ्जन पनि गराउनेछौँ। त आजको कार्यक्रम हेलो खरसाङको यस अङ्कमा उपस्थित छु उद्घोषिका म चित्र तपाईँहरूको साथमा।

सफलता र असफलता एउटै सिक्काका दुई पाटा हुन्। त्यो मानिसको मेहनत र परिश्रममा भर पर्छ कि ऊ कति सफल वा असफल हुन्छ। कामप्रतिको आफ्नो समर्पण र सकारात्मक मनोवृत्तिले प्रतिकूल परिस्थितिमा पनि सफलताको सिँढी चढ्न सक्छ। छाताले वर्षालाई रोक्न सक्दैन, तर वर्षामा उभिने साहस अवश्य दिन्छ। त्यसै गरी आत्मविश्वासले सफलताको ग्यारेन्टी दिँदैन, तर सफलताको लागि सङ्घर्ष गर्ने प्रेरणा अवश्य दिन्छ।

हाम्रो जीवनशैलीको प्रतिदिनको यातायातको महत्वबाट हामी सबै परिचित नै छौँ। प्रतिदिनको कार्यहरूको निम्ति एउटा स्थानबाट अर्को स्थान जान वा सामानको आवत जावत यातायात एउटा महत्वपूर्ण साधन हो। यातायात हाम्रो जीवनको महत्वपूर्ण भाग हो। यसैले यातायात सुचारू सञ्चालनको निम्ति सरकारद्वारा केही नियमहरू निर्धारित गरिएको छ, जसलाई हामी ट्राफिक रुल्स भन्छौँ। एउटा जिम्मेवार नागरिक हुनको नाताले ट्राफिक सङ्केतहरूको पालन गर्नुहोस्। रातो रङको अर्थ रोक्नुहोस्, पहिलो रङको अर्थ ढिलो गर्नुहोस् र हरियो रङको अर्थ जानुहोस्। तोकिएको गति सीमाभित्र गाडी चलाउनुहोस् र सडक र मौसम अवस्था अनुसार गति समायोजन गर्नुहोस्। आफ्नो लेन परिवर्तन गर्नुहोस्, साथै लेन परिवर्तन गर्दा सङ्केतहरू प्रयोग गर्नुहोस्। अगाडिको सवारी साधनबाट सुरक्षित दूरी कायम राख्नुहोस्। गाडी चलाउँदा वा सवारी साधनमा चढ्दा सधैँ सिट बेल्ट लगाउनुहोस्।

विश्वकर्म पूजा हिन्दू धर्मका औजार मिसिन सवारी साधन र वस्तुका देवता मानिने भगवान विश्वकर्मालाई सम्मान र आराधना गर्ने पर्व हो। यसलाई विशेष गरी कारिगर, इन्जिनियर, मजदुर, ड्राइभर र सबै प्रकारका यान्त्रिक उपकरण प्रयोग गर्ने वर्गले मनाउँछन्। भगवान विश्वकर्मालाई स्वर्ग, मृत्यु र पातल गरी तीन लोकको निर्माण गर्ने सृष्टिकर्ता देवता मानिन्छ। ज्योतिष शास्त्र अनुसार असोज 1 गते साधारणता सेप्टेम्बर 17 सूर्य कन्या राशिमा प्रवेश गर्छ र यही दिन विश्वकर्म पूजा मनाउने चलन छ। सात्रमा विश्वकर्मलाई वस्तु, सात्र र यन्त्रका देवता मानिएको छ। यस दिन आफूले प्रयोग गर्ने औजार, मिसिन, सवारी साधन, फ्याक्ट्रीका उपकरण आदिलाई पूजा गरिन्छ, जसले ती सामानहरू सुरक्षित र दीर्घकालीन रहने विश्वास गरिन्छ। धार्मिक मान्यता अनुसार विश्वकर्मालाई प्रशंसा पारेमा यान्त्रिक उपकरणहरू बिग्रिँदैन र प्रयोगकर्तालाई कुनै दुर्घटना वा चोटपटक लाग्दैन। यो पर्वले श्रम, कौशल र प्रविधिलाई सम्मान गर्ने संस्कृतिलाई बलियो बनाउँछ।

श्री श्री नरेन्द्र दामोदर दास मोदी भारतका लोकप्रिय तथा प्रभावशाली नेता हुनुहुन्छ। उहाँको जन्म सन् 1950 सेप्टेम्बर 17 अर्थात् आजको दिन गुजरातमा भएको हो। नरेन्द्र मोदी साधारण परिवारमा जन्मिनु भए पनि मेहनत, अनुशासन र धेर इच्छा शक्तिका कारण उच्च राजनीतिक स्थानमा पुग्न सफल हुनुभयो। उहाँले गुजरातका मुख्यमन्त्रीका रूपमा पनि सेवा गर्नुभयो र सन् 2014 भारतको प्रधानमन्त्री बन्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन उहाँप्रति सम्मान र शुभकामना व्यक्त गर्ने विशेष अवसर हो। यस दिन मानिसहरूले उहाँको दीर्घायु, सुस्वास्थ्य र सफलताको कामना गर्छन्। साथै समाजसेवा, स्वच्छता अभियान र जनकल्याणका कार्यक्रम सञ्चालन गरेर जन्मदिन मनाउने गरिन्छ। नरेन्द्र मोदीको जीवन सङ्घर्ष, परिश्रम र सफलताको प्रेरणादायी उदाहरण हो। उहाँको जन्मदिनमा हामी उहाँलाई सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको हार्दिक शुभकामना दिन्छौँ।

हवस् त श्रोता साथी, कार्यक्रमको यो अन्तिम प्रस्तुति तपाईँहरूलाई सुनायो र श्रोता कार्यक्रम हेलो खरसाङ आजलाई यति नै उद्घोषिका म चित्रलाई पनि कार्यक्रमबाट दिनुहोस् विदा। र कार्यक्रमको अघिल्लो प्रस्तुति रहनेछ कार्यक्रम हाम्रो सरोकार, जसको साथमा साथी अनुपमा तपाईँहरूको साथमा रहनेछ। नमस्ते।

श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्जको तरङ्गमा, साथै दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरबाट पनि हामीलाई सुनिरहनु भएको छ। र यहाँहरू समक्ष अबको क्रममा मौतको शिखा अनुपमा उपस्थित छु विविध प्रस्तुतिहरूको साथमा। त तमाम श्रोताहरूमा हार्दिक स्वागत अभिवादन टक्र्याउँदै आजको कार्यक्रम हाम्रो सरोकार प्रस्तुत गरिरहेछौं। आज असोज 1 गते तदनुसार सन् 2026 को 17 तारिक सेप्टेम्बर अर्थात शिल्प कला र प्रविधिका भगवान विश्वकर्माको पूजा आराधना गर्ने विशेष दिन र आजको यस विशेष अंकमा हाम्रो सरकार कार्यक्रममा आजको विषय औजारदेखि उद्योगसम्म विश्वकर्म पूजाको सांस्कृतिक र सामाजिक महत्वमा केन्द्रित रहेर कुराकानी गर्नेछौ। साथमा केही हिन्दी चलचित्रका गीतहरू पनि सुन्नेछौ। त स्वीकार्नुहोस् कार्यक्रमको यो अर्को गीत।

सृष्टिको पहिलो वास्तुकार निर्माण र वास्तुकलाका देवता जसको महिमा तीनै लोकमा प्रसिद्ध मानिन्छ उनै विश्वकर्मा भगवानलाई नमन गर्दछौ। साथै समस्त श्रोता महानुभावहरूमा पनि आजको यस पावन दिनको हार्दिक मंगलमय शुभकामना टक्राउँदछौ। वैदिक परम्परा अनुसार भगवान विश्वकर्मालाई ब्रह्माण्डका पहिलो वास्तुकार वा इन्जिनियर मानिन्छ, तर यस पर्वलाई धर्म र पूजापाठको घेराभित्र मात्र सीमित राख्नु यसको विशालतालाई ओझेलमा पार्नु हो। विश्वकर्म पूजा मानव सभ्यताको विकासक्रम, श्रमको सम्मान र प्रविधिको पूजा गर्ने एउटा मौलिक सांस्कृतिक आधार हो। आजको दिन हामीले सबै मसिनरी वस्तुहरू, गाडी, सबै प्रकारको औजारहरूको पूजा गर्छौं। एउटा सानो सियोदेखि लिएर देशका ठूला ठूला कारखाना उद्योगमा चलाइने सामानहरूलाई विश्वकर्मा देवको कृपा र मानव श्रमका उपज हुन् भनी कृतज्ञता व्यक्त गर्दछौ। सांस्कृतिक दृष्टिकोणले हेर्दा वर्षभरि जसको माध्यमबाट हामीले जीविकोपार्जन गर्छौं ती औजार र मसिनहरूप्रति कृतज्ञता व्यक्त गर्नु मानवीय स्वभाव हो। आजको दिन ती औजार मसिनहरूलाई विश्राम दिइन्छ र तिनीहरूको सरसफाई गरिन्छ। यसरी हामी ती वस्तुहरूलाई सजीव ठानेर साधनको सम्मान गर्छौं आजको दिनमा।

श्रोता पौराणिक कथा अनुसार भगवान विश्वकर्माले सुनको लंका, पाण्डवहरूको सभा इन्द्रप्रस्थ, भगवान कृष्णको द्वारका नगरी अनि स्वर्गलोकको रचना गरेका थिए। शास्त्र अनि वाहनहरूमा भगवान शिवका त्रिशूल, इन्द्रका वज्र अनि कुबेरका हतियार जस्ता दिव्य चीजहरू पनि उनले नै बनाएका थिए। ढुङ्गे युगका प्रारम्भिक औजारदेखि आजका आधुनिक एआई र रोबोटिक्ससम्म आइपुग्दा मानव जातिले जे जति प्रगति गर्यो ती सबैको मूल आधार औजार र सिर्जना नै हो। विश्वकर्मा पूजाको दिन आफ्ना कार्यशाला, औजार, गाडी र मसिनहरूको सरसफाई र पूजा गरिनुले श्रम नै धर्म हो भन्ने दर्शन उजागर हुन्छ। हाम्रो समाजलाई गतिशील बनाउन परम्परागत काठ, फलाम, माटो र धातुका काम गर्ने शिल्पी वर्गदेखि आधुनिक कलाकार, कल कारखानाका इन्जिनियरहरूको भूमिका अतुलनीय छ। यस पर्वले प्रत्येक श्रमजीवीको पसिना र सिपको सामाजिक कदर गर्ने वातावरण निर्माण गर्दछ। साथै मालिक, मजदूर, इन्जिनियर, प्राविधिक सबै एकै ठाउँमा बसेर पूजा गर्छन् र प्रसाद ग्रहण गर्छन्। आजको दिन यसले कार्यस्थलमा पनि आपसी सद्भाव, भातृत्व र सामाजिक एकता कायम गर्दछ।

विश्वकर्मा देवको पूजा गर्नु उद्योग र आर्थिक समृद्धिको कामना गर्नु हो। सानो घरेलु औजारको सही प्रयोगबाट नै ठूला ठूला उद्योगहरूको स्थापना हुन्छ। उत्पादन, निर्माण र प्रविधिको विकास बिना कुनै पनि देशको आर्थिक समृद्धि सम्भव छैन। विश्वकर्मा पूजाले हामीलाई आत्मनिर्भर बन्न, उत्पादन तथा उद्योगलाई प्रवर्धन गर्न निरन्तर प्रेरणा दिइरहन्छ। श्रमलाई सम्मान गरौं, शिवको कदर गरौं। पुनः एकपटक यहाँहरूलाई विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना। कार्यक्रम हाम्रो सरकार लाई आजका लागि म कार्यक्रम सहयात्री अनुपमालाई बिटमाने आज्ञा दिनुहोस्। श्रोता सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ केन्द्रलाई।

हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट। आधुनिक गीतहरू सुनाउने क्रममा अब अर्को स्वर सुनाइरहेछौ डेजी बराइलीको।

श्रोताहरूले हालै सुन्नुभयो बङ्गला कार्यक्रम नाटक उरोस। शुभ्र वेजबाट सम्पादन थियो विकास पलको। हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट 103.5 मेगाहर्जमा।

हामी आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्जबाट बोलिरहेछौं। समय अहिले ठिक 12:05 भइरहेछ श्रोता, र अब कार्यक्रम तपाईँको अनुरोधमा लिएर उपस्थित छु म उद्घोषिका अनुपमा। त तमाम श्रोताहरूलाई कार्यक्रममा स्वागत जनाउँदै कार्यक्रमको यो पहिलो अनुरोध यहाँहरू समक्ष राखिरहेछु। अमित कुमारको आवाजमा रहेको छ तेरी कसम चलचित्रबाट, शब्द रहेको छ आनन्द बख्सीको अनि सङ्गीत रहेको छ आरडी बर्मनको। र यस गीतको निम्ति अनुरोध पठाउने हाम्रा श्रोताहरूको नाम यस प्रकार छन्। पुराना तालाब डुमराउबाट अली उल्ला अन्सारी, आसमा नाज, जेल रोड बक्सरबाट राज अन्सारी सिराज, इन्दिरा विहार दिल्लीबाट बेबी अन्सारी दानिस, जेल रोड रायगढबाट नरेन्द्र यादव, महेन्द्र अनि जानवी, त्यसै गरी अररिया रजुखर बजारबाट शरीफ आर्जु, मोहसिन, नवाब आर्जु, शबाब अनि सरफराज,

बिहार कलोनी लोनीबाट नसिमुल इस्लाम गुनौरी, प्रकाशवीर राजपूत, डन्डी लोहदा बालौदबाट कमलेश जयपुरिया, बिहारीपुर खण्डवाबाट पिंकी रिंकी, जेल रोड रायगढ़बाट लालचन्द मिश्रा, रमेश चन्द अनि कुमकुम, मेहरनगर उमरखेड महाराष्ट्रबाट अभिजित गवाणकर, सरिता प्रिन्स सिद्धान्त अनि अर्जुन, बहादुरा नागपुरबाट हुनुहुन्छ वैशाली शैलेश, सुमित कुमारी ध्वनि अनि प्रिन्स, त्यसै गरी मेन रोड फारबिसगंज बिहारबाट प्रकाश कुमार पप्पू, पिहू नैतिक, कुमार विमल अनि नवरतन हाता बाढीहाट पूर्णिया बिहारबाट ममता रानी, छवि अनोखी, अर्पिता लाडो, दीक्षा देव देवांशु अनि डब्लुजी, कुलीपाड़ा कटिहार बिहारबाट प्रेरणा भारती, प्रगति, प्रियंका, विभा, प्रिया, परिधि, राजेश, आदित्य, विवेक, अक्षित, ब्लूमी, साक्षी, रविरंजन, संजीव, प्रिंस मिठी, रश्मि र सन्तोष अनि आयुष। यहाँहरूको अनुरोधमा अब यो कार्यक्रमको अन्तिम अर्को गीत यहाँहरू समक्ष राखिरहेछु। जेवल थिफ चलचित्रबाट किशोर कुमारको आवाजमा मजरूको शब्द रहेको छ भने संगीत रहेको छ एसटी बर्मनको।

कार्यक्रम तपाईँको अनुरोधमा श्रोताहरूले सुन्दै हुनुहुन्छ म अनुपमाको साथमा र अनुरोध पठाउने क्रममा अब यो अर्को अनुरोध यहाँहरू समक्ष राखिरहेछु लता मङ्गेशकरको स्वरमा घर चलचित्रबाट शब्द रहेको छ गुलजारको अनि सङ्गीत रहेको छ आरडी बर्मनको र यस गीतको निम्ति अनुरोध पठाउने हाम्रा श्रोताहरू यस प्रकार छन् भानुटोल वार्ड नम्बर 18 खरसाङबाट हुनुहुन्छ एमटी यल्मो अरुणा राई यल्मो यङजन दोर्जी छिरिङ दिछेन रिङ्जी दावा दिछेन लाजोङ प्रताप राई कल्पना प्रज्ञान कौशल्या महेन्द्र खड्का गीता छेत्री अनि अविरल छेत्री नागरी फार्म स्कूल गाउँबाट हुनुहुन्छ शान्ता तामाङ र उहाँको समस्त साथीभाइ अनि परिवार दक्षिण सिक्किमबाट हुनुहुन्छ अर्जुन प्रधान रिङ्गी छत्तिसगढबाट दिनेश वर्मा करुणा सुषमा सिंह करुणा अनि उहाँको सम्पूर्ण परिवार गोलाबजार बक्सरबाट श्रद्धानन्द आर्य अभयनन्द जतुका किशनपुरबाट आलम दिर्क सबाना रिजवान इमरान आलम सबाना अनि चाँदनी

नगर निगम वार्ड नम्बर 28 नाज मन्जिल महेश्वर सीतामढ़ीबाट हुनुहुन्छ अकरम हुसैन, इसरत वसीम, रुबिना आरिज, नदीम शमीम, ममता रानी, पुनम अनि कलेर बिहारबाट हुनुहुन्छ आसिफ खान, निखत परवीन, शान्तिनगर भिलाई छत्तीसगढबाट प्रदीप कुमार शाह, प्रतिमा सन्देश, पुना महाराष्ट्रबाट बिना आदिश मेहता अनि कुमारी डाक्टर, राज प्यालेस माउन्टनाथ भञ्जन उत्तर प्रदेशबाट राजेश राजवर्मा, प्रीति, कार्तिक आर्यन, मुन्या भाई, पिङ्की अनि आर्यन कृष्ण र पिहु, गडिया मौजे उस्तुबाट हुनुहुन्छ प्रदीप कुमार मण्डल, आशिष, कुन्दन, करिना, पूजा, आरती, सुनिता, लुधियाना पन्जाबाट अमरजित, सोनम कौर, परमजित आदिमा, बिहारी कलौनी महासमुद्रबाट हुनुहुन्छ वलिउल्लाह फकीर, डब्लुउल्लाह अनि परवीन आसमा, बुलन्दसहरबाट बद्रुवली, फर्जु अनि फर्जी, त्यसै गरी मिरिकबाट हुनुहुन्छ सुनैना रसाइली, मार्थम चामलिङ, सुरेखा प्रधान, दार्जिलिङबाट हुनुहुन्छ नमिता राई, सुभा घिमिरे, शारोन, अनुराधा, श्वेता अनि हिमेश। त यहाँहरूको अनुरोधमा कार्यक्रमको यो अर्को प्रस्तुति सुनाइरहेछौँ श्रोता।

सोनु निगमनी कविता कृष्णमूर्तिको युगल स्वरमा सुन्नुभयो भर्खरै यस गीतलाई बादल चलचित्रबाट। शब्द रहेको थियो समीरको अनि सङ्गीत रहेको थियो अन्नु मल्लिकको। हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट र कार्यक्रमको समय अवधि अब सकिन सकिन लागिरहेछ श्रोता, र यो अन्तिम अनुरोध यहाँहरू समक्ष राखिरहेछु। मेन रोड राजविराज नेपालबाट हुनुहुन्छ मोहम्मद अतिउल्ला अन्सारी, बेगम जिनत, सोनी परवीन, इम्तियाज, त्यसै गरी सर्लाही सोकनाहा नेपालबाट अरुण कुमार शर्मा, रेणु देवी, राहुल कुमार, वन्दना कुमारी, प्रियङ्का कुमारी अनि शर्मा परिवार। न्यू चम्टा चिया बगान गिर्जा लाइनबाट अनुरोधकर्ता तोरकवात्रोस एका, स्वर्णलता, श्रद्धा, अनिरुद्ध, डेमियन, जुलियन, साथै झाउगुडी बस्तीबाट विमल खडिया, मीना, सुचिता र निलो र सानिया। त यहाँहरूको अनुरोधमा कार्यक्रमको यो अन्तिम प्रस्तुति स्वीकार्नुहोस् श्रोता। सनम तेरी कसम चलचित्रबाट शब्द रहेको छ गुलशन बावराको अनि सङ्गीत छ आरडी बर्मनको, किशोर कुमारको आवाजमा।

हवस् श्रोता, कार्यक्रम तपाईँको अनुरोधमा आजलाई यति नै गीतहरू सुनाउन सक्यौँ। हामी बोलिरहेछौँ आकाशवाणी खरसाङ केन्द्रबाट 103.5 मेगाहर्जमा। र अबको क्रममा पाश्चात्य कार्यक्रम मेलोडी टाइम।

0: This is Akashvani Kashyam, 103.5 megahertz, and it's time for Nepali headlines.
1: यो आकाशवाणी हो भूपेन्द्र शर्माबाट सुन्नुहोस् एक बजेको मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीको यशोभूमि परिसरमा सेमिकन इन्डिया 2026 को उद्घाटन गर्नुभयो। भारतीय जनता पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीको जनसेवाको 25 वर्ष पुगेको अवसरमा एक महिना लामो सेवा सङ्कल्प अभियान सुरु गरेको छ। पिएम विश्वकर्म योजनाले आज 3 वर्ष पुरा गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले वर्ष 2023 आजकै दिन यो योजना सुरु गर्नुभएको थियो। सरकारले सामाजिक सञ्जालमा जारी गलत सूचनाको खण्डन गरेको छ, जसमा भनिएको छ कि ब्रिक्स शिखर सम्मेलन 2026 भाग लिएपछि विश्वका केही नेताहरू बिरामी भएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले प्राप्त गर्नुभएका स्मृति चिन्ह र उपहारहरूको ई लिलामी आजदेखि सुरु हुँदैछ। प्रवर्तन निदेशालय ईडीले हरियाणाका पूर्व मन्त्री गोपाल काण्डाको घर, फार्म हाउस र कार्यालय परिसरमा छापा मारेको छ। परिवार कल्याण मन्त्रालयले अनुसूची HH1 र एक्स औषधिहरूमा नियामक निगरानीलाई बलियो बनाउन औषधि नियम 1945 संशोधनको प्रस्ताव गरेको छ। जन्म र मृत्यु पञ्जीकरण संशोधन अधिनियम यस वर्ष 1 अक्टोबरदेखि लागू हुनेछ। भारतीय तटरक्षक बलको 43 कमान्डर सम्मेलन आज नयाँ दिल्लीमा सुरु हुँदैछ। रक्षा राज्य मन्त्री सञ्जय सेठले 3 दिवसीय सम्मेलनको अध्यक्षता गर्नुहुनेछ। भारत आफ्नो 140 अरब जनसङ्ख्याको लागि ऊर्जा सुरक्षा सुनिश्चित गर्न कटिबद्ध छ। आकाशवाणी समाचार सेवा प्रभाग NSD का महानिदेशक राजीव कुमार जैनले आज नयाँ दिल्लीको आकाशवाणी परिसरमा अधिकारी र कर्मचारीहरूलाई स्वच्छता सम्बन्धी शपथ दिलाउनुभयो। आतंकवादीलाई आश्रय दिएको भन्दै भारतले पाकिस्तानको कठोर आलोचना गरेको छ। तमिलनाडुमा प्रसिद्ध मदुरै मीनाक्षी मन्दिरको महाकुम्भाभिषेक समारोह 17 वर्षपछि

0: अब सुनो आकाशवाणी को समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब सविता छेत्रीबाट समाचार सुन्नुहोस्। प्रथम मुख्य समाचार। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीको यशोभूमि परिसरमा सेमिकन इण्डिया 2026 उद्घाटन गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवाको 25 वर्ष पुगेको उपलक्ष्यमा भाजपाको एक महिना लामो राष्ट्रव्यापी सेवा संकल्प अभियान आजदेखि शुरू भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वकर्मा जयन्तीको अवसरमा देशवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ। पीएम विश्वकर्मा योजनाले आज 3 वर्ष पूरा गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यस योजनाको शुरूआत वर्ष 2023 आजकै दिन गर्नुभएको थियो अनि जन्म र मृत्यु पञ्जीकरण संशोधन अधिनियम यस वर्ष 1 अक्टोबरदेखि लागू हुनेछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीको यशोभूमि परिसरमा सेमिकन इण्डिया 2026 उद्घाटन गर्नुभयो। 3 दिवसीय सम्मेलन भारतमा सहयोग, निवेश, नवाचार र प्रतिभा प्रवर्धनमा केन्द्रित छ। यस कार्यक्रममा 600 भन्दा अधिक प्रदर्शकहरू, 300 अन्तर्राष्ट्रिय कम्पनीहरू र 50 भन्दा अधिक देशका प्रतिनिधिहरू उपस्थित छन्। प्रदर्शनीमा जापान, दक्षिण कोरिया, मलेसिया, नेदरल्याण्ड, सिङ्गापुर र स्वीडनका 6 वटा देशका पेभिलियन, भारतका 12 राज्य सरकारका मण्डप र एउटा स्टार्टअप पेभिलियन समावेश छन्। सम्मेलन र प्रदर्शनी सिलिकन से सिस्टम बिल्डिङ द इकोसिस्टम विषयवस्तुमा आयोजना गरिएको छ। यसमा वैश्विक र भारतीय कम्पनीहरू, नीति निर्माताहरू, निवेशकर्ताहरू, शोधकर्ताहरू, स्टार्टअपहरू, शैक्षिक संस्थाहरू र सेमिकन्डक्टर र इलेक्ट्रोनिक्स क्षेत्रका विद्यार्थीहरू सहभागी रहेका छन्।
2: बीते एक दशक में भारत ने अपने ट्रांसमिशन नेटवर्क को भी एक्सपेंड किया है। साथियों, भारत में पावर इंफ्रास्ट्रक्चर का यह विस्तार हमारे सेमीकंडक्टर इकोसिस्टम के लिए भी एक बड़ी स्ट्रेंथ है। भारत हर वो कदम उठा रहा है जो हमें सेमीकंडक्टर इंडस्ट्री का एक प्रीफर्ड डेस्टिनेशन बनाए।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवाको 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। जनसेवाले देश सेवाको मन्त्र र सेवा तथा सुशासन प्रतिको प्रतिबद्धताका साथ उहाँको यो यात्रा आज पनि जारी छ। यसै दृष्टिकोणका साथ सरकारले वर्ष 2047 विकसित भारतको लक्ष्यलाई हासिल गर्ने दिशामा लगातार कार्य गरिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरणको माध्यमले मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रयास लगातार गरिँदैछ। सेवा संकल्प अभियानको यस विशेष श्रृङ्खलामा आज हामीले कुरा गरिरहेका छौं पूर्वोत्तर भारतको चौतर्फी विकास।
3: प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो शासनकालमा पूर्वोत्तरको विकासलाई सर्वोच्च प्राथमिकता दिनुभएको छ। यसको परिणाम 2014 अघि मानिसहरू पूर्वोत्तर भारतका राज्यहरू जान डराउँथे। उद्योग चौपट थियो, बेरोजगारी र अलगाववाद चरममा थियो। तर आज पूर्वोत्तर भारतको विकासको इन्जन बन्न पुगेको छ। पूर्वोत्तर राज्यहरू अष्ट लक्ष्मी बनेका छन्। उद्योग र रोजगारका अवसरहरू बढेर गएका छन्। मणिपुर, मेघालय, मिजोरम

0: नागाल्यान्ड अरुणाचल प्रदेशसम्म रेलवे पुगिसकेको छ। उडान योजना अन्तर्गत कैयन हवाई अड्डाहरू सुरु भएका छन्। पूर्वोत्तर विकासमा बोगीबिल असम्भव लाग्ने पुल र सुरुङ मार्गहरू यातायातको निम्ति आज सम्भव बनेर गएका छन्। उग्रवाद र अलगाववादमा 70% कमी आएको छ। 10,500 भन्दा बढी उग्रवादीहरूले आत्मसमर्पण गरेका छन्। बजेटमा 200 भन्दा बढीको वृद्धि गरिएको छ। हर घर जल, गरिब कल्याण, श्रमिक कल्याण, शिक्षा, स्वास्थ्य, मेडिकल कलेज, क्यान्सर अस्पताल, उद्योग कलेज, खेल विश्वविद्यालय आदिको तेज गतिले विकास भएको छ। आकाशवाणी समाचारका लागि अशोक चौरसिया।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वकर्म जयन्तीको अवसरमा देशवासीमा शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले देशभरिका निर्माण र यससँग सम्बन्धित कार्यहरूमा संलग्न कारिगरहरू र कुशल श्रमिकहरूलाई पनि बधाई दिनुभएको छ।
2: मैं सभी देशवासियों को विश्वकर्मा जयंती की बहुत बहुत शुभकामनाएं देता हूं। हमारी परंपरा में भगवान विश्वकर्मा को निर्माण और सृजन की शक्ति का प्रतीक माना गया है और संयोग देखिए आज से ही सेमिकॉन इंडिया की शुरुआत हो रही है। एक तरफ हमारी सदियों पुरानी निर्माण की परंपरा और दूसरी तरफ 21वीं सदी की टेक्नोलॉजी और विजन, यही आत्मनिर्भर भारत की, विकसित भारत की हमारी प्रेरणा भी है।
1: पीएम विश्वकर्मा योजनाले आज 3 वर्ष पूरा गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यस योजनाको शुरूआत वर्ष 2023 आजकै दिन गर्नुभएको थियो। यसको उद्देश्य 18 चयनित परम्परागत व्यवसायहरूसँग सम्बन्धित कारिगरहरू र शिल्पकारहरूलाई शुरूदेखि अन्तसम्म समर्थन प्रदान गर्नु हो। यस योजनाले पीएम विश्वकर्मा प्रमाणपत्र र पहिचान पत्र मार्फत मान्यता, कौशल विकास, टुलकिट प्रोत्साहन, क्रेडिट समर्थन, डिजिटल लेनदेनको लागि प्रोत्साहन अनि मार्केटिङ समर्थन सहित सहयोगको एक व्यापक प्याकेज प्रदान गर्दछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन आज पश्चिम बंगालमा अन्नपूर्ण दिवसको रूपमा मनाइन्दैछ। यस अवसरमा सामाजिक सञ्जालमा महिलाहरूलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री श्री नरेन्द्र मोदीले अन्नपूर्ण योजनाले बंगालमा महिला शक्तिको सशक्तिकरणलाई गति दिन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले भन्नुभयो, जब आपतकालीन खर्चको बारेमा चिन्ता हुँदैन तब व्यक्तिको आत्मविश्वास बढ्छ अनि अन्नपूर्ण भण्डार योजनाले पनि यस्तै आत्मविश्वास प्रदान गरिरहेको छ। बंगाल सरकारले अन्नपूर्ण योजना लागू गरेको छ, जसमार्फत योग्य लाभार्थीहरूको ब्याङ्क खातामा 3,000 रुपियाँ जमा गरिन्छ। नयाँ दिल्लीमा रहेका धेरै विदेशी कूटनीतिज्ञ र नियोगहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई उहाँको 76 जन्मजयन्तीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। जबकि उहाँको नेतृत्वमा विश्वभरिका देशहरूसँग भारतको घनिष्ठ सम्बन्ध र स्थायी साझेदारीलाई प्रतिबिम्बित गर्दछ। रसियाका राष्ट्रपति भ्लादिमिर पुतिनले राष्ट्रपति प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। भारतस्थित अमेरिकाको दूतावासले अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गरेको छ। भारतमा जापानका राजदूत ओनो केइचीले विकसित भारतको परिकल्पनालाई अगाडि बढाउन प्रधानमन्त्री श्री मोदीको नेतृत्वको प्रशंसा गर्नुहुँदै भारत जापान साझेदारी अर्को वर्ष कूटनीतिक सम्बन्धको 75 वर्ष पूरा हुने तयारीमा रहेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवाको 25 वर्ष पुगेको उपलक्ष्यमा भाजपाको एक महिना लामो राष्ट्रव्यापी सेवा संकल्प अभियान आजदेखि शुरू भएको छ। अभियानको पहिलो दिन सेवा संकल्प अभियानको एक भागको रूपमा मनाइएको छ, जुन अर्को महिनाको 17 तारिकसम्म जारी रहनेछ, जस अन्तर्गत देशभरि रक्तदान शिविरहरू आयोजना गरिएको छ। पार्टी अध्यक्ष नितिन नवीनले नयाँ दिल्लीमा पार्टी मुख्यालयमा रक्तदान शिविरको उद्घाटन गर्नुभयो। श्री नवीनले पार्टीका अन्य नेता र कार्यकर्ताहरूसँग रक्तदान गर्नुभयो। यस अवसरमा पत्रकारहरूसँग बातचित गर्नुहुँदै भाजपा अध्यक्ष नितिन नवीनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत 2047 विकसित भारतको लक्ष्य प्राप्त गर्न विकासको बाटोमा द्रुत गतिमा अघि बढ़िरहेको बताउनु भएको छ। परिवार कल्याण मन्त्रालयले अनुसूची एच H1 र X औ

0: औषधिहरूमा नियामक निगरानीलाई बलियो बनाउन औषधि नियम 1945 संशोधन प्रस्ताव गरेको छ। यी औषधिहरू खरिद गर्न ग्राहकहरूलाई वैध पर्चा चाहिन्छ। प्रस्तावित संशोधनले यी औषधिहरूको अनाधिकृत पहुँच र बिक्रीसँग सम्बन्धित कमीहरू हटाउने प्रयास गर्दछ। चिकित्सा दोकानहरूमा अनिवार्य सीसीटीभी निगरानीलाई अतिरिक्त नियामक सुरक्षाको रूपमा सिफारिस गरिएको छ। जन्म अनि मृत्यु पञ्जीकरण संशोधन अधिनियम यस वर्ष 1 अक्टोबरदेखि लागू हुनेछ। भारतका रेजिस्ट्रार जनरल मृत्युञ्जय कुमार नारायणले बताउनुभयो, नयाँ लागू गरिएको कानूनका प्रावधानहरू जसले जन्म अनि मृत्युको पञ्जीकरणमा ढिलाइको लागि कठोर नियम बनाउँछ। संसदको दुवै सदनले पारित गरेको जन्म अनि मृत्यु पञ्जीकरण संशोधन विधेयक 2026 गत महिना राष्ट्रपतिको स्वीकृतिपछि कानून बनेको थियो। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीको यशोभूमि परिसरमा सेमिकन इण्डिया 2026 उद्घाटन गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवाको 25 वर्ष पुगेको उपलक्ष्यमा भाजपाको 1 महिना लामो राष्ट्रव्यापी सेवा संकल्प अभियान आजबाट शुरू भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वकर्मा जयन्तीका अवसरमा देशवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ। पीएम विश्वकर्मा योजनाले आज 3 वर्ष पूरा गरेको छ अनि जन्म र मृत्यु पञ्जीकरण संशोधन अधिनियम यस वर्ष 1 अक्टोबरदेखि लागू हुनेछ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
1: हामीलाई सुनिरहनु भएको छ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट। र अबको क्रममा श्रोताहरूलाई सुनाइरहेछौँ लोक प्रस्तुति। सुचिता खातीको स्वरमा रहेको छ, शब्द अनि सङ्गीत रहेको छ शिलाबहादुर मोक्तानको।

0: अब सुनो समसामयिक समीक्षा।
1: समसामयिक समीक्षा विषय युनिफाइड पेमेंट्स इंटरफेस यूपीआई व्यक्ति देखि व्यक्ति लेनदेन अनि 96% व्यापारी लेनदेन को लागि निःशुल्क आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी अनुवाद तथा वाचक भूपेन्द्र शर्मा। नयाँ युनिफाइड पेमेन्ट्स इन्टरफेस युपिआई फ्रेमवर्कको व्यक्तिदेखि व्यक्ति लेनदेनमा कुनै असर पर्ने छैन। ट्रान्सफर गरिएको रकमको प्रवाह नगरी सबै व्यक्तिदेखि व्यक्ति लेनदेनको लागि युपिआई पूर्ण रूपमा निःशुल्क रहनेछ। व्यापारीहरूका लागि 2,000 रुपियाँसम्मको र साना व्यापारीहरूका लागि 0 MDR मर्चेन्ट डिस्काउन्ट रेट फ्रेमवर्क अन्तर्गत हुने कारोबार पनि निःशुल्क रहनेछ। फलस्वरूप सबै P2M लेनदेनमा लगभग 96% कुनै असर पर्ने छैन। MDR केवल 2,000 भन्दा माथिका विशेष व्यापारिक लेनदेनमा मात्र लागू हुनेछ। यो स्पष्ट गरिएको छ कि MDR न त ट्याक्स हो न त सरकार वा NPCIद्वारा उसुल गरिने कुनै शुल्क नै। यो युपिआई इकोसिस्टमको सञ्चालन र यसको लगातार विस्तारलाई मद्दत गर्नका लागि गर्न भुक्तानी इकोसिस्टमसित जोड्ने मानिसहरू जस्तै ब्याङ्क र भुक्तानी आवेदन प्रदायहरू बीच साझा गरिन्छ। युपिआई सञ्चालन समितिको विस्तृत छलफलपछि भुक्तानी र निपटान प्रणाली अधिनियम 2007 अन्तर्गत प्रस्तुत गरिएको हो। यो रूपरेखाले व्यक्ति र साना व्यापारीहरूलाई अतिरिक्त शुल्कबाट जोगाउँदै युपिआईको दीर्घकालीन दिगोपन सुनिश्चित गर्ने प्रयास गर्दछ। ट्रान्सफर गरिएको रकम चाहे जतिसुकै भए तापनि सबै व्यक्तिदेखि व्यक्ति युपिआई लेनदेन पूर्ण रूपमा निःशुल्क रहनेछन्। युपिआई मार्फत पैसा पठाउन वा प्राप्त गर्न मानिसहरूलाई कुनै पनि लेनदेन शुल्क प्लेटफर्म शुल्क वा अन्य शुल्क लगाइने छैन। त्यसकारण कुल लेनदेन मूल्यको 70% भाग ओगटेको युपिआई लेनदेनहरू पूर्ण रूपमा MDR फ्रेमवर्कको दायराबाट मुक्त हुनेछन्। 2,000 रुपियाँसम्मका सबै व्यक्तिदेखि व्यक्ति कारोबारहरूमा MDR छुट दिनेछ। युपिआई प्रयोग गरेर यस्ता भुक्तानी गर्दा ग्राहकहरूलाई कुनै शुल्क लाग्ने छैन। सडक विक्रेताहरूसहित साना व्यापारीहरू जुन पर्सन टु पर्सन मर्चेन्ट श्रेणी अन्तर्गत युपिआई क्युआर कोड मार्फत प्रति महिना 1,00,000 रुपियाँसम्मको भुक्तानी लिने गर्छन् उनीहरूले सबै लेनदेनमा 0 MDRबाट लाभ उठाउन जारी राख्नेछन्। यो प्रावधानले सडक विक्रेताहरू छेउछाउका पसलहरू र अन्य साना कारोबारीहरूलाई भुक्तानीसित सम्बन्धित अतिरिक्त लागतबाट राहत प्रदान गर्नेछ। 0.4%को मामुली MDR केवल 2,000 भन्दा अधिकको P2M कारोबारमा लागू हुनेछ। MDR भुक्तानी इकोसिस्टम सहभागीहरू ब्याङ्क भुक्तानी सेवा प्रदायकहरू र युपिआई एप्लिकेसन प्रदायकहरू बीच साझा गरिनेछ। 75,000 रुपियाँ र यसभन्दा माथिको कारोबारको लागि MDR प्रति कारोबार 300 रुपियाँसम्म सीमित हुनेछ। रेलवे दूरसञ्चार बिमा इन्धन र कृषि सामग्री लगायतका अत्यावश्यक र कम मार्जिन क्षेत्रहरूमा 2,000 रुपियाँभन्दा माथिको कारोबारमा प्रति कारोबार 5 रुपियाँको फ्ल्याट MDR लाग्नेछ। फ्ल्याट शुल्कले महत्त्वपूर्ण सार्वजनिक सेवाहरू र

0: कम मार्जिनमा सञ्चालन हुने व्यवसायहरूको लागि लागत निश्चितता प्रदान गर्नेछ। म्युचुअल फन्ड, सिक्युरिटिज, स्टक ब्रोकर र डिलरहरू सम्बन्धी भुक्तानीहरूमा 0.02% एमडीआर लाग्नेछ, जसको अधिकतम सीमा 300 रुपियाँ प्रति कारोबार हुनेछ। यो कम दर औपचारिक वित्तीय बजारमा सार्वजनिक सहभागिता कायम राख्न राखिएको हो। एमडीआर भनेको व्यापारी भुक्तानी प्रणालीद्वारा लगाइने शुल्क हो। यो युपिआई भुक्तानी गर्ने ग्राहकहरूमा लगाइँदैन। व्यापारीहरूले ग्राहकहरूलाई एमडीआर शुल्क नदिने कुरा सुनिश्चित गर्न बैङ्कहरूलाई निर्देशन दिएको छ। युपिआई एप्लिकेसन प्रोभाइडर्सलाई प्लेटफर्म शुल्क वा लुकेका शुल्कहरू लगाउन स्पष्ट रूपमा निषेध गरिएको छ। प्रयोगकर्ताहरूले असीमित निशुल्क प्रयोगको सुविधा लिन जारी राख्नेछन्। निशुल्क युपिआई लेनदेनमा कुनै मन्थली कोटा, भोल्युम सीमा वा टियर आधारित क्यापहरू हुने छैन। ब्याङ्कहरू र एनपिसिआईद्वारा निर्धारित गरिएको दैनिक कारोबार सीमा, जुन सामान्यतया कारोबार श्रेणीको आधारमा 1,00,000 देखि 5,00,000 रुपियाँ बीच हुँदछ। डेटा विश्लेषणले पत्तो लाग्दछ कि एमडीआर केवल लगभग 4% व्यापारी लेनदेनहरूमा मात्र लागू हुनेछ। यसको अर्थ लगभग 96% व्यापारी लेनदेनहरूमा कुनै प्रभाव पर्ने छैन, किनकि यो 2,000 रुपियाँको सीमा भन्दा कम छ र साना व्यापारीहरूको लागि 0 MDR फ्रेमवर्कको दायरामा आउँदछ। त्यसकारण यो फ्रेमवर्कले व्यक्तिहरू, लघु उद्यमहरू र साना व्यवसायीहरूलाई सुरक्षा प्रदान गर्दछ, जबकि ठूलो व्यापारी कारोबारहरूमा सीमित शुल्क पनि लगाउँछ।
1: हामी बोलिरहेछौँ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट, साथै एफएम 103.5 MHz तरंगबाट पनि हामीलाई सुनिरहनु भएको छ श्रोताहरूले। समय अहिले ठीक अपराह्न 3 बजिरहेछ श्रोता, र अब पालो रहेको छ केही हिन्दी चलचित्रका गीतहरू सुन्ने। प्रथममा सुनाइरहेछौ चल्ती का नाम गाडी चलचित्रबाट आशा भोसलेको स्वरलाई। संगीत रहेको छ एसडी बर्मनको अनि शब्द रहेको छ मजरूको।

मेरे सनम चलचित्रबाट भर्खरै यहाँहरूले सुन्नुभयो यस गीतलाई। संगीत थियो ओपी नैयरको अनि शब्द रहेको थियो मजरूको। हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट।

गेस्ट चलचित्रबाट सुन्नुभयो भर्खरै यस गीतलाई किशोर कुमारको आवाजमा। शब्द रहेको थियो मजरूको अनि संगीत रहेको थियो एसटी बर्मनको।

0: पडोसन चलचित्रबाट सुन्नुभयो भर्खरै किशोर कुमारको आवाजलाई। अब सुनौ आकाशवाणीको समाचार।
1: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट समाचार सुन्नुहोस्। असम सरकारले प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवाको 25 वर्ष पूरा भएको उपलक्ष्यमा आजदेखि 17 अक्टोबर 2026 एक महिनाव्यापी सेवा संकल्प अभियान आयोजना गरिरहेको छ। 7 सितम्बरमा क्याबिनेट मन्त्रीहरू र वरिष्ठ अधिकारीहरूसँगको बैठकमा मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले जारी गरेको निर्देशनपछि यो निर्णय लिएको हो। सामान्य प्रशासन विभाग GAD द्वारा जारी एक कार्यकारी आदेश अनुसार यो अभियान सार्वजनिक सेवा कल्याण र सशक्तिकरणमा केन्द्रित हुनेछ, जसमा सरकारी सेवाहरूको अन्तिम माइल वितरण, नागरिक केन्द्रित शासन, कमजोर वर्गको कल्याण र सार्वजनिक सेवामा संलग्न व्यक्तिहरूको पहिचानमा जोड दिनेछ। कार्यक्रमहरूमध्ये एक आशीर्वादका दिया आज आयोजना हुनेछ। सरकारी योजनाका लाभार्थीहरूलाई कृतज्ञताको अभिव्यक्तिको रूपमा उनीहरूको घरमा बत्ती बाल्ने प्रोत्साहित गरिनेछ। आज आसामका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले गुवाहाटीमा उद्यमीहरूलाई आर्थिक सहायता वितरण गर्ने र मुख्यमन्त्रीको आत्मनिर्भर असम अभियान 1.0 र 2.0 अन्तर्गत उत्पादहरूको प्रदर्शनीको उद्घाटन गर्ने कार्यक्रम छ। आज बिहान 11 बजे खानपाराको ज्योति विष्णु अन्तर्जातीय कला मन्दिरमा वित्तीय सहायता वितरण समारोह सुरु भयो। कार्यक्रमका लागि साझा गरिएको विवरण अनुसार CMAAA को 2 चरण अन्तर्गत 82,219 उद्यमीहरूलाई 278 करोड रुपियाँभन्दा अधिक वितरण गरिनेछ। 3 दिवसीय जुबिन दिवस आजदेखि असमको सोनापुरको जुबिन क्षेत्रमा सुरु भएको छ, जसमा प्राणर शिल्पी जुबिन गर्गको पहिलो पुण्यतिथिको अवसरमा स्मारकमा आउने अपेक्षा गरिएका हजारौँ प्रशंसकहरूलाई समायोजित गर्ने तयारी गरिएको छ। गर्गको अन्तिम विश्राम स्थल रहेको स्मारकलाई कार्यक्रम अघि फूल र ताजा गाम्छाहरूले सजाइएको छ। असम सरकारले कार्यक्रमहरूमा ठूलो संख्यामा प्रशंसक र भक्तहरूको सहभागिताको सुविधाको लागि कार्यक्रम स्थलको व्यवस्थापनको लागि सहयोग गरेको छ। कार्यक्रम आज बिहान प्रार्थना समारोहबाट सुरु भयो। दिउँसोको लागि नाम प्रसङ्ग हुनेछ। दोस्रो दिन सांस्कृतिक कार्यक्रमहरूको एक श्रृङ्खला निर्धारित गरिएको छ, जबकि समापनको दिन भागवत पाठ र भावना हुनेछ। असमको नगाउँ लोकसभा निर्वाचन क्षेत्रको 6 अक्टोबरमा हुने उपचुनावको लागि हिजो अन्तिम दिन विभिन्न राजनीतिक दलका कुल 25 उम्मेद्वारहरूले नामाङ्कन पत्र दर्ता गरेका छन्। हिजो नामाङ्कन दर्ता गर्नेहरूमा भाजपा उम्मेद्वार देवाशिष शर्मा, कङ्ग्रेस उम्मेद्वार शिवामणि बोरा, AIUDF उम्मेद्वार बदरुद्दिन अजमल र तृणमूल कङ्ग्रेस TMCका उम्मेद्वार अब्दुल सलाम थिए। यसैबीच कङ्ग्रेस उम्मेद्वार शिवामणि बोरा नगाउँ जिल्ला कङ्ग्रेस कमिटी कार्यालयबाट APCC अध्यक्ष गौरव गोगोई, सांसद रकिबुल हुसेन र अन्यले भाग लिए। यसैबीच तृणमूलका उम्मेद्वार अब्दुल सलाम र बागसेनाका उम्मेद्वार युनिस तमौलीले पनि नामाङ्कन पत्र बुझाए। असम रेलवे पुलिस र RPFले न्यू बोगईगाउँ रेलवे स्टेसनबाट 6 पुरुष र 4 महिलासहित 10 बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ। पुलिसको प्रारम्भिक सूचना अनुसार उनीहरू मेघालयको दाविकी सीमा हुँदै असममा प्रवेश गरेका थिए र रेलबाट देशका अन्य भागहरू जाने योजना बनाइरहेका थिए। गुवाहाटी जम्मू तवी एक्सप्रेस नयाँ बोगईगाउँ पुगेपछि पुलिस

0: र सिपिएफले उनीहरूलाई पक्राउ गरेको बताइएको छ। अरुणाचल प्रदेशका राज्यपाल केटी परनायकले एनसिसी क्याडेटहरूलाई शिक्षा, अनुशासन र प्रेरणालाई आफ्नो जीवनको मूल मूल्य बनाउँदै समस्या समाधानकर्ता, नवप्रवर्तक, उद्यमी र सामुदायिक नेता बन्न आग्रह गर्नुभएको छ। राज्यपाल श्री परनायकले एनईआरआईएसटीमा आयोजित एक कार्यक्रममा वर्ष 2025 र 2026 गणतन्त्र दिवस शिविर, गणतन्त्र दिवस परेड र नयाँ दिल्लीमा प्रधानमन्त्री र्यालीमा अरुणाचल प्रदेशको प्रतिनिधित्व गर्ने एनसिसी क्याडेटहरूलाई सम्मानित गर्नुभयो। नागाल्यान्ड सरकारले यस क्षेत्रलाई राज्यमा आर्थिक वृद्धि, रोजगार सृजना र पर्यटन प्रवर्धनको सम्भावित चालक बनाउने उद्देश्यका साथ प्रत्यक्ष मनोरञ्जन अर्थव्यवस्थाको ढाँचामा काम गरिरहेको छ। सूचना तथा सम्पर्क सचिव ओरेन्थोङ लोथाको अध्यक्षतामा सूचना तथा जनसम्पर्क निर्देशालयमा रणनीतिको विकासबारे चर्चा गर्ने बैठक सम्पन्न भयो। श्री लोथाले प्रत्यक्ष मनोरञ्जन क्षेत्रको बढ्दो महत्त्वमाथि प्रकाश पार्नुहुँदै यसलाई सांस्कृतिक अभिव्यक्ति र मनोरञ्जनको माध्यमका रूपमा मात्र नभई राजस्व अर्जन, रोजगार र उद्यमशीलता सृजना गर्न र सम्बद्ध उद्योगहरूलाई प्रोत्साहित गर्न सक्षम आर्थिक क्षेत्रको रूपमा हेर्नुपर्ने बताउनु भएको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार, अहिलेलाई पूरा भयो।
1: श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट र म कार्यक्रम सहयात्री यहाँहरू समक्ष उपस्थित छु। अबको प्रस्तुति कार्यक्रम गीत संगीत लिएर जसमा केही क्षण रमाउनेछौ श्रोता केही आधुनिक गीतहरूको प्रस्तुतिमा। प्रथम गीत स्वीकार्नुहोस् थुपदेन भुटियाको स्वरमा, दीप वैभवको संगीत साथै कमल रेग्मीको शब्दहरूमा।

कर्म शेर्पाको स्वरलाई अबको अर्को गीत सुनाइरहेछौ। प्रसाद रणपहेलीको संगीतमा शब्द रहेको छ कमल रेग्मीको।

सागर बल, किरण वाइवा, सुभाष बस्नेत र शरण सिंहको स्वरमा सुन्नुभयो भर्खरै यस गीतलाई। सङ्गीत थियो चन्दन लम्जेलको।

0: श्रोताहरूले हामीलाई सुनिरहनु भएको छ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट। र अब समय भएको छ समाचारको, त सुनौ आकाशवाणीको समाचार।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा सेमिकन इण्डिया 2026 को उद्घाटन गर्नुभयो। उहाँले भन्नुभयो, भारतको सेमिकन्डक्टर इकोसिस्टम तीव्र गतिमा बढ़िरहेको छ र नवाचार लगानी र विकासको लागि नयाँ अवसरहरू सृजना गरिरहेको छ। केन्द्रीय मन्त्री अश्विनी वैष्णवले सरकारले सेमिकन्डक्टर सम्बन्धित आवश्यकताका सबै क्षेत्रहरूमा भारतमा चिप डिजाइन गर्ने 200 स्टार्टअप र कम्पनीहरूलाई सहयोग गर्ने लक्ष्य राखेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक जीवन र जनसेवाको 25 वर्ष पूरा भएको अवसरमा भाजपाको एक महिना लामो देशव्यापी सेवा संकल्प अभियान आजदेखि शुरू भएको छ। पीएम विश्वकर्मा योजनाको आज 3 वर्ष पूरा भएको छ। भारतले अमेरिकामा 11 सेप्टेम्बरमा भएको हमलाका लागि जिम्मेवार आतंकवादीहरूलाई सुरक्षित आश्रय प्रदान गरेकोमा पाकिस्तानको कड़ा आलोचना गरेको छ र भारत र अफगानिस्तान बीच तेस्रो एवं अन्तिम T20 क्रिकेट म्याच आज साँझ दिल्लीमा खेलिनेछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीको यशोभूमि परिसरमा सेमिकन इण्डिया 2026 को शुभारम्भ गर्नुभयो। 3 दिने सम्मेलन भारतमा सहयोग लगानी नवाचार र प्रतिभालाई बढ़ावा दिने कुरामा केन्द्रित छ। यस अवसरमा श्री मोदीले एकातिर हाम्रो अर्थव्यवस्था तीव्र गतिमा अगाडि बढ़िरहेको बताउनुभयो, अर्कोतिर भारतप्रति वैश्विक विश्वास पनि बढ़िरहेको उहाँले भन्नुभयो। उहाँले थप भन्नुभयो, चुनौतीपूर्ण विश्वव्यापी वातावरण रहे तापनि भारतले 7.8% वृद्धि दर हासिल गरेको छ। उहाँले भन्नुभयो, देशका प्रत्येक नागरिक विकसित भारत निर्माण गर्न प्रतिबद्ध छन्। श्री मोदीले भारतको सेमिकन्डक्टर इकोसिस्टम तीव्र गतिमा विस्तार भइरहेको र यसले नवाचार निवेश तथा विकासका लागि नयाँ अवसरहरू खोलिरहेको बताउनुभयो।
2: अपने ट्रांसमिशन नेटवर्क को भी एक्सपेंड किया है। साथियों, भारत में पावर इंफ्रास्ट्रक्चर का यह विस्तार हमारे सेमीकंडक्टर इकोसिस्टम के लिए भी एक बड़ी स्ट्रेंथ है। भारत हर वो कदम उठा रहा है जो हमें सेमी कंडक्टर इंडस्ट्री का एक प्रिफर्ड डेस्टिनेशन बनाए।
1: प्रधानमन्त्रीले भन्नुभयो, भारतले सेमिकन्डक्टर उद्योगको लागि मनपर्ने गणतव्य बन्न हरसम्भव प्रयास गरिरहेको छ। श्री मोदीले भन्नुभयो, भारतमा निर्मित चिप्स अब देशभित्र र विश्वभरि उपलब्ध छन्। इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी मन्त्री अश्विनी वैष्णवले भारतले धेरै दशकदेखि सेमिकन्डक्टर संयन्त्र स्थापना गर्न चाहेको तर प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा मात्र यो सम्भव भएको बताउनुभयो। उहाँले भन्नुभयो, अब जग बसालिएको छ र हाम्रो अर्को चरण 6 प्रमुख स्तम्भहरूमा केन्द्रित सेमिकन्डक्टर 2.0 को माध्यमले विनिर्माणलाई बढ़ावा दिनु हो। श्री वैष्णवले सरकारले सेमिकन्डक्टरका विभिन्न आवश्यकताहरू पूरा गरेको बताउनुभयो।
3: सेमिकॉन का दूसरा चरण 6 स्तंभों पर सेमीकंडक्टर उद्योग का निर्माण करेगा। पहला स्तंभ डिजाइन है, दूसरा मशीनें और सामग्री, तीसरा स्तंभ अधिक डिस्प्ले, मेमोरी, सिलिकॉन, कंपाउंड और लॉजिक फैब्स, चौथा अधिक उन्नत पैकेजिंग इकाइयों पर और पांचवा स्तंभ अनुसंधान तथा विकास पर केंद्रित है। छठा स्तंभ प्रतिभा से संबंधित है।
1: प्रधानमन्त्री नरेन्द्र मोदीको जनसेवाको 25 वर्ष पूरा भएको अवसरमा भाजपाको एक महिना लामो राष्ट्रव्यापी सेवा संकल्प अभियान आजदेखि शुरू भएको छ। आगामी महिनाको 17 तारिकसम्म चल्ने यस सेवा संकल्प अभियान अन्तर्गत अभियानको पहिलो दिनलाई सेवा दिवसको रूपमा मनाइन्दैछ, जस अन्तर्गत देशभरि रक्तदान शिविरहरू आयोजना गरिएको छ। पार्टी अध्यक्ष नितिन नवीनले नयाँ दिल्ली स्थित पार्टी मुख्यालयमा रक्तदान शिविरको उद्घाटन गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी

0: जनसेवाको 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। जनसेवाले देश सेवाको मन्त्र र सेवा तथा सुशासन प्रतिको प्रतिबद्धताका साथ उहाँको यो यात्रा आज पनि जारी छ। यसै दृष्टिकोणका साथ सरकारले वर्ष 2047 विकसित भारतको लक्ष्यलाई हासिल गर्ने दिशामा लगातार काम गरिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरणको माध्यमले मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रयास लगातार गरिँदैछ। सेवा संकल्प अभियानको यस विशेष श्रृङ्खलामा आज हामीले कुरा गर्नेछौं पूर्वोत्तर भारतको चौतर्फी विकास।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो शासनकालमा पूर्वोत्तरको विकासलाई सर्वोच्च प्राथमिकता दिनुभएको छ। यसको परिणाम 2014 अघि मानिसहरू पूर्वोत्तर भारतका राज्यहरू जान डराउँथे। उद्योग चौपट थियो, बेरोजगारी र अलगाववाद चरममा थियो। तर आज पूर्वोत्तर भारतको विकासको इन्जन बन्न पुगेको छ। पूर्वोत्तर राज्यहरू अष्ट लक्ष्मी बनेका छन्। उद्योग र रोजगारका अवसरहरू बढेर गएका छन्। मणिपुर, मेघालय, मिजोरम, नागाल्यान्ड, अरुणाचल प्रदेशसम्म रेलवे पुगिसकेको छ। उडान योजना अन्तर्गत कैयन हवाई अड्डाहरू सुरु भएका छन्। पूर्वोत्तर विकासमा बोगीबिल असम्भव लाग्ने पुल र सुरुङ मार्गहरू यातायातको निम्ति आज सम्भव बनेर गएका छन्। उग्रवाद र अलगाववादमा 70% कमी आएको छ। 10,500 भन्दा बढी उग्रवादीहरूले आत्मसमर्पण गरेका छन्। बजेटमा 200 भन्दा बढीको वृद्धि गरिएको छ। हर घर जल, गरिब कल्याण, श्रमिक कल्याण, शिक्षा, स्वास्थ्य, मेडिकल कलेज, क्यान्सर अस्पताल, उद्योग कलेज, खेल विश्वविद्यालय आदिको तेज गतिले विकास भएको छ। आकाशवाणी समाचारका लागि अशोक चौरसिया।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मीडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। गृहमन्त्री अमित शाह र गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले आज प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन र उहाँको 25 वर्षको जनसेवाको अवसरमा सेवा संकल्प अभियानको शुभारम्भ गर्नुभयो। गुजरातको वडनगर प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर हो। श्री शाहले अन्य गणमान्य व्यक्तिहरूका साथ जनसेवाको सन्देश फैलाउन वडनगरबाट वाराणसीसम्मको साइकल र्यालीलाई झण्डा देखाएर प्रस्थान गराउनुभयो। श्री शाहले भन्नुभयो, प्रधानमन्त्री मोदीको सार्वजनिक जीवन राष्ट्र सर्वोपरिको सिद्धान्तले सर्वथा हुँदछ। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा उहाँको संसदीय क्षेत्र वाराणसीमा विभिन्न कार्यक्रमहरूको एक श्रृङ्खला आयोजना गरिँदैछ। रक्षा मन्त्री राजनाथ सिंह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले वाराणसीमा बाबा विश्वनाथको विशेष पूजा अर्चना गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन आज पश्चिम बंगालभरि अन्नपूर्ण दिवसको रूपमा मनाइन्दैछ। यस अवसरमा सोसियल मीडिया सन्देशमा महिलाहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भन्नुभयो, अन्नपूर्ण योजनाले बंगालमा महिला शक्तिको सशक्तिकरणलाई तीव्र बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिवसको अवसरमा देश र विदेशबाट पनि सन्देशहरू आइरहेका छन्। राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति सीपी राधाकृष्णनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज उहाँको जन्मदिनमा शुभकामना दिनुभएको छ। राज्यसभामा विपक्षका नेता एवं कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे र लोकसभामा विपक्षका नेता राहुल गान्धीले पनि प्रधानमन्त्रीलाई बधाई दिनुभएको छ। श्री गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको दीर्घ आयु र सुस्वास्थ्यको कामना गर्नुभयो। तमिलनाडुका मुख्यमन्त्री सी जोसेफ विजय र पूर्व मुख्यमन्त्री तथा डीएमके प्रमुख एमके स्टालिनले प्रधानमन्त्री मोदीलाई उहाँको जन्मदिनको शुभकामना दिनुभएको छ। रूसका राष्ट्रपति भ्लादिमिर पुतिनले प्रधानमन्त्री मोदीलाई उहाँको 76 जन्मदिनमा शुभकामना दिनुभएको छ। उहाँले दुई देशहरू बीचको महत्वपूर्ण र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीलाई सशक्त बनाउनमा श्री मोदीको योगदानको सराहना गर्नुभयो। यसैबीच नयाँ दिल्ली स्थित कैयन दूतावास र विदेशी कूटनीतिज्ञहरूले प्रधानमन्त्रीलाई बधाई दिएका छन्। भारत स्थित अमेरिकी दूतावासले राष्ट्रपति डोनाल्ड ट्रम्पको तर्फबाट श्री मोदीलाई जन्मदिनको शुभकामना प्रेषित गरेको छ। आज प्रधानमन्त्री विश्वकर्मा योजनाको 3 वर्ष पूरा भइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले वर्ष 2023 आजको दिन यसको शुरूआत गर्नुभएको थियो। यसको उद्देश्य 18 चयनित परम्परागत व्यवसायहरूमा संलग्न कारीगर र शिल्पकारहरूलाई सुरुदेखि अन्तसम्म सहयोग प्रदान गर्नु हो। भारतले आतंकवादीहरूलाई आश्रय

0: एकमा पाकिस्तानको कडा आलोचना गरेको छ। भारतका स्थायी प्रतिनिधि पी हरिशले पाकिस्तान स्थित आतंकवादी अड्डाहरू र अमेरिकामा 11 सेप्टेम्बरमा भएको आतंकी हमलाको लागि जिम्मेवार अल कायदा बीच प्रत्यक्ष सम्बन्धलाई औल्याउनु भएको छ। भारत र अफगानिस्तान बीच 3 म्याचहरूको T20 क्रिकेट श्रृङ्खलाको अन्तिम म्याच आज नयाँ दिल्लीको अरूण जेटली स्टेडियममा खेलिनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा सेमिकन इण्डिया 2026 उद्घाटन गर्नुभयो। प्रधानमन्त्री मोदीको सार्वजनिक जीवन र जनसेवाको 25 वर्ष पूरा भएको अवसरमा भाजपाको 1 महिना लामो देशव्यापी सेवा संकल्प अभियान आजदेखि शुरू भएको छ र पीएम विश्वकर्मा योजनाको आज 3 वर्ष पूरा भएको छ। यसका साथै समाचार पूरा भयो।
1: समय अहिले ठिक अपराह्न 3:55 भइरहेछ। श्रोता, हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट। र अबको क्रममा सुनाइरहेछौ समूह शर्मा देश वन्दना।

देशवन्दना सुन्नुभयो। शब्द रचना थियो जस्योञ्जन प्यासीको अनि संगीत रचना थियो महेश्वर तामाङको। हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट। र अबको क्रममा प्रस्तुत छ कार्यक्रम नारी प्रगति।

मैले क लेख्न जाने कानमा आई खुसुक बोले उडा हावा जस्ता चर्चित गीतहरूका गायिका आजको नारी स्रष्टाहरूसँग केही छन् कार्यक्रमको अतिथि हुनुहुन्छ। भारतीय नेपाली संगीतलाई यहाँले यस्ता कैयौं गीतहरू दिइसक्नु भइसकेकी छ। साथै संगीत क्षेत्रमा आफूलाई प्रतिष्ठित कलाकारको रूपमा स्थापित गरिसक्नु भएको एक नारी कलाकार जुनु लामा, जसलाई हामी भारतीय नेपाली संगीतमा जुनु गौतम भनेर पनि चिनिन्छ। त आउनु श्रोता, उहाँको यो गीत सुनेर कार्यक्रमलाई प्रारम्भ गरौं।

0: नमस्कार, म गायिका जुनु गौतम।
1: हजुर, यहाँलाई हाम्रो कार्यक्रममा स्वागत छ। तपाईँको गायन अति नै मिठो होइन, मनमोहक लाग्यो। त तपाईँलाई प्रश्न गर्न चाहे, तपाईँ अहिले एक चर्चित गायिकाको रूपमा समाजमा चिनित भइसक्नु भएको छ होइन, त आफूलाई कस्तो अनुभव हुन्छ कि एक गायिकाको रूपमा सर्वसाधारणले चिन्दा अथवा जानिन्दा?
0: कोही पनि मान्छेले केही एउटा समाजको हितको लागि होइन, अब एउटा गायन पनि समाजको हितकै लागि हो होइन, हामीले गाएर समाजको लागि केही परिवर्तन आउनको लागि हामीले कर्म गरिरहेका छौँ र त्यस्तो कर्म गरेर, राम्रो कर्म गरेर समाजमा चिनिनु पाउनु भनेको त्यो एकदमै ठुलो कुरा हो जस्तो लाग्छ मलाई, र एकदमै राम्रो लाग्छ मलाई गायिकाको रूपमा सबैले चिन्नुहुन्छ।
1: हजुर, आफूले आफूलाई गर्व अनुभव हुन्छ होइन। त कस्तो प्रकारको गीत तपाईँले छान्नुहुन्छ त?
0: अब गीत छान्दाखेरि चाहिँ मैले शब्दहरू चाहिँ धेरै हेर्ने गर्छु होइन, सबैभन्दा पहिला गीत छनौट गर्दा शब्द नै हेर्नुपर्छ। अब हिजो आज शब्दहरू पनि अनेक किसिमका शब्दहरू आउँछन् गीतमा होइन, र त्यही हो, पहिला शब्द छनौट गरिन्छ, त्यसपछि सङ्गीत पनि अब राम्रो दर्शक श्रोताहरूले मन पराउने खालका सङ्गीतहरू त्यस्तोहरू छनौट गर्छु भन्नुपर्छ।
1: हजुर, त जुनीज्यू, के तपाईँले गायन क्षेत्रलाई नै आफ्नो पेसाको रूपमा लिनुभएको छ कि या भाव अभिव्यक्तिको साधन मात्र हो यो तपाईँको?
0: अब गायनलाई त मैले आफ्नो भावना पोख्ने एउटा साधनै लिएको थिएँ होइन, तर अहिले गर्दै गर्दै जाँदाखेरि चाहिँ यो पेसाको रूप पनि लिएको छ भन्नुपर्छ यसले होइन। हामीलाई अब थोरै भए पनि हामीलाई इन्कमहरू दिँदैछ गायनले, स्टेज प्रोग्रामहरू भयो, रिकर्डिङहरूबाट भयो, हामीले थोरै मात्रामा भए पनि अहिले चाहिँ हामीले कमाउन थालेका छौँ होइन। पहिला चाहिँ मैले त्यसरी कमाउने भनेर चाहिँ सङ्गीतमा लागेको होइन, म आफ्नो भावना पोख्नलाई होइन, सबैलाई आफ्नो गीत सुनाउन भनेरै म सङ्गीतमा लागेको, तर अहिले चाहिँ गएर चाहिँ पेसाको रूप लिएको छ भन्नुपर्छ।
1: हजुर, तपाईँ एक फिल्मी गायिका पनि हुनुहुन्छ होइन, कतिवटा फिल्ममा तपाईँले गीत गाइसक्नुभएको छ?
0: फिल्ममा त अब 5-6 फिल्महरू

0: म गाइसकेँ। अब अहिले पनि अब नयाँ फिल्महरूको लागि कुराहरू चल्दैछ होइन, अनि अब एल्बमहरू त अब गनेरै सकिँदैन होइन। थुप्रो एल्बमहरूमा मैले कलेक्सन्स एल्बमहरूमा गीत गाइसकेको, सर्वप्रथम चाहिँ मैले आफ्नै एल्बम निकालेको थिएँ अर्को जन्म होला नहोला भन्ने, त्यसपछि चाहिँ मैले पछाडि फर्केर हेर्नु परेन, अगाडि बढेको बढेछु।
1: तपाईँको यो गायनको यात्रा कहिलेदेखि सुरु भयो त?
0: गायन भन्नाले अब अलिअलि गाउन थालेको त स्कुल डेजबाटै हो होइन, स्कुलको जतिखेर स्कुल पढिन्थ्यो त्यतिखेरै, त्यहाँबाट त्यस पश्चात चाहिँ अब कता कता के प्रोग्रामहरूमा गाउँदै गाउँदै अब गीतै गाउने भन्दाखेरि चाहिँ 2009 चाहिँ मैले पहिलो रेकर्डिङ गरेको जुन चाहिँ त्रिपुराको भाषाको गीत थियो, र त्यसपछि अनि मैले मेरो पहिलो गीत भनेको चाहिँ साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित चलचित्र जीवन काँडाकी फुलबाट नै मैले चाहिँ गाउन सुरु गरेको भन्नुपर्छ नेपाली सङ्गीत क्षेत्रमा चाहिँ।
1: यो जीवन काँडाको फुल भन्ने फिल्म त धेरै लोकप्रिय फिल्म हो होइन, त्यसमा तपाईँले कुन चाहिँ गीत गाउनु भएको थियो?
0: त्यही अघि मैले सुरुमा गएको थिएँ नि, मैले क लेख्न जाने भन्ने।
1: हजुर, तपाईँ एक नारी होइन, हामी नारी स्रष्टासित कुरा गर्छौँ यस कार्यक्रममा, त एकजना महिलालाई साङ्गीतिक यात्रामा हेर्दा कस्तो सामाजिक समस्याको सामना गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई?
0: अब महिलाहरूलाई चाहिँ कति ठाउँ जाँदाखेरि अप्ठ्यारो पनि पर्छ नि त होइन, कोही कोही मान्छेहरूको अब सङ्गीतकै क्षेत्रमा पनि कति मान्छेहरूको अब बानी बेहोराहरू पनि अलिकति राम्रो हुँदैन होइन, र त्यस्ता त्यस्ता समस्याहरू आइपर्छन्, तर त्यसलाई ह्यान्डल गरेर हिँड्नुपर्छ। नारीहरूले चाहिँ अब सङ्गीत क्षेत्रमा मात्रै हुने, कुनै पनि क्षेत्रमा अलिकति थिचोमिचो पुरुषहरूबाट अलिकति त्यस्तो खालकोहरू चाहिँ प्राय भइ नै राखेको हुन्छ होइन, र त्यस्तै कुराहरू चाहिँ गर्नुपर्छ। अरू त त्यस्तो केही छैन, तर त्यसलाई चाहिँ हामीले ह्यान्डल गरेर हिँड्नै पर्छ होइन।
1: हजुर, त जुनीज्यू, तपाईँको एउटा गीत हाम्रो श्रोता समक्ष राखौँ है त।

0: श्रोता अहिले सुन्दै हुनुहुन्छ साप्ताहिक कार्यक्रम नारी प्रगति अन्तर्गत नारी स्रष्टासँग केही क्षण कार्यक्रममा हामीसित हुनुहुन्छ गायिका जुनु लामाज्यू. उहाँलाई जुनु गौतम भनेर पनि चिनिन्छ. त उहाँसितको बातचितलाई अघि बढौँ. जुनुज्यू, एउटा राम्रो गीतले समाजमा कस्तो प्रकारको परिवर्तन ल्याउन सक्छ जस्तो लाग्छ तपाईँलाई?
1: अब कुनै पनि गीतसँग कसै न कसैको भावना जोडिएको हुन्छ. कोही दुखी भइरहेको हुन्छ, कोही एकदमै खुसी भइरहेको हुन्छ, होइन? र कुनै पनि गीतले कसै न कसैलाई चाहिँ केही न केही प्रेरणा दिन्छ जस्तो लाग्छ. र गीतले चाहिँ समाजमा परिवर्तन ल्याउन सकिन्छ. अब गीतकै माध्यमबाट हामीले समाजमा धेरै कुराहरू गर्न सकिन्छ. जस्तै अब हामीले कति समाजका जस्तै आर नोभाका गीतहरू भयो, गोपाल सिंह नेपालीका गीतहरू भयो, त्यस्ता गीतहरू पनि हामीले अहिले गाइरहेका छौँ, रेकर्डिङ गरिरहेका छौँ. र त्यस्ता गीतहरूले पनि समाजमा केही बदलाव ल्याउन सकिन्छ. कसैलाई समाजको दर्पण बन्न सकिन्छ गीतले, होइन? र मान्छेको आफ्नो आफ्नो भावनाको माध्यम पनि बन्न सक्छ. हरेक गीतले कसै न कसैको भावनालाई छुन्छ. त्यसै भएर चाहिँ गीतले चाहिँ हरेक मान्छेको भावना छुन सक्छ जस्तो लाग्छ.
0: हजुर. त जुनुज्यू, कुनै पनि क्षेत्रमा हामी नारीहरूलाई अघि बढ्नुको निम्ति चुनौतीहरूको सामना गर्नु परिरहेका हुन्छ, होइन? के तपाईँलाई यस्ता चुनौतीहरू आइपरेको छ कि छैन होला, के भनिदिनुहुन्छ कि?
1: चुनौती भनेको त हरेक समय हरेक क्षण नै हुन्छ चुनौती मान्छेलाई, होइन? र सुरुवाती दिनहरूमा भन्दा चाहिँ अहिले अलिक सजिलो छ. अब चुनौती त्यस्तो साह्रो पर्दैन. त्यतिखेर चाहिँ अब साङ्गीतिक यात्रामा लाग्दाखेरि धेरै चुनौतीहरू हुन्थे. आफूले गाएको गीत म कतिको गाउँछु भनेर मान्छेलाई, अब सङ्गीत कर्मीहरूलाई नै धेरै बढी हामीले प्रुभ गर्नुपर्ने अवस्था हुन्थ्यो कि म कतिको गाउँछु भन्ने कुरा. उहाँहरूले जबसम्म उहाँहरूको मन जित्न सफल हुँदैन तबसम्म अगाडि बढ्न अलिक अप्ठ्यारै हुन्छ, होइन? र आफैले मात्रै सङ्गीतमा केही कर्म गरेर अगाडि बढ्छु भन्दाखेरि पनि फाइनेन्सियलको कुरा हुन्छ. र त्यही भएर चाहिँ गीत लाई चाहिँ जब हामीले प्रुभ गरेर गाएर सङ्गीतकर्मीको मन जित्नुको लागि चाहिँ त्यो चाहिँ सबैभन्दा ठुलो चुनौती. अनि श्रोता दर्शकहरूको मन जित्नु, यो चाहिँ सबैभन्दा ठुलो चुनौती हो गायन क्षेत्रमा लाग्ने मान्छेहरूको.
0: के तपाईँलाई म भविष्यमा एक चर्चित गायिका हुनेछु भन्ने लागेको थियो कि थिएन?
1: अब चर्चितै त नभनिहालौँ होला. त्यही हो, अब अहिले गीत गाउँदै यतिको यात्रा गर्दै गर्दा धेरै मान्छेहरूले मेरो स्वरलाई मेरो गीतलाई माया गरिदिनुहुन्छ, होइन? अनि त्यो नै सफल भएको ठान्छु म चाहिँ.
0: हजुर. जुनुज्यू, एउटा गीत चाहिँ आउँछ त तपाईँबाट फेरि.

0: र यो गीतको बारेमा पनि म अलिकति भन्न चाहन्छु. यो गीत चाहिँ हाम्रो सीता सिटोला नेपालबाट हुनुहुन्छ उहाँको शब्द र हामीहरूका एकदमै चर्चित गायक पुष्पन प्रधानको सङ्गीत रहेको गीत हो यो. मेरो एकदमै जतिखेर सङ्गीत यात्रामा म एकदम पाइला चाल्दै थिएँ त्यतिखेरको मेरो एकदमै पहिलो म्युजिक मेरो म्युजिक एल्बमको पहिलो गीत भन्नुपर्छ है.
1: अन्त तपाईँको विचारमा आजको नारीको सबैभन्दा ठुलो शक्ति के होला जस्तो लाग्छ?
0: नारीको शक्ति भनेको त अब के हो, उहाँको सहनशीलता होइन, धैर्यता. र नारी एउटा कुनै पनि पक्षमा कुनै पनि क्षेत्रमा भनौँ न होइन सक्षम हुनु नै त्यो नै सबैभन्दा ठुलो शक्ति हो जस्तो लाग्छ मलाई होइन. चाहे त्यो गायनमा होस् चाहे कुनै पनि क्षेत्रमा होस् त्यसमा उहाँ उभिएर चाहिँ एउटा ठाउँ बनाउनु चाहिँ त्यो चाहिँ सबैभन्दा ठुलो शक्ति हो र त्यो सबैले त्यो बनाउनुपर्छ जस्तो लाग्छ है मलाई चाहिँ.
1: नारी कमजोर होइन अवसरको खोजीमा रहेको शक्ति हो, यस भनेर तपाईँ कसरी हेर्नुहुन्छ त?
0: अब अवसरको खोजी भन्दा पनि अवसर बनाउने बाटो बनाउनेमा चाहिँ पर्छु म चाहिँ होइन. अवसरको खोजीमा त त्यति हिँड्दिनँ म होइन. कर्म गर्दै गर्दा अवसरहरू आउँदै जान्छन् र त्यसलाई टिप्दै जान्छु भन्नुपर्छ होइन. नारी कमजोर पनि होइन र अवसरको खोजीमा हिँड्ने पनि होइन कि नारी चाहिँ. वास्तवमा नारीले अवसर बनाउने हो होइन, अवसरहरू बनाउने हो. बाटामा हिँड्दै गर्दा अवसरहरू भेटेका आएका अवसरहरूलाई टिप्दै जाने हो जस्तो लाग्छ मलाई चाहिँ.
1: अवसरवादी हुनु पनि
0: हुँदैन,
1: अवसरवादी प्रयासले जुनैज्यू. कला र सङ्गीतका माध्यमबाट महिलाको आवाजलाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ त?
0: अब कलाकारिता क्षेत्रमा लाग्ने नारी स्रष्टाहरू धेरै हुनुहुन्छ होइन, र उहाँहरू यसै नै आफैमा बलियो हुनुहुन्छ. जस्तै अर्णा लामा, तारा देवी, आज उहाँहरूलाई नै हेरेर सुनेर हामीहरू पनि सङ्गीत क्षेत्रमा अगाडि बढिरहेका छौँ होइन. र त्यही हो, आफू सक्षम बनेपछि चाहिँ सबै क्षेत्रमै अव्वल हुन सकिन्छ. कलाकारिता क्षेत्रमा मात्रै होइन, त्यही हो सङ्गीतमा. अब आफूले सङ्गीतमा गर्ने साधनाहरू
1: ती सबै कुराहरू,
0: लगनशीलता हुनु पर्यो, धैर्यता हुनु पर्यो, सहनशीलता पनि हुनु पर्यो. सबै कुरा भएर अगाडि बढ्दाखेरि चाहिँ सङ्गीतलाई दरिलो बनाएर लिएर जान सकिन्छ.
1: एकदम ठिक. त हाम्रा नयाँ पुस्ताका छोरीहरूलाई आफ्नो सपना पछ्याउन तपाईँ के सन्देश दिन चाहनुहुन्छ त?
0: त्यही हो, अब अहिलेका भाइ बहिनीहरूलाई त्यही भन्न चाहन्छु होइन. अब सङ्गीतमा गीत गाएर मात्रै हुँदैन, सङ्गीत साधनाहरू पनि गर्नुपर्छ र आफ्नो सिर्जनाहरूलाई पनि गाउने गर्नुपर्छ होइन. आजको दिनमा के छ भने हामीहरूका भाइ बहिनीहरू दुवैलाई भन्न चाहन्छु म चाहिँ, अरूका सिर्जनाहरू, अरू यी गायक गायिकाका गीतहरू गाएर प्रचलित भएर हिँडिरहनु भएको देखिन्छ, तर भोलि हामीहरू बितेर गइसकेपछि त्यो गीत त हाम्रो भनेर चिनिँदैन होइन. र त्यही भएर म चाहिँ उहाँहरूलाई यही अनुरोध गर्न चाहन्छु कि आफ्ना सिर्जनाहरूलाई पनि गाउने, गुनगुनाउने र काहीँ पनि स्टेजमा उभिँदा सर्वप्रथम आफ्नो गीतहरू गाउने गर्नुहोला भनेर सन्देश दिन चाहन्छु है.
1: त्यो गर्दाखेरि चाहिँ हाम्रो अस्तित्व बोध,
0: आफ्नो अस्तित्व पनि बाँचेर जान्छ होइन. पछि गएर यस्तो यस्तो गीत रहेछ भन्ने कुरा पनि थाहा हुन्छ. हामीले गाएनौँ भने त श्रोता दर्शकहरूलाई त थाहै हुँदैन नि त हाम्रो गीत कुन कुन हो भनेर.
1: त जुनैज्यू, तपाईँको सङ्गीत यात्रा त्यही राम्रो हुँदैछ होइन. त फेरि एउटा गीत जाओस् न तपाईँको मुखरवृन्दबाट.
0: र के भन्छ, यो दुई महिना अगाडि होला सायद एउटा गीत रिलिज भएको छ, राम्रो भ्युज पनि आएको होइन. हाम्रो यहीँ हामीले दार्जिलिङका हाम्रा रमेश गुरुङ दाजुले शब्द सङ्गीत गर्नुभएको गीत होइन, उडा हावा भन्ने गीत छ. त्यो गीत चाहिँ गाएर सुनाउँछु म तपाईँलाई.

0: हजुर, अति नै मिठो तपाईँको गायन, तपाईँको गायनमा सहजता हामीले भेट्यौँ। त जुनुज्यू, तपाईँ एक परिवार भएको नारी हुनुहुन्छ होइन, तपाईँको हस्बेन्ड हुनुहुन्छ, तपाईँको नानी हुनुहुन्छ, परिवारबाट कतिको सपोर्ट छ तपाईँ यो गायन क्षेत्रमा अघि बढ्नुको निम्ति?
1: परिवारबाट त एकदमै राम्रो सपोर्ट छ मलाई होइन, श्रीमानको सबैभन्दा धेरै सपोर्ट भनेको श्रीमानको, र श्रीमान चाहिँ बलियो भएर उभिदियो भने अरू त सबै लाखापाखा लाग्दो रहेछ होइन, र श्रीमानको सपोर्ट नै सबैभन्दा ठुलो सपोर्ट हुन्छ, र उहाँको एकदमै सपोर्ट छ। अब परिवारमा त अब मैले एकदमै सानोमा विवाह गरेकाले छोराछोरीहरू पनि निकै ठुल्ठुला भइसके, अनि सजिलो छ एकदम।
0: हजुर, त तपाईँ एक नारी गायिका, त यो नेपाली गीतको भविष्य तपाईँले कस्तो देख्नुहुन्छ त?
1: अब नेपाली गीत सङ्गीतको भविष्य त राम्रो छ होइन, तर हामीले कस्तो प्रकारले हाम्रो भविष्यलाई अगाडि बढाउने हो भन्ने कुरा हो होइन, र सङ्गीत क्षेत्र मात्रै होइन हरेक क्षेत्रमै गाह्रो हुन्छ स्ट्रगल भन्ने कुरा, र त्यही हो आफूले कसरी चाहिँ त्यो यात्रालाई अगाडि बढाएर लिएर जाने भन्ने कुरामा चाहिँ हामी सफल र असफल हुन्छ। र मैले चाहिँ सफलतालाई चाहिँ कसरी लिन्छु भने, कुनै पनि गीतलाई जब सिर्जना गर्नुहुन्छ होइन सङ्गीतकार रचनाकारले, अनि सिर्जना गरेर हामीसम्म आइपुग्छ र हामीले गाएर जब त्यो गीत बाहिर आउँछ प्रकाशित

0: हजुर,
1: एउटा गीत प्रसिद्ध हुनुको निम्ति त्यसमा शब्दको भूमिका छ कि सङ्गीतकारको भूमिका छ कि गायिकाको भूमिका छ?
0: अब यो त सबै कुराको मिश्रण हो भन्नुपर्छ, होइन? शब्द, सङ्गीत, एरेन्जमेन्ट, वाद्य बाजा गाजाहरू हुन्छन्, ती सबै कुराको मिश्रण अनि गायन अनि गायकी भन्ने कुरा चाहिँ जुन हुन्छ नि, यो चाहिँ स्वर मिठो भएर मात्रै हुँदैन के, शब्दले मागेको कुराहरू चाहिँ मरमसला चाहिँ गायनले भर्न सक्यो भने अनि एरेन्जमेन्टमा बाजा गाजाले अनि सबै कुराको मिश्रण मिल्यो भने चाहिँ अनि त्यो चाहिँ सफल एकदम भएर आउँछ जस्तो लाग्छ
1: है। हजुर, तपाईँको परिवारमा अरू सदस्यहरू पनि गायन क्षेत्रमा संलग्न हुनुहुन्छ कि तपाईँ मात्र यस क्षेत्रमा?
0: क्षेत्रमा चाहिँ गायनमा चाहिँ म अब चिनिएँ भनौँ न, होइन? तर गाउन चाहिँ अब मेरो बुवा पनि आमा पनि घर परिवारमा गायनमा लेखनमा सबै जोडिनु भएको छ। मेरो ठुलो दाजु पनि म्युजिक सम्बन्धी नै म्युजिक स्कुल खोलेर बस्नुभएको छ, होइन, कुमुद गौतम गुडगाउँमा। अनि हामी सबै म्युजिकमै छौँ, तर म चाहिँ अलिकति पब्लिकली सबैले चिन्ने गरी
1: लोकप्रिय
0: भए, पब्लिकली अब फिल्महरूमा पनि गाएँ, एल्बमहरू पनि गाएँ, त्यसरी अलिकति लोकप्रियता पाएँ भनौँ न मैले
1: चाहिँ। अहिलेसम्म तपाईँले कतिवटा गीतहरू गाइसक्नु भएको?
0: अहिलेसम्म 280, अहिलेसम्म चाहिँ आजको दिनसम्ममा 280 गीत पुगिसकेँ मेरा।
1: के तपाईँ नेपाली गीत मात्रै गाउनुहुन्छ कि अरू भाषाको गीत पनि गाउनुहुन्छ?
0: अब हिन्दी गीतहरू पनि जुरेको खण्डमा गाइएको छ, होइन? अनि अघि मैले भने त्रिपुराको गीत भने त्यसरी अब के बाटोमा हिँड्दै गर्दा यात्रामा के आउँछन् त्यो चाहिँ गर्दै गरेको छ, तर मलाई सबैभन्दा धेरै अब जुर्ने भनेको आफ्नै भाषाको गीत नै हो।
1: हजुर, दाजुनीज्यू, अब हाम्रो समय पनि भयो जस्तो लाग्यो, होइन, नारी प्रगति कार्यक्रमको त अन्तमा जाँदा जाँदै तपाईँले एउटा मिठो गीत पनि सुनाइदिनुहोस् न त हाम्रो श्रोता वृन्दलाई।
0: यो चाहिँ हाम्रो जीवन अधिकारी सरकै गीत है त।
1: हजुर,
0: उहाँकै शब्द, उहाँकै सङ्गीत। यो माया लाउँदै जाऊ

0: जोखा नही राई दू न साथी हो कि भुइनीलाई।
1: तिमीठ तपाईँको यो गीत गायन क्षेत्रमा अघि बढ्दै जानुहोस् यसरी नै होइन त गौतमज्यू, यहाँ हाम्रो आकाशवाणी खरसाङको स्टुडियोमा आएर हाम्रो श्रोता वृन्दलाई गीत गाएर मनोरञ्जन गराइदिनु भयो, तपाईँलाई हार्दिक धन्यवाद दिँदै हाम्रो यो कार्यक्रम यतिमै समाप्त गर्छौँ। नमस्ते।
2: धन्यवाद मलाई पनि यो आकाशवाणी खरसाङमा निम्ताएर तपाईँहरूले दुई शब्द सानो सानो टुक्रा गीतहरू राख्न जुराउनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद, र मलाई यहाँ निम्ताउनु भएकोमा उमेश दाजुलाई पनि हृदयबाट धन्यवाद भन्न चाहन्छु।
1: हुन्छ।

ज्ञान भवत जगतम प्रतिष्ठा, ज्ञान नै जगतमा सबैभन्दा श्रेष्ठ मानिन्छ। आदरणीय श्रोताहरू, जसरी राजाको सम्मान आफ्नो राज्यमा हुन्छ भने विद्वानको सम्मान सम्पूर्ण विश्वले गर्दछ। यस्तै महत्त्वपूर्ण उद्देश्य बोकेको आकाशवाणी

संस्थाको प्रस्तुति विद्यार्थी भाइ बहिनीहरूको प्रिय कार्यक्रम शिक्षा ज्योति कार्यक्रममा प्रस्तोता लेखनाथ राईको साथमा यो अशोक शर्माको तर्फबाट हार्दिक स्वागत एवं न्यानो न्यानो अभिवादन।

हामीले हाम्रा श्रोताहरूलाई गीत त अवश्य नै सुनाउनु पर्छ, किनकि श्रोताहरू सङ्गीतलाई सृष्टिको प्राण भनिन्छ, जीवनको प्रत्येक आरोह अवरोह हर्ष अमर्ष माया मोह प्रेम उत्सर्ग सबैमा सङ्गीतको विश्व मोहिनी जादुई स्पर्श पाइन्छ। वास्तवमा भन्न पर्दा प्यारा विद्यार्थी भाइ बहिनीहरू, गीत सङ्गीतको तृष्णा कहिले पनि मेटिँदैन, तपाईँ हाम्रो हृदयदेखि

0: आदरणीय श्रोताहरू, साथसाथै प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरू, आज हामी हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई धेरै रोचक विषय नै लिएर हामी हाम्रो घुमन्ते माइक्रोफोन लिएर खरसाङ बजारमा निस्केका छौँ। विशेष त्यो रोचक विषय के हो भन्दाखेरि आजको शिक्षा पद्धति, जो हाम्रो विद्यार्थी भाइ बहिनीहरूको निम्ति हुन त धेरै सहज बनाएको छ तर उनीहरूको निम्ति धेरै गाह्रो भइसकेको छ। किनकि हाम्रा विद्यार्थीहरूमा सायद आलस्यताको कारणले हो कि न मोबाइलको प्रभावले हो कि न फेसनको प्रभावले हो, त्यो बुझ्न अझसम्म पनि हामी सकेका छैनौँ। तर आजको यो शिक्षा पद्धतिले हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई कसरी चाहिँ सहज बनाएको छ, त्यसको विस्तृत जानकारी दिनका निम्ति हामी यो घुमन्ते माइक्रोफोन लिएर शिक्षक शिक्षिकाहरूलाई केही प्रश्नहरू गर्न लागिरहेका छौँ। र अहिले भर्खर हामीसँग अचानक भेट हुन्छ तिन्दारे रेणुका गर्ल्स हाई स्कुलका शिक्षिका अनुपा सिंह गुरुमा हुनुहुन्छ। र गुरुमा, हजुरलाई स्वागत छ यो कार्यक्रम शिक्षा ज्योतिमा।
1: हजुर, म पनि हजुरहरूलाई स्वागत गर्दछु।
0: र विशेष त गुरुमा, तपाईँको विचारमा कस्तो हुन्छ होला जस्तो लाग्छ त परीक्षाको फल हाम्रा विद्यार्थीहरूमा?
1: अब विशेष पहिलाको जुन शिक्षा पद्धतिलाई हेऱ्यो भने हामीहरू नै अब माध्यमिक है गरेका विद्यार्थीहरू हौ, हामी रामकृष्ण पढेका विद्यार्थीहरू हौ, अनि त्यति बेलाको समयमा यति कठिन थियो क्या त शिक्षा पद्धति, यति साह्रो कठिन थियो। प्रत्येक सब्जेक्टमा नै हामीले माध्यमिकमा पनि 34 ल्याउनै पर्ने, पास मार्क्स 34 थियो। तर अहिलेको अब हामी अहिले स्कुलै पढाइरहेका छौँ, तर अहिलेका नानीहरूले यति साह्रो सुविधा भइरहेका छन्, नानीहरूले प्रत्येक सब्जेक्टमा 25 लिएर पास हुनुपर्छ, अनि त्यसमा पनि प्रोजेक्टले गर्दा 10 मार्क्स त स्कुलले नै दिन्छ होइन, अनि उनीहरूले ल्याउनु पर्ने 25 हो भने 15 मात्रै हो, 15 मात्रै हो। अब 80 मार्क्सको हुन्छ एक्जाम चाहिँ, अनि 80-90 मार्क्सको एक्जाममा नानीहरूले के गर्छन् भने खै त अब एमसिक्यू, अनि फेरि प्याटर्न यति बिन चेन्ज भएको छ, क्वेसन प्याटर्न यति बिन चेन्ज भएको छ। पहिलाको हाम्रो समयमा चाहिँ हामीले एसे टाइप केही लेख्न पर्थ्यो, सबै सब्जेक्टमा हिस्ट्री हेऱ्यो त्यस्तै, जियोग्राफी हेऱ्यो त्यस्तै, नेपालीको हेऱ्यो त्यस्तै, साहित्य डल्लै डल्लै लेख्नुपर्ने होइन, कस्तो कठिन थियो कि अहिलेको नानीहरूलाई यति साह्रो खै सुविधा बनाइदिएको छ र पनि अब बोर्डले यति साह्रो सुविधा बनाइदिएको छ नानीहरू, प्रत्येक नानीहरू पास होस् भनेर। तर अब पास हुनुसँग मात्रै त मतलब भएन नि त, सजिलो शिक्षा पद्धति बनाइदिएपछि त 25 पास भनेपछि त त्यो 25 त त्यसै नै पाउँछ, तर त्योभन्दा त बेसी नै ल्याउनु पर्ने हो नि त। अनि के छ भने प्याटर्न कस्तो छ, अब म एउटा नेपालीको शिक्षिका भएपछि अरू सब्जेक्टको पनि त्यस्तै नै छ, यति साह्रो सुविस्ता बनाइदिएको छ कि 17 मार्क्सको एमसिक्यू मात्रै आउँछ होइन, त्यो अप्सनमा दाग लगाउनु
0: पर्ने, हजुर हजुर,
1: अनि त्यो अप्सनमा दाग लगाउनु 17 नै आउँछ नि त्यो त। अब भन्नुहोस् न, अब 10 मार्क्स हेर्नुहोस् है स्कुलले दियो प्रोजेक्टको, त्यसै पाउँछ त्यो मार्क्स, यता एमसिक्यू प्याटर्न यति साह्रो सजिलो बनाइदिएको छ नानीहरूको लागि पास होस् मार्क्स स्कोर गरोस् भनेर, तर नानीहरू त्यसमा पनि के छ, अहिलेको नानीहरू यति साह्रो जिरो, खै पढ्नै चाहिँ नमा, केले चाहिँ पढ्नु नमानेको हो। अब कोचिङहरू पनि स्कुलमा भइरहेकै छ, स्कुलमा राम्रोसँग पढाइदिइरहेको छ, हामी प्याटर्न पनि सिकाउँछौँ यो प्रकारले तिमीहरू पढ्यौ भने यसरी मार्क्स स्कोर गर्नु, यति साह्रो सजिलो चाहिँ छ भन्नुहोस् न मार्क्स स्कोर गर्नु। अब के भन्छ, 17 र यता 10 जोड्यो भने त्यसै 27 त पास त हिउँनै हुन्छ, तर 80-90 अब 100 पनि ल्याउनु सक्छ, प्याटर्न यति साह्रो सजिलो छ भन्नुहोस् न। अब नेपालीकै कुरा गरौँ, 17 मार्क्सको भयो एमसिक्यू, अनि अरू नि यस्तो हुन्छ कि भन्नुहोस् न, कथाको आउँछ, कविताको आउँछ, नेपालीको त झन् यति बिना कि लेख्नु चाहिँ नि क्वेसन पेपर लेख्नु चाहिँ के अरे टिचरलाई चाहिँ साह्रो, 12-13 पनि 1A, 1A, 1A, 1A एकको बी, एकको सी, एकको डी हो त्यस्तो अप्सन नि यति बिना चाहिँ एउटा प्याटर्नमा, जस्तो कविताको हेर्नुहोस् है, कविताको भयो भने नि कविता हामीले 8 यस्तो कविता पढाउनुपर्छ, अनि त्यसको पनि एक

0: मार्क्स को एमसीक्यूमा आइहाल्छ, फेरि दुई मार्क्स को पनि कविताको आउँछ, तीन मार्क्स को पनि कविताको आउँछ, फेरि चार मार्क्स को अलिकति सप्रसँग व्याख्याको पनि। त्यही एउटा कविता कोही पनि पाँचवटा चारवटा अप्सन क्वेसन प्याटर्न नै आउँछ भन्नुहोस् न, त्यसमा फेरि के हुन्छ प्राय नै एक दुई मार्क्स को चाहिँ कुन चाहिँ कविताबाट निस्केको, कविको नाम लेख, कथाको पनि त्यही हो भन्नुहोस् न, कथाको कथा कुन चाहिँ कथाबाट निकालेको, कथाकार को हुन्, अनि त्यहाँबाट पनि कथा र कविता, कविताको नाम, कविको नाम, कथाको नाम, कथाकारको नामै थाहा छ भने पनि लु दस मार्क्स त यो पाउँछ त्यो प्याटर्नबाट पनि भन्नुहोस्। साह्रो सजिलो बनाइदिएको छ नानीहरूलाई, किनभने अब एटसम्म त नानीहरूलाई फेल नगराउनु भन्ने बोर्डको रुल्स छ नि त, अहिले एक्जाम बसेन भने पनि उनीहरूले पास गराइदिन्छ, किनभने हाम्रो अब नानीहरूको के हुन्छ लिट्रेसी हाम्रो चाहिँ बढाउनु पर्छ, सबैजना पढेको होस् भनेर एटसम्म चाहिँ फेलै गराउँदैन बोर्डले भन्नुहोस् न, त्यस्तो छ शिक्षा पद्धति चाहिँ, यति साह्रो सजिलो छ तर हाम्रो नानीहरूले किन नबुझेको, हामी प्रत्येक क्लासमै बुझाउँछौँ नानीहरू, यति साह्रो सजिलो छ तिमीहरूलाई मार्क्स स्कोर गर्नु तरै पनि छैन भन्नुहोस्, हाम्रो पालिमा कस्तो साह्रो थियो 34 प्रत्येक सब्जेक्टमा ल्याउनु पर्थ्यो भन्नुहोस् न, त्यो फेरि के छ अहिले वर्क एडुकेसन फिजिकल एडुकेसनले नि कस्तो सजिलो बनाइदिएको छ,
1: अहिले फेरि तपाईँको यो प्रतिस्पर्धाको युग छ, कम्पिटिसनको युग छ है, पर्सेन्टेज एकदमै ज्यादा ल्याउनु पर्छ,
0: के अन्त त्यो पर्सेन्टेजमा हेल्प हुने सब्जेक्ट भनेको नि अब हेर्नुहोस् है साइन्स त त्यसै पनि साइन्समा पास हुनु साह्रै नै छ, त्यो त साइन्स त साह्रै नै हो नि त, अब तिनवटा साइन्स हेऱ्यो भने फिजिकल साइन्स लाइफ साइन्स अब म्याथ भन्यो भने त्यसमा म्याथ त त्यसै पनि नानीहरूलाई खै कुनै नि त अप्ठ्यारो भनेर होला अब साह्रै नै लाग्छ, फिजिकल फेरि एउटा न एउटा साइन्सको चाहिँ कस्तो हुँदो रहेछ अब हाम्रो एक्सपिरियन्स अब त्यो नहुनु पनि सक्छ, तरै पनि माध्यमिकमा पनि साइन्स सब्जेक्ट चाहिँ कुनै नै कुनै एउटा न एउटा चाहिँ साह्रो नै आउँछ, नेपाली फिजिकल साइन्स कस्तो डरलाग्दो साह्रो आएको थियो अब नानीहरूको हामीले सोच्छौँ यो गर्दा चाहिँ कुनै नै कुनै एउटा साइन्स नि अलिक साह्रै
1: र गुरुआमा तपाईँ त अब अहिलेघरि रेणुका गर्ल्स हाई स्कुलमा अहिले कार्य गरिरहनु भएको छ है, शिक्षाको मोति बाँटिरहनु भएको छ है, तर त्यसको अघि त हजुर त एन्थोनी स्कुलमा पनि त काम गर्नुभयो है आइसिएससी लेभलको है, अनि आइसिएससी अनि माध्यमिकका विद्यार्थीहरूमा भिन्नता हजुरलाई कस्तो लाग्यो?
0: अब विशेष म चाहिँ यहाँनिर रेणुका स्कुलमा गएको चाहिँ अब अहिले 4 वर्ष रनिङ भइरहेको छ, मैले एन्थोनीमा त 12 वर्ष काम गरेँ, मेरो एक्सपिरियन्स यति बिना छ, अहिले पनि म पढाउँदा पनि अहिले पनि माध्यमिकको नानीहरूलाई पढाउँदा कम्पेयर गर्छु केटीलाई कम्पेयर गर्छु कि अब कस्तो भने नि खै हाम्रो नानीहरू चाहिँ अब विशेष म त नेपाली सब्जेक्ट पढाउँछु, इङ्ग्लिस स्कुलको नानीहरूलाई चाहिँ साह्रो हो नेपाली चाहिँ हेर्नुहोस् किनभने सबै सब्जेक्ट उनीहरूले इङ्ग्लिसमा पढ्छ
1: होइन,
0: त्यही एउटा नेपाली मात्रै अब नेपालीमा पढ्छ, हाम्रो अब अहिले चाहिँ हुनु चाहिँ प्राय प्राय माध्यमिक स्कुल पनि इङ्ग्लिस मिडियम भएको छ, तरै पनि हाम्रो नानीहरूको त बेसै नेपालीमा चाहिँ राम्रो छ नि त माध्यमिक स्कुलको नानीहरूको, तरै पनि खै के हो नडराएको हो कि आफ्नो मातृभाषा भन्छु म त कम्पेयर गर्छु है हेर्नुहोस्, किनभने इङ्ग्लिस स्कुलको पेरेन्ट्सहरूको पनि उनीहरूले नि के भन्थ्यो इङ्ग्लिस स्कुलमा पढ्ने आमाहरूले पनि अब भेट्थ्यो पेरेन्ट्स टिचर मिटिङ हुन्थ्यो यस्तो हुन्थ्यो कि, अनि अहिले माध्यमिकमा पनि अब पेरेन्ट्स टिचर हाम्रो मिटिङहरू हुन्छ, अनि कस्तो भने नि म नेपाली त आफै पढाउँछु मेरो नानीहरूलाई क्या त पढाउनु पर्दैन, अब इङ्ग्लिस स्कुलमा पनि त्यही भन्थे, इङ्ग्लिस स्कुलमा पढ्ने नानीहरूको आमाहरूले पनि त्यही भन्नुहुन्थ्यो, यता पनि त्यही भन्नुहुन्छ, अनि नेपाली चाहिँ हामी पनि पढाउनु सक्छु हो अन्त हामी त्यस्तो उयो पर्दैन भन्छ कि, तर अब पढ्नु र बोल्नुमा चाहिँ धेरै अन्तर छ है
1: नेपाली
0: पनि, उनीहरूले हुन त आफ्नो मातृभाषा हो सबभन्दा सजिलो हो नि त त्यो त आमाको भाषा होइन सजिलो, तर पढ्नु र लेख्नुमा धेरै अन्तर छ नि त, हामी पनि सिकाइदिन्छौँ हामी पनि पढाउनु सक्छौँ नेपाली त, अन्त कति पढ्छ हाम्रो नानीहरू खै किन चिबेको हो भन्नुहुन्छ क्या, दुईपट्टि नै म कम्पेयर गर्छु कि, तरै पनि इङ्ग्लिस स्कुलमा यत्रो वर्ष पढाएँ मैले एन्थोनीमा कि उनीहरू चाहिँ कस्तो भने खट्ने क्या खट्ने विद्यार्थीहरू, अन्त नेपालीमा यस्तो म नि कै पर्छ माध्यमिक र अब इङ्ग्लिस स्कुलको यताको कम्पेयर गर्दा नि उनीहरू चाहिँ डराउने पुरा नेपाली भनेपछि चाहिँ उनीहरूलाई कस्तो छ भने साह्रो नै लाग्छ, जस्तै गरे पनि इङ्ग्लिस स्कुलको नानीहरूलाई साह्रो नै लाग्छ नेपाली चाहिँ
1: हो,
0: अन्त तर उनीहरू त्यो साह्रो लागेर हो र डराउनु चाहिँ पुरा डराउने, अनि जति मजाले पढाएको छ त्यो चाहिँ राम्रोसँग पढेर होला यति साह्रो तिख्रिएको थियो नानीहरू क्या त, अनि कस्तो राम्रो लेख्ने हुनु त अब आफ्नो अब एउटा

0: पढाइबाट पनि हुन्छ है, हुनुहुन्छ है, टिचरबाट पनि हुन्छ, अनि यति साह्रो उनीहरू खट्ने, त्यो डराउने भएर चाहिँ खटेको कारणले गर्दा चाहिँ यति राम्रो भएर जान्थ्यो नेपाली कि हाम्रो आफ्नै फेरि माध्यमिक म नानीहरू हेर्छु कि ट्याक्कै डराउँदैन, त्यो नडराएको कारण पनि नि कहिले त ठुल्ठुलो क्लासमा पनि अब कख पनि क्या त नचिन्ने अवस्थाहरू पनि छ, हुन त सबैजना त्यस्तो छैन, राम्रो पनि छ, तर अब राम्रो स्कोर गर्नु सक्ने भनेको त यही नेपाली नै त हो आफ्नो
1: गुरुमा। विशेष त अब यो माध्यमिक अनि आइसिसीको प्रसङ्गको कुरा चल्दैछ है, र धेरै हामीलाई माध्यमिक दिने भाइ बहिनीहरूले भन्ने गर्छन् कि हैट आइसिएससी त धेरै नै सजिलो हो, त्यसमा त ज्यादा ज्यादा पर्सन्टेज ल्याउन पनि सकिन्छ, पेपर कटाइ पनि हैट आइसिएससीमा त अलिक लुज प्रकारले काट्छ र उहाँहरूले पर्सन्टेज छिटो पाउँछ, हाम्रो माध्यमिकमा चाहिँ एकदम जटिलो एकदम कडासँगले काटिन्छ भन्ने जन भावना उहाँहरूकोमा छ नि, त्यस सम्बन्धी चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ?
0: एन्थोनीमा हुँदा त आइसिएससीको पेपर पनि हामीले काट्यौँ,
1: हजुर हजुर,
0: यता माध्यमिकमा त अहिले हामीले काटेको छैन, माध्यमिकमा चाहिँ भएकै कुरो, तर त्यो नानीहरूको चाहिँ अब के रङ थिङ्किङ क्या त, किनभने एक्जामिनरले त्यो जस्तै गरे पनि भने पनि त्यो त्यसै लेखेको हाउडेको लेखेकोलाई त दिँदैन नि त मार्क्स त, फेरि साह्रै छ नि त आइसिएससीको लागि पेपर साह्रै हो, उनीहरूलाई पनि यता माध्यमिकलाई आफ्नो पेपरै साह्रै हो, यता सजिलो र यता साह्रो भन्ने त कुरै आउँदैन नि त पढाइमा हो, अनि नानीहरूको अब आइसिएससीमा पनि कस्तो भने लेख्नेले दामी लेखेको छ भन्ने झन्डै झन्डै 99 ल्याउनेहरू पनि थियो हामीले पढाउँदा होइन, नानीले 98 ल्याउनेहरू पनि थियो नेपालीमा, अनि अब नलेख्नेले हेर्नुहोस् है के भन्छ एसे लेख भनेर आएको छ, डल्लै डल्ले गीत लेख्नेहरू पनि थियो हामीले पेपर काट्दा, डल्लै डल्ले नेपाली गीतहरू डल्लै डल्ले क्या त
1: माध्यमिकमा
0: होइन आइसिएससीमा होइन, अब कता कताको पढ्थ्यो त्यो त थाहा हुँदैन नि त, कुन चाहिँ स्कुलको पढ्छ के थाहा हुँदैन, हुन्छ पढ्ने चाहिँ त्यसै पनि राम्रै हुन्छ, पढ्ने नेपाली गीत लेख्ने एक्जामिनरले त त्यो नेपाली गीत लेखेकोमा त दिँदैन नि त, एसे आइरहेको छ हेर्नुहोस् है भुइँचालो जस्तो सब्जेक्टमा आइरहेको छ, अनि त्यो भुइँचालोमा त कसले लेख्थ्यो नि त्यति बेला त्यो भुइँचालोकै टाइमको कुरा आएर यहाँतिर पनि कस्तो डरलाग्दो भुइँचालो र आएको कि आएन हो त्यति बेला, त्यो भुइँचालोको त डल्ले पनि लेख्नु सक्छ नि हो एसे त भन्नुहोस् त, त्यो त आफ्नो एक्सपिरियन्स पनि भएको कुराहरू, तर डल्लै डल्लै नेपाली गीत लेख्छ अब त्यसै त एक्जामिनरले नहेरी त दिँदैन नि त मार्क्स, उनीहरूको चाहिँ कस्तो हुँदो रहेछ एक्जामिनरले नहेरी मार्क्स दिन्छ भन्ने क्या,
1: हजुर त्यो खालको भावना
0: होइन, यो सजिलो र यो साह्रो भन्ने त छँदै छैन नि,
1: हजुर पढ्ने नानीको लागि हुन त कुनै एक्जाम नै कठिन हुँदैन, पढ्ने नानीको लागि जो आलस्यता गर्छ परिश्रम गर्न सक्दैन लगनशीलता उहाँकोमा छैन भने त हरेक एक्जाम्स नै उनीहरूको निम्ति एउटा चुनौती हुन्छ र उनीहरूको निम्ति गाह्रो नै हुन्छ, हामी यही भन्न चाहन्छौँ। र विशेष त अहिले सरकार मार्फत पनि त गुरुमा जो हाम्रो गभर्मेन्ट स्कुलहरूतिर होइन सरकारी विद्यालयहरूतिर धेरै एउटा सहुलियतहरू दिइसकेको छ नि त है, त्यस्ता सहुलियतहरू दिएर पनि हाम्रा विद्यार्थीहरू किन चाहिँ आलस्य भएको होला, तपाईँ के भन्न चाहनुहुन्छ?
0: खै अब हेर्नुहोस् है स्कुलमा यो माध्यमिक स्कुलमा इङ्ग्लिस स्कुलमा त अब त्यो सब है फेसिलिटिजहरू छैन, अहिले पनि गभर्मेन्टको त अब उनीहरूले पाउँदैनन्, अनि यहाँनिर हाम्रो स्कुलमा त यति बिना फेसिलिटिज हेर्नुहोस् है, बुक पनि स्कुलले दिन्छ डल्लै बोर्डको बुक होइन, कपी धरी पनि स्कुलले दिन्छ, अनि यो बिहान अब एउटा अलग्गै एउटा नन्निकली भन्ने के भन्छ एउटा प्रोजेक्ट जस्तो छ क्या त, अनि त्यो चाहिँ गभर्मेन्टकै हो, अनि मर्निङमा उनीहरू आएर उनीहरू अलग्गै टिचरहरू आएर उनीहरूले पढाइदिन्छ त्यो, अनि त्यो नन्निकली जुन अब एउटा प्रोजेक्ट छ त्यसले त्यो प्रोजेक्टले पनि नानीहरूलाई के गर्छ डल्लै किताबहरू दिन्छ, ब्याग दिन्छ नानीहरूलाई, पेन्सिल दिन्छ, ज्योमेट्री दिन्छ, टुक दिन्छ, अनि मिड डे मिल पनि छ, मिड डे मिलमा डल्लै नानीहरूले खाना पाउँछ, एटसम्मको नानीहरूले 9-10 चाहिँ पाउँदैन होइन, अनि यति डर सबै नै त अब केही गर्नु पर्दैन, अनि यो कन्याश्री भन्छ होइन अब के छ नि त्यस्तो छ, अनि त्योबाट नानीहरूले पैसाहरू पाउँछ, अब यो एसटी एससीहरूले स्टापेनहरू पाउँछ, टुक्कै केही किन्नु पर्दैन, गभर्मेन्टको टाकटुक भन्नुहोस् न बुक हामीले अब हिजै पनि स्कुलमा बुकहरू बाँड्यो, टाकटुक 5-10 नानीहरूले टाकटुक बोर्डकै बुक बुक पाउँछ, कपीहरू डल्लै पाउँछ, अनि के गर्नु पर्दैन कि, तर पनि खै त अब के कारण चाहिँ होला है त्यो खोज्नु क्या, अब खोज्दा खोज्दा पनि अल्छे भोला हौ त्यो सबै कुरोको फेसिलिटी पाएर आ त्यो भ्यालु छैन मलाई चाहिँ त्यस्तो लाग्छ, अनि पढाउँदै पछि हामी भन्छौँ नि तिमीहरूले त सबै कुरोको

0: त्यो फ्यासिलिटी पाएपछि अब जुन कुरो बेसी पाएपछि त मान्छेलाई त्यसको के हुँदैन रहेछ भ्यालु नै हुँदैन रहेछ महत्त्व नभएपछि चाहिँ तिमीहरू चाहिँ त्यो पढाइमा अल्छे भएकोलाई सबै कुरो आफूले किन्नु पर्यो अब कोचिङकै पनि हेर्नुहोस् है हामीले अस्ति यो के अरे विन्टरमा कोचिङ गऱ्यौँ टेनको अनि टेनमा कोचिङ गर्दा पनि नानीहरू त्यस्तो डेली गरेर हामीले पढाउँथ्यौँ उयो गर्थ्यौँ तरै पनि नानीहरू पढ्नुमा इन्ट्रेस्ट अनि मैले त्यति बेला भनेरै यही कोचिङ चाहिँ तिमीहरूले सिलगढीमा गएर कोचिङ सेन्टरमा गऱ्यो भने तिमीहरूले 80,000, 90,000 सबै दुई महिना पढाउँछ त्यही पनि दुई महिना 80,000, 90,000 त्यहाँनिर चोखो तिर्नुपर्छ घरमा त्यहाँनिर रेन्ट गरेर बस्नु पर्यो खानुको डल्लै अब त्यो त लाख त काट्छ अन्त तिमीहरूलाई चाहिँ बरु पैसा क्या लिएर चाहिँ पढाएको भए चाहिँ तिमीहरूलाई हामीले पढाएको चाहिँ भ्यालु हुन्थ्यो होला अन्त सबै तिमीहरूले सजिलो पाएर चाहिँ नि अहिलेको नानीहरूलाई चाहिँ मलाई त्यस्तै लाग्यो मेरो एक्सपिरियन्समा चाहिँ सबै कुरो सजिलो पाएर चाहिँ नि भ्यालु नभएको खर्च पनि छैन केही पनि छैन हो अन्त म नपढे पनि हुन्छ भनेको जस्तो क्या त पढाइकै लागि उनीहरूलाई सबै सुविधा दिएको हो नि त सहुलियत त उनीहरूलाई त्यही पढाइको लागि दिएको
1: होइन
0: तर त्यो पढाइको भ्यालु नै छैन बेसी फेसिलिटिज पाएर होला जस्तो लाग्यो क्या त मेरो विचारमा चाहिँ होइन त्यो त आफ्नो आफ्नो छ अब विचार मेरो एक्सपिरियन्समा चाहिँ
1: र गुरुमा विशेष त जुन चाहिँ नेपाली विषयको कुरा गरौँ है नेपालीको जुन चाहिँ सिलेबस हुन्छ नि कति कति वर्षमा चाहिँ परिवर्तन हुन्छ
0: विशेष नेपालीको त अब 9-10 चाहिँ हुँदैन
1: हुँदैन
0: चेन्ज निकै नै अब बोर्डको चाहिँ चेन्ज हुँदैन आइसिसीमा पनि 9-10 चाहिँ प्राय नै पहिलाकै सिलेबसहरू छ तरै पनि हेऱ्यौँ भने अब पहिला हामीले अर्कै कथाहरू पढाउँथ्यौँ कि अनि यसरी 5-6 वर्षमा चाहिँ चेन्ज भएको थियो क्या त कथाको चाहिँ कथाको चाहिँ जस्तो अन्त के अरे आइसिसीमा के अरे उपन्यास चाहिँ भ्रमर पढ्नुपर्छ त्यो भ्रमर चाहिँ रूपनारायण सिंहको भ्रमर छ त्यो चाहिँ उहिलेदेखि नै आइसिसीमा त्यो चाहिँ चेन्जै हुँदैन अब त्यो त एउटा अब त्यसको प्रसिद्धिको कारणले गर्दा पनि होला है अनि कथाको साहित्यको बुकहरू चाहिँ हामीले 5-6 वर्षमा चेन्ज भएको चाहिँ देखेँ त्यहाँ चाहिँ
1: है
0: अनि यता चाहिँ अब 9-10 चाहिँ चेन्जै हुँदैन अरू 5-8 चाहिँ चेन्ज हुन सक्छ किनभने बोर्डको चाहिँ अब बोर्डमा जुन किनभने सबैमा एउटै पर्यो नि त त्यो भएर अब त्यो चेन्ज हुनु चाहिँ 5-6 वर्षमा चाहिँ हुन्छ होला 8 चाहिँ तर 9-10 चाहिँ त्यति साह्रो भएको चाहिँ छैन
1: र जाँदा जाँदै जति पनि हाम्रा विद्यार्थी भाइ बहिनीहरू अहिले घरि अध्ययनरत छन् है ती सबै विद्यार्थी भाइ बहिनीहरूलाई सम्झेर तपाईँ एक शिक्षिका भएको नाताले आजको यो विशेष दिनमा दुई शब्द राख्नुपर्दा ती विद्यार्थी भाइ बहिनीहरूलाई कुन शब्दले सम्बोधन गर्नुहुन्छ
0: विशेष अब हाम्रो जति पनि नानीहरू छ है म एउटा एज अ एउटा नेपालीको शिक्षिका भएर नेपालीमा मात्रै ध्यान दिनु भन्ने कुरा चाहिँ म गर्नु सक्दिनँ किनभने पढाइ भन्ने चाहिँ सबै सब्जेक्टको नै त्यत्तिकै महत्त्व छ नि त होइन साह्रो होस् चाहे त्यो सजिलो होस् तर ती सबै सब्जेक्टले नै आएर तिमीहरूको ओभरअल पर्सेन्टेजमा हेल्प हुन्छै हुन्छ बोर्डको एक्जाम भनौँ तिमीहरू फाइनल अब तिमीहरूको एनुअल एक्जाममा भनौँ एउटा क्लासबाट जब तिमीहरू प्रमोटेड भएर अर्को क्लासमा जान्छौ त्यसको चाहिँ त्यो सबै सब्जेक्टको नै भ्यालु छ यसै कारण तिमीहरूले सबै सब्जेक्टलाई नै समग्रमा सजिलोलाई त तिमीहरूले सजिलो भइगयो तरै पनि सबैलाई नै समग्रमा एकदमै मेहनत लाएर पढेर तिमीहरूले ओभरअल पर्सेन्टेजमा जस्तो बोर्ड एक्जाम दिने नानीहरूलाई त झन् पर्सेन्टेजको अहिले कस्तो छ 99.9 सुरु हुन्छ होइन तिमीहरूको 5-10 पढेको छौ होइन 1-10 पढ्ने विद्यार्थीहरू छ तर अब लास्टमा गएर फ्युचर बनिने त माध्यमिकै हो एचएसकै रिजल्टले नै गर्छ लास्टमा गएर यसै कारण ओभरअल पर्सेन्टेजमा हेल्प हुने जति पनि सब्जेक्टहरू छ अब साइन्स त त्यसै पनि पढ्नै पर्छ तिमीहरू त्यसमा त ध्यान दिएर नै पढ्छौ साह्रो नै लाग्छ तिमीहरूलाई तर जति पनि तिमीहरूलाई सजिलो लाग्ने सब्जेक्टहरू पनि छ तिनीहरूलाई पनि ध्यान दिएर अझै त्यसमा चाहिँ राम्रो राम्रो अङ्क ल्याएर तिमीहरूको ओभरअल पर्सेन्टेजमा त्यसले हेल्प होस् तिमीहरूको फ्युचरको लागि त्यसले राम्रो होइन बाटो देखाओस् भन्ने नै मेरो चाहिँ अब सुझाव छ नानीहरूलाई चाहिँ होइन सबै सब्जेक्टलाई नै एकदमै समग्रमा एकदम राम्रो पढेर त्यसले राम्रो भएर जाओस् फ्युचरमा होइन
1: हजुर धेरै राम्रो सुझाव एवं सन्देश गुरुआमाले दिइहाल्नु भयो हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई र गुरुआमाले आफ्नो व्यस्त समयलाई पछाएर शिक्षा ज्योति कार्यक्रमसित यसरी आफ्नो विचार साझा गरिदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद छ
0: हुन्छ धन्यवाद

र अन्तमा हामी यही भन्छौँ हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई, तपाईँहरूको आउने भविष्य प्रकाशमय बनुन् भन्ने मङ्गल कामना साँच्दै आजको शिक्षा ज्योति कार्यक्रमबाट प्रस्तुत लेखनाथ राईको साथमा यो सक्सरमा होजल हुँदछ। नमस्कार।

श्रोताले अत्यन्त सुन्दै हुनुहुन्थ्यो कार्यक्रम शिक्षा ज्योति। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। समय यस बेला साँझको 5 बज्न लाग्यो। अब केही क्षणमा आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसारण गरी सुनाउनेछौँ समाचार। प्रतीक्षा गर्नुहोला।

आकाशवाणी खरसाङ सुनेर बसिरहनु भएका तमाम श्रोताहरूलाई कार्यक्रममा स्वागत जनाउँदै अब प्रस्तुत गर्न लागिरहेछौ विशेष फौजी श्रोताहरूको निम्ति प्रस्तुत कार्यक्रम जय जवान।

फौजी श्रोताला कार्यक्रमको पहिलो गीत सुनाउने छौँ लता मङ्गेशकर र रूप कुमार राठौरको आवाजमा वीर जारा चलचित्रबाट।

और प्यार हो गया। यस, चलचित्रबाट सुन्दै हुनुहुन्थ्यो उदित नारायणको शर्मा प्रस्तुत गीत। संगीत रचना थियो नुसरत फतेह अली खाँको, निशब्द रचना थियो जावेद अख्तरको। अब अघिल्लो गीत स्वीकार्नुहोस् चलचित्र फनाबाट, सोनु निगम र सुनिधि चौहानको आवाजमा। संगीत छ जतिन ललितको, निशब्द रचना छ प्रसुन जोशीको। हजुरहरूले हाम्रो कार्यक्रम एफएम 103.5 मेगाहर्जको तरङ्गमा आकाशवाणी खरसाङ, दार्जिलिङ एफएम 100.2 मेगाहर्ज, न्यूज अन एयर एप साथै प्रसार भारती ओटिटी वेब प्लेटफर्ममा पनि सुन्न सक्नुहुनेछ।

यो आकाशवाणी हो। मुख्य समाचार देवेन थापाबाट सुन्नुहोस्। आज नयाँ दिल्लीको यशोभूमिमा सेमिकन इन्डिया 2026 को उद्घाटन गर्नुहुँदै श्री मोदीले भन्नुभयो, विश्वलाई नयाँ र भरपर्दो विनिर्माण केन्द्रहरूको आवश्यकता छ र भारतले यस आवश्यकतालाई पूरा गर्न तयारी गरिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवादेखि देश सेवा र निरन्तर प्रतिबद्धताको मन्त्रद्वारा परिभाषित जनसेवाको 25 वर्ष पूरा गर्दैछन्, जुन आज पनि जारी छ। सेवा र सुशासनको यस दृष्टिकोणबाट प्रेरित भएर सरकार 2047 विकसित भारतको लक्ष्य प्राप्त गर्ने दिशामा निरन्तर लागिरहेको छ। शिक्षा मन्त्री प्रह्लाद जोशीले आज नयाँ दिल्लीमा प्राथमिक शिक्षकहरूका लागि 6 महिनाको विशेष ब्रिज कोर्स सुरु गर्नुभयो। यो कोर्स प्राथमिक विद्यालयका शिक्षकहरूका लागि हो जसले शिक्षामा स्नातक डिग्री हासिल गरेका छन्। विदेश मन्त्री सुब्रमण्यम जयशंकरले आज थिम्पूमा भुटानका प्रधानमन्त्री छिरिङ तोप्गेसँगको भेटवार्तापछि उहाँले प्रधानमन्त्री तोप्गेलाई 54 मेड इन इन्डिया

इलेक्ट्रिक गाड़ी हस्तान्तरण गर्नुभयो। पृथ्वी विज्ञान मन्त्री डाक्टर जितेन्द्र सिंहले विगत 12 वर्षमा देशमा डप्लर मौसम राडारहरूको संख्या 14 बढेर 51 पुगेको बताउनुभयो। उहाँले थप भन्नुभयो, मिसन मौसम अन्तर्गत लगभग 40 थप राडारहरू स्थापना गर्ने योजना छ। इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले भारतको डिजाइन कौशलले विश्वव्यापी रूपमा आफ्नो पहिचान बनाएको बताउनुभयो। उहाँले भन्नुभयो, सेमिकन 2.0 सेमिकन्डक्टर डिजाइन कम्पनीहरूलाई बढावा दिन काम गर्नेछ। सरकारले भनेको छ कि एक व्यक्तिबाट अर्को व्यक्तिमा युपिआई लेनदेन निशुल्क हुनेछ। सरकारको स्रोतको अनुसार युपिआई क्युआर कोडको माध्यमबाट प्रति महिना 1,00,000 रुपियाँसम्म कमाउने विक्रेतालाई कुनै शुल्क लाग्दैन। स्रोतका अनुसार रुपे डेबिट कार्डसँग सम्बन्धित युपिआई लेनदेन पनि निशुल्क हुनेछ। र हिन्दुस्तान एरोनोटिक्स लिमिटेडले भोलि बेङ्गलुरुमा भारतीय वायुसेनालाई लाइट कम्ब्याक्ट एयरक्राफ्ट, ट्विन सिटर तेजस विमान र HTT-40 बेसिक ट्रेनर विमान हस्तान्तरण गर्नेछ। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो। 6:50 मा प्रादेशिक समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: प्रस्तुत गीत हजुरले सुन्दै हुनुहुन्थ्यो मय चौहान र श्रेया घोषालको आवाजमा जली एलएलबीबाट।
1: कार्यक्रमको प्रायोजक रहेको छ कृषि तथा किसान कल्याण मन्त्रालय भारत सरकार।

0: म रिन्चेपुङ क्षेत्रबाट बिलङ्स गर्छु, सोरेङ डिस्ट्रिक्टबाट।
1: अहिले हामी माझ प्रगतिशील कृषक इन्द्रराज शर्मा, जो रिन्चेपुङ पश्चिम सिक्किमबाट हुनुहुन्छ। उहाँ अहिले गाउँ ठाउँमा रहेर धेरै प्रकारको खेतीबाली, साग सब्जी उत्पादन गर्दै आफ्नो जीविका उपार्जन गर्दै आइरहनु भएको छ र उहाँसँग हामी कुराकानी गरौँ। हजुरले हाल आफ्नो गाउँ ठाउँमा खेतीपाती गर्दै आइरहनु भएको छ, हाम्रा आकाशवाणी गान्तोक सुनेर बस्नुहुने श्रोताहरूलाई वृत्तान्त रूपमा बताइदिनुहोस्।
0: अब अहिले यो बर्खा मासको समयमा चाहिँ अहिलेको जति पनि हुने यो खेतीहरू चाहिँ अहिले अब हामीले के गरेको छ भन्दाखेरि, यो काँक्रा भयो, फर्सी भयो, रायो साग भयो अफ सिजन, र जति पनि यो अब हाम्रो बर्खे साग सब्जीहरू निस्किने चाहिँ अब हामीले त्यसरी खेती चाहिँ एकदम बेसी मात्रामा जैविक तरिकामै यसरी उब्जाएर चाहिँ बजारमा बेच्ने गरेको छ।
1: हजुर, सिक्किम त त्यसै पनि एउटा जैविक राज्य हो। यहाँ जति पनि उत्पादन हुन्छ यो सबै जैविक हुन्छ, र हाम्रो सिक्किममा सबै थोकै जैविक भएकोले गर्दाखेरि यहाँ बेसी जस्तो मान्छेहरूले पनि डिमान्ड पनि यसको जैविक चिजकै बेसी छ। र हजुरले अहिले हाल आफ्नो बारीमा के लगाउनु भएको छ?
0: अहिले हालमा भन्नु पर्दाखेरि यो मकै, अब हामीले फागुने मकै लगाएर अब यति बेला चाहिँ
1: अब तपाईँको जग्गा अलिक लेट भएकोले गर्दा ढिलोसम्म हुन्छ,
0: अहिलेसम्म पनि यो अगौटे पछौटे त्यसरी गरेर चाहिँ अब यो मकै पनि अहिले फिलहालमा मकै पनि मजाले भइरहेछ, र साथमा यो काँक्रा भयो, फर्सी भयो, र थुप्रै यो साग सब्जी भएर जति पनि लेकमा हुने साग सब्जी चाहिँ अब हामीले यसरी फलाएर बेच्ने काम भइरहेछ भने, र यो धेरै डिमान्ड पनि हुने गरेको छ, किनभने अब हामीले अर्ग्यानिकलाई प्रमोट गर्नुपर्ने हुन्छ है। अब हामीले त्यसै अब हामीले बारीहरूलाई त्यसै बाँझो नराखी बारीलाई चाहिँ है युटिलाइज गरेर मजाले यसमा खेतीहरू लगाएर उब्जाएर यसरी आफ्नो व्यवसायलाई है अगाडि बढाएर जैविक तरिकामा चाहिँ बेच्ने काम पनि मजाले भइरहेछ भने, लगाउने काम रोप्ने काम पनि त्यति नै हाम्रो यो हुने काम हुन्छ यसरी नै।
1: हजुर, र अहिले त हाम्रो सिक्किम राज्यमा जति पनि यो कृषि क्षेत्र, बागवानी क्षेत्रमा काम गर्ने, खेतीपाती गर्नेहरूलाई सरकारको तर्फबाट पनि धेरै प्रकारको सरसहयोग छ। उहाँहरूले धेरै प्रकारको कार्यक्रम ल्याएर जति पनि हाम्रा ग्रामीण भेगका कृषकहरूलाई विभिन्न सहुलियतहरू दिएर उहाँहरूलाई अप्लिफमेन्ट गराउने कार्यक्रमहरू छ, र विभागको तर्फबाट तपाईँले पनि कुनै प्रकारको यस्ता सरसुविधाहरू पाउनु भएको छ?
0: हजुर हजुर, यसमा चाहिँ अब सर्वप्रथम त अब हाम्रो यो डिपार्टमेन्टको सरहरूलाई पनि अब धन्यवाद दिन चाहन्छु। यो सेन्ट्रल गभर्मेन्ट, स्टेट गभर्मेन्टमा जति पनि आउने फन्डहरू भयो, स्किमहरू चाहिँ अब हामीले चाहिँ एउटा बेनिफिसियरीले चाहिँ एकदम लाभ भइरहेछ, किनभने मिलिरहेछ है उहाँले यो जग्गा अनुसार है, यो फार्मिङमा चाहिने कुराहरू, यो पावर टेलर भयो, ग्रिन हाउसहरू भयो, पोली पाइप, एमआई, यो थुप्रै डिपार्टमेन्टद्वारा है स्टेट गभर्मेन्टद्वारा चाहिँ यसरी स्किमको मार्फत चाहिँ एउटा प्रोग्रेसिभ फार्मर भएकोले गर्दाखेरि पाइरहेछ।
1: र अहिले हाम्रो राज्य सरकार साथसाथै हाम्रो भारत सरकारबाट पनि विभिन्न योजनाहरू, जस्तै हाम्रो कृषकहरूलाई कृषि सिँचाइ योजना, प्रधानमन्त्री फसल बिमा योजना, प्रधानमन्त्री किसान सम्मान निधि योजना जस्ता विभिन्न कार्यक्रमहरू हाम्रा कृषकहरूले लाभ उठाइरहेका छन्। र तपाईँले पनि यसद्वारा धेरै प्रकारको ट्याङ्की, पोली पाइप, ग्रिन हाउस, स्प्रिङ्कल यस्तोहरू पाइरहनु भएको छ। र साथसाथै हाम्रो कृषकहरूको आफ्नो खेतीबालीको संरक्षण गर्नको लागि भारत सरकारले एउटा प्रधानमन्त्री फसल बिमा योजना भनेर पनि सुरु गरेको छ, र यस विषयमा तपाईँलाई कतिको जानकारी छ, तपाईँले गर्नु भएको छ या छैन?
0: यो फसल बिमा योजनाको चाहिँ अब हुन त यो स्किम अनुसारमा चाहिँ अब थुप्रै हुन्छ है, र यो चाहिँ मैले त्यति अब यो आइडिया चाहिँ मलाई भएको छैन।
1: हजुर, नजिकै कृषि विभागको कुनै कार्यालयमा तपाईँले सोधकुछ गर्नुभयो भने अथवा जानकारी लिनुभयो भने यस विषयमा तपाईँले जानकारी पाउन सक्नुहुन्छ।
0: हजुर,
1: जुन फसल बिमा योजना मार्फत हाम्रो कृषक दाजुभाइहरूको कृषि जति पनि उत्पादन हुने जति फसलहरूको छ यसको भरपाई गर्ने एउटा योजनाहरू छ, तपाईँले कम्ती रकम चुकाएर उहाँहरूबाट आफ्नो खेतीबालीको संरक्षण अथवा सेक्योर गर्न सक्नुहुन्छ।
0: इन्सुरेन्सहरू
1: हजुरले गाउँ ठाउँमा रहेर खेतीबाली गर्नुपर्दा त आफ्नो मलजलको पनि व्यवस्था गर्नुपर्ने हुन्छ, र गाई बस्तु पनि पाल्नु भएको छ?
0: हजुर हजुर, गाई चाहिँ मेरोमा भन्नु पर्दाखेरि लगभग 4 माउ गाईहरू छ। अब हामीले जैविक खेती गर्दा आफ्नो बारीमा अब खेतीहरू गर्दा एकदमै बेसी अब हामीलाई चाहिएको नि गाईको मल हो। मल चाहिँ अब हामीलाई प्रशस्त जति हुन्छ त्यति नै अब हामीले यसरी है खेती गर्नु सकिन्छ, र अब हामीले खेती गरिरहनु पर्छ भनेर म भन्छु।
1: र हाम्रो राज्य सिक्किममा गाउँ गाउँमा पनि रहेर हाम्रा कृषकहरूले धेरै फलफुल, साग सब्जी, अन्न बाली उत्पादन गरेर हाम्रो राज्यलाई र देशलाई पनि सेवा पुर्याइरहनु भएको छ, र उहाँहरूलाई हाम्रो राज्य सरकारले पनि विभिन्न कार्यक्रमहरू ल्याएर उहाँहरूलाई अगाडि बढाउनमा धेरै सहायता पुर्याइरहनु भएको छ। र हाम्रा कृषक दाजुभाइले पनि धेरै प्रकारको खेतीबाली गरेर अहिले त जैविक खेती गरेर हाम्रो देशलाई टेवा पुर्याउने काम गरिरहनु भएको छ। र हजुरले खेतीबाली गर्नुहुँदैछ, एकदम एउटा प्रगतिशील कृषक हुनुहुन्छ भन्ने हामीले सुनेका छौँ, र हजुरले खेतीबाली गर्दाखेरि पहिलेपल्ट तपाईँले कहाँबाट सुरु गर्नुभयो, कसरी सुरु गर्नुभयो?

0: कहाँबाट पाउनु भयो?
1: अब यो चाहिँ यस्तो छ, पहिला पहिला चाहिँ अब हामीले कम्ती कम्ती लगाउँथ्यो र अरूले लगाएको अब हामीले देख्थ्यौँ भने बादमा चाहिँ अब हामीले त्यसरी अरूले लगाएको प्रेरणाहरू अब लाउँदाखेरि हुँदो रहेछ भनेर अब हामीले है त्यसरी बादमा है अब हामीले चाल पाएर कम्ती कम्ती लाउँदै जाँदाखेरि त्यही अनुसारमा यो बन्दकोपी, फुलकोपी, ब्रोकौली धेरै मात्रामा अब हामीले यसरी रोप्दाखेरि अझै अब हामीले बेच्नु लाँदा भावहरू अलिक राम्रो पाउने र एकदमै अर्ग्यानिक पनि हुने, आफूलाई खानु पनि हुने भनेर अब धेरैजनाकोबाट यसरी अब हामीले कोपीहरू, यो जति पनि साग सब्जीदेखि लिएर यो जति पनि है फार्मिङ विषयमा खेती कसरी गर्ने के हो भन्ने कुरा चाहिँ धेरै मैले यसरी मैले देखेँ है र चाल पाएर चाहिँ मैले चाहिँ बादमा है यसरी खेती गर्दै गर्दै गर्दै जाँदाखेरि चाहिँ अहिले चाहिँ मैले धेरै मात्रामा यसरी इक्जाम्पलको लागि मैले एकदमै बेसी मात्रामा लगाएर सबैले देखिरहनु भएको छ है र अब हामीले त्यतिकै बारीलाई एउटा बाँझो नराखेर यसरी अब हामीले गर्नु सक्यो भने खेतीहरू केही चाहिँ हुँदैन भनेर यसरी अब हामीले लगाएर चाहिँ त्यतिकै त्यतिकै अब हामीले बेसी मात्रामा चाहिँ साग सब्जी फलाउनु सके भनेर चाहिँ म भन्न चाहन्छु।
0: हजुर, र हामीले सुनेका छौँ हजुर एक प्रगतिशील मात्र नभएर एउटा राज्य सरकारले पनि सम्मान गरेर कुनै एवार्ड पनि पाउनु भएको छ अरे भन्ने हामीले सुनेका छौँ, र हजुरले कस्तो क्षेत्रमा के काम गरेर यस्तो एवार्डहरू पाउन सफल हुनुभयो होला यो पनि हाम्रा श्रोताहरूलाई आफ्नो अनुभव साझा गराइदिनुहोस्।
1: यसमा चाहिँ के छ भने अब हामीले कम्ती कम्ती साग सब्जी लगाएर एउटा कम्ती मात्र निकालेर चाहिँ नभएर चाहिँ यो किनभने डिस्ट्रिक्टमै नाम चलेकोले गर्दाखेरि है र यसमा चाहिँ अब एक वर्ष दुई वर्ष तिन वर्षमा मात्रै सब्जी नलाएर चाहिँ धेरै वर्ष यो लगाउँदाखेरि चाहिँ बेसी मात्रामा लगाएर अब हामीले यसरी डिपार्टमेन्टसम्म है पुर्याउनु सके र डिपार्टमेन्टले यसरी नजरमा देखेपछि मलाई चाहिँ एउटा है इन्सपायर अब मैले काम गर्दै गर्दै जाँदा उहाँले एक दिन चाहिँ है हामीलाई यो जति पनि फार्मर्स डेको दिन चाहिँ सबै फार्मर्सहरूलाई है प्रोग्रेसिभहरूलाई इन्भाइट थियो त्यति बेला चाहिँ लगभग 23 दिसम्बर 2024 दिन है उहाँले सम्मान गरेर मलाई एउटा सम्मान पत्र अवार्ड दिनुभएको थियो ताकि त्यो पाउनु अपर्च्युनिटीको लागि चाहिँ अब हाम्रो लागि एकदमै ठुलो हो किनभने अब हामीले कम्ती कम्ती मात्रै यसरी साग सब्जी नलाएर चाहिँ बेसी मात्रामा है र उदाहरण एउटा इक्जाम्पल अब हामीले देखाउन सक्दाखेरि म पनि धेरै खुसी छु र म अझै यसरी है साग सब्जी अझै म बेसी मात्रामा बढाउँछु भनेर मैले त्यति बेला एवार्ड पनि मैले पाएको थिएँ र त्यही अनुसारमा मैले अझै पनि मैले बेसी बेसी मात्रामा यसरी निकाल्ने गरिरहेछु।
0: हजुर, र हजुरलाई एउटा राज्य सरकारको विभागको तर्फबाट सम्मान जनाएर कुनै एउटा पुरस्कारले सम्मानित गरिएको थियो र यसको लागि हजुरलाई धेरै धेरै बधाई अनि शुभकामना। र हजुरले अब यस्तो खेतीपाती एकदम वृहत रूपमा गर्दै एउटा गाउँको लागि उदाहरणीय काम गर्दै आइरहनु भएको छ र हजुरको त्यो जग्गा चाहिँ कस्तो जग्गा हो?
1: यो चाहिँ अब हाम्रो लेक छ किनभने हाम्रो यो जग्गामा चाहिँ रातो माटो बेसी हुन्छ है। पहिला पहिला चाहिँ अब यो एकदमै त्यति अब जग्गाहरू अब यो खेती त्यति बेला बहुत बहुत गरेर त्यति बेला त्यतिकै त्यतिकै छरेर अब त्यति बेला अब हामी सानो बालाकाल थिए है र त्यति बेलादेखि नै यो जमिनको एकदमै बेसी मात्रामा साग सब्जी लगाएर फलाउँथे भने बादमा है यसलाई खेती गर्दै छरेको थियो त्यति बेला अब हामी पनि यताउता है बसेकोले गर्दाखेरि अब त्यो त्यतिकै भएर बादमा फेरि अब हामी जब ठुलो भए है हुँदाखेरि चाहिँ यो जमिनलाई चाहिँ पाँचो नराखौँ भनेर चाहिँ यसरी अब हामीले खेती गर्दै आउँदाखेरि है बा अहिले चाहिँ भन्नुपर्दा चाहिँ बारी चाहिँ एकदम राम्रो मलिलो भएको छ र यो चाहिँ लेखाबाट ढुङ्गाहरू त्यति हुँदैन
0: कम्ती नै ढुङ्गा हुन्छ
1: हजुर कम्ती नै हुन्छ
0: र त्यो गर्दाखेरि काम गर्न अलिक सजिलो
1: हजुर सुविस्ता हुन्छ
0: हजुर। र हजुरले विभिन्न प्रकारका नगदे बाली है फसल जस्तै अफ सिजन भेजिटेबल ल्याउनुहुन्छ भने धेरै प्रकारको सागसब्जीको खेती गर्नुहुन्छ यसको बिउ बिजन चाहिँ हजुरले कहाँ विभागबाट सम्पर्क गरेर ल्याउनुहुन्छ कि आफै किनेरै ल्याउनुहुन्छ?
1: यसमा चाहिँ अब हाम्रो जति पनि चाहिने सागसब्जीको बिउहरू हुन्छ है र यसमा कोपी मेन अब हाम्रोमा चाहिँ कोपीको चाहिँ एकदम लार्ज स्केलमा चाहिँ अब हामीले ब्रोकौली फुलकोपी अन्त बन्दकोपीको चाहिँ अब हामीले लाउने गरेको छ र जति पनि यो सिटहरू चाहिँ अब हाम्रो एग्रिकल्चर हर्टिकल्चर डिपार्टमेन्ट लागि परिरहनु भएको छ र अब यो सिजन पनि हुँदैछ र जति पनि चाहिने सिटहरू सबै डिपार्टमेन्टबाट प्रोभाइड गरिदिनुहुन्छ।
0: तपाईँले जति पनि कामहरू गर्नुहुन्छ खेतबालीको उहाँहरूकै निर्देशक अनुसार काम गर्नुहुन्छ विभागको जुन कर्मचारीहरूले भन्नुहुन्छ त्यही अनुसारले काम गर्नुहुन्छ?
1: हजुर हजुर, यसमा चाहिँ अभियसली उहाँ सरले जति पनि अब यो मकै कसरी लगाउने है र प्र्याक्टिकली उहाँले चाहिँ भर्बली पनि आएर उहाँले
0: डेमोन्स्ट्रेसन गरेर
1: हजुर देखाएर चाहिँ यो टाइपको कोपी यतिको डिस्टेन्समा लाउनु पर्ने यो यस्तो हो यसरी अब ड्याङ उठाउनु पर्ने भन्ने कुराहरू है थुप्रै हुन्छ यो अब कति प्राय त अब हामीले त्यति अब जानेको हुँदैन है उहाँ सरहरूले धेरै प्र्याक्टिकल्ली अब नलेज पनि सरहरूकोमा हुन्छ है र उहाँले धेरै अब यसरी अब हामीलाई फार्मर्सहरूलाई सिकाउने तरिका र अब हामीले लाउनु चाहिँ छोड्नु भएन र जति पनि लाउने कुरादेखि लिएर चाहिँ यो चाहिँ डिपार्टमेन्टले चाहिँ एकदम राम्रोसँगले निगरानी गरेर दिइरहनुहुन्छ यो चाहिने सिटहरू चाहिँ म भन्न चाहन्छु।
0: हजुर तपाईँको जति पनि बारीमा लगाएको सागसब्जी फसलहरू जति उत्पादन हुन्छ यस

0: बेचबिखान्ची तपाईँले कस्तो प्रकारले गर्नुहुन्छ? अब घरबाटै व्यापारीहरूले आएर उठाउनुहुन्छ कि तपाईँ आफै लगेर विभिन्न बजारमा लगेर बेच्ने, कस्तो प्रावधान मिलाउनु भएको छ?
1: अब यसमा चाहिँ के छ भने अब हामीले जति पनि सागसब्जी चाहिँ जोरथाङमै लाने गरेको छ
0: बजारमा,
1: हजुर जोरथाङ बजारमा लगेर मजाले है आफ्नो कस्टमरहरूले एकदमै अर्ग्यानिक भएकोले गर्दाखेरि अब स्टेट त अलरेडी अर्ग्यानिक छँदैछ।
0: तपाईँ कति हप्ता हप्तामा लानुहुन्छ कि 15 दिन, कस्तो हिसाबले लानु?
1: यो चाहिँ अब हामीले हप्ता हप्तामै लान्छ र कति चाहिँ अब प्रायः चाहिँ डिमान्ड पनि गर्छ,
0: जति डिमान्ड आउँछ त्यही।
1: हजुर अब हामी सब्जी बेच्नु अब आइतबारै पछि जोरथाङ जान्छ है, र त्यति बेला चाहिँ अन्त उहाँले कन्ट्याक्ट नम्बरहरू राख्नुहुन्छ है, कन्ट्याक्ट नम्बरमा अन्त लो भाइ अब यस्तो सब्जी चाहियो उस्तो चाहियो भनेर चाहिँ उहाँले भनेको अनुसारमा र प्रायः चाहिँ अब हामीले यसरी सर्भिस गाडी है र त्यसमा अब हामीले पठाइदिने पनि गरेको छ, कति डिमान्ड हुन्छ कति के हो भनेर। यो चाहिँ अब हामीले निरन्तर यो अब आफ्नो है व्यवसायलाई सब्जीहरू बेच्ने काम चाहिँ हाम्रो भइरहन्छ
0: सालैभरि नै, त्यो सिजन अनुसार भइरहन्छ।
1: हजुर भइरहन्छ।
0: र तपाईँहरूले अब यो सब्जी खेती गर्दाखेरि जमिन तयार गर्नुहुन्छ, यसको लागि अहिले त प्राय जस्तो गाउँठाउँमा गोरु पाउन छोड्यो, विभागले पनि हाम्रो एग्रिकल्चर हर्टिकल्चर डिपार्टमेन्टले पनि यो पावर टिलर मसिनहरू पनि उपलब्ध गराएको छ कृषकहरूलाई, र तपाईँले पनि यहीद्वारा नै यो खेतीपाती गर्नुहुन्छ, जमिन तयार गर्नुहुन्छ कि तपाईँ पुरानै प्रकारले गर्नुहुन्छ?
1: यसमा चाहिँ के थियो भने पहिला चाहिँ अब हामीले गोरु नै जोत्ने गर्थ्यो है, हलो लगाएर मजाले अब गाउँ बस्तीमा, अब उहिले त त्यति मेसिनहरू हुँदैन है, र यसमा चाहिँ अब हामीले पहिलातिर चाहिँ गोरु लाउँथ्यो भने अब अहिले सबै यो चाहिँ अब गोरु मास्दै गयो है, मान्छेले पाल्दै र त्यसले गर्दा चाहिँ अहिले चाहिँ
0: डिपार्टमेन्टमा पनि नयाँ नयाँ टेक्नोलोजीहरू आयो है,
1: टेक्नोलोजीले गर्दाखेरि चाहिँ अहिले चाहिँ मेसिन डिपार्टमेन्टबाट दिनु भएको छ, र त्यही अनुसारमा अब जोत्ने काम चाहिँ अब त्यही भएर अब गोरुको साटो चाहिँ यही मेसिनबाट नै भइरहेछ।
0: अहिले अब भारत सरकारको विभिन्न योजनाद्वारा पनि हाम्रो कृषकहरूलाई सुविधा पुगिरहेको छ, धेरै प्रकारको स्किमहरू छ, त्यस्तै प्रकारले राज्य सरकारमा पनि धेरै प्रकारको हाम्रो कृषकहरूलाई सपोर्ट गर्ने स्किमहरू छ, जसद्वारा चाहिँ हाम्रो कृषकहरूले सहजै प्रकारले आफ्नो खेतीबाली गर्न सक्नुहुन्छ। र खेतीबाली गर्नु पर्दाखेरि है साग सब्जी लगाइन्छ, त्यसमा पनि अहिले किराहरूले धेरै प्रकारको जीवाणुहरूले असर पार्ने गर्छ, त्यसको लागि तपाईँहरूले कस्ता प्रकारका दबाई पानीहरू प्रयोग गर्नुहुन्छ? कतिले त अब जैविक प्रकारले घरमै बनाएको जीवाणुहरू बनाएर है यो एफपिई भन्छ त्यो बनाएर पनि छिटकाउ गर्दाखेरि धेरै मात्रामा नियन्त्रण आएको छ भनिन्छ, र तपाईँहरूले चाहिँ कस्तो प्रकारले गर्नुहुन्छ?
1: यसमा चाहिँ हुनु चाहिँ अब यो मेडिसिन थुप्रै प्रकारको या डिपार्टमेन्टबाट पनि अब यो किरा फटेङ्ग्राको लागि भगाउने थुप्रै अब टेक्निकहरू है अब भगाउने कुराहरू, किनभने अलरेडी अब यो अर्ग्यानिक छ र त्यसले गर्दाखेरि अब हामीले चाहिँ के गर्छ भन्दा चाहिँ यो दबाईहरू लगाउनु भन्दा पनि मेन चाहिँ अब हामीले के गर्छ भने यो अमिलोहरू अब के हुन्छ है, यो अमिलोहरू अब डिपार्टमेन्टबाटै दिनु हो भने यो अमिलो एकदमै 100% यो अर्ग्यानिकै हुन्छ, यो म्याट्रिक्स भन्ने हुन्छ है, र त्योहरू दिएर है अन्त त्यो टाइपले अब लाउँछ। प्राय चाहिँ अब हामीले चाहिँ लाउने चाहिँ गरेकै छैन अब, किनभने त्यसलाई चाहिँ अब साधारण अब कति कमिला किरा फटेङ्ग्रा थुप्रैले खाएको हुन्छ, र त्यो चाहिँ अब हामीले के जति खाने खायो र त्यो मर्छ, र फाल्टो जग्गामा अब हामीले चाहिँ यो त्यो जग्गा चाहिँ एक्सचेन्ज गरेर चाहिँ अब हामीले त्यो अनुसारमा चाहिँ
0: क्रप रोटेसन भन्नु, मतलब क्रप रोटेसन गरिबस्नु पर्छ,
1: गरिबस्छ।
0: यसपालि एउटा फसल यहाँ लगाएको छ नि त्यो जग्गामा अर्को साल अर्कै फसल लगाएर चेन्ज गरिबस्छ।
1: हजुर त्यो गर्यो भने चाहिँ अलिक राम्रो हुँदछ, किनभने आफूले पनि अब प्राय खानुपर्ने र यसरी अब जैविक भएकोले गर्दाखेरि चाहिँ अब हुनु चाहिँ अब थुप्रै अब यो मेडिसिनहरू है यसमा पाइने गर्छ, र त मैले चाहिँ अब डिपार्टमेन्टबाट पनि अब भन्यो भने त पाइहाल्छ थुप्रै, तर भए पनि अब अमिलोहरू केहरू यसरी अब हामीले लगाएर प्राय चाहिँ अब हामीले के गर लाउने चाहिँ अहिलेसम्म चाहिँ गरेको छैन, तर तरिकामा चाहिँ त्यो खालको अब आफूले चाह्यो भने चाहिँ डिपार्टमेन्टबाट पनि त्यसरी मार्फत चाहिँ पाइँदो रहेछ।
0: र विभागको तर्फबाट तपाईँले कुनै प्रकारको तालिम एक्सपोजर भिजिट यस्तोहरू पनि पाउनु भएको छ या छैन?
1: यसमा चाहिँ तपाईँलाई भन्नु पर्दा चाहिँ यसमा चाहिँ अब अहिलेसम्म चाहिँ भएको छैन, र
0: आफ्नै अनुभवले तपाईँले काम गर्नु,
1: हजुर हजुर यसमा चाहिँ
0: आफ्नै आइडिया लगाउनु हुँदैछ, त्यसमाथि विभागको निर्देशक अनुसार उहाँहरूको जति पनि अफिसियलहरू जानुहुन्छ उहाँहरूको निर्देशक अनुसार तपाईँले
1: काम गर्छ। यसमा चाहिँ अब प्राय चाहिँ के छ भने अब हाम्रो डिपार्टमेन्टबाट पनि सरहरू चाहिँ आइरहनुहुन्छ भिजिटको लागि चाहिँ, यता हर्टिकल्चर डिपार्टमेन्ट जोइन्ट डाइरेक्टर एसडिओ म्यामदेखि लिएर भिएलडब्ल्यू इन्चार्जदेखि लिएर यहाँ सबै हाम्रो सरहरू चाहिँ अब बेसी चाहिँ अब हामीलाई यताउता तपाईँको आइडिया बुद्धिमा भन्दा पनि है आफूले जानेको भन्दा पनि बेटर चाहिँ यता अब हाम्रो डिपार्टमेन्टकै अब सरहरू है उहाँकै आइडिया बुद्धिमा चाहिँ अब हामीले चलिरहेछ,
0: कुन टाइममा लगाउने कुन सिजनमा कस्तो लगाउने भन्ने कुरा उहाँहरूले बताइदिनु।
1: हजुर हजुर अब अहिले फिलहालमा चाहिँ अब हाम्रो यो बर्खे भइरहेछ, काँक्रा फर्सी थुप्रै सागसब्जीको भइरहेछ भने अब हामीले सेप्टेम्बरदेखि चाहिँ यो बन्दकोपी फुलकोपी ब्रोकौलीको चाहिँ अब हामीले ठिक्कै यसको समय चाहिँ भइरहेछ,
0: डिपार्टमेन्टसँग सम्पर्क गर्नु।
1: हजुर हजुर यसमा अब सिटहरू पनि तयारी भइरहेछ, मैले पनि फोन गरेर चाहिँ हाम्रो एडिसनल है डिप्टी सरहरूलाई मैले फोन मार्फत भनेको थियो र सिटहरू आइसकेको छ डिस्ट्रिक्टमा, तपाईँले अब एक दुई दिनमा रिसिभ गर्न सक्नुहुन्छ भनेर।

0: ले साग सब्जी फलाएर निकाल्ने गरिरहेछ।
1: हजुर हजुरले अब पहिलेदेखि नै यो खेतीपाती गर्दै आउनु भएको छ र अहिले त आएर धेरै टेक्नोलोजी चेन्ज भएको छ र पहिलेको खेतीपाती गरी गराएर अहिलेकोमा के कस्तो फरक पाउनु भएको छ?
0: यसमा चाहिँ पहिला चाहिँ पुरै मेहनत गर्नु पर्थ्यो, गोरु जोत्नु एक दिन, डल्ला फुटाउनु दुई दिन है, र यसमा मल बोक्नुदेखि लिएर खेतला लगाउनु पर्यो, थुप्रै थुप्रै समस्या हुन्थ्यो। र अब अहिले यो टेक्नोलोजी अहिले यो
1: मसिनहरू आउँदाखेरि धेरै सुविधा भयो,
0: मेसिनहरूले अब गोरुहरू जोतेको भन्दा यसले चाहिँ मजाले अब है मेसिनले नै डल्ला फुटाउने काम र सबै यसले नै खन्ने काम, अब एकदम मान्छेको चाहिँ अब त्यति अब काम छैन र जोत्ने कामहरू चाहिँ गर्नु पर्यो र बाँकी सबै मेसिनले नै खनि।
1: र तपाईँले आफ्नो बारीमा जति पनि मल लाउनु पर्दाखेरि आफ्नै गाई बस्तुको मल अर्ग्यानिक मलै युज गर्नु?
0: एकदम यसमा चाहिँ 100% है, किनभने अब हामीले जैविक अब यसरी खेती गर्दाखेरि के हुन्छ भन्दा हामीले गाई बस्तु चाहिँ पाल्नु पर्ने हुन्छ र चार माउ गाई पालेको छ र डायरीमा पनि मेरो अब त्यति नै निकै नै जान्छ दुध चाहिँ, अब हामीले त्यसरी गाई बस्तु पालेर निकाल्ने गर्छ।
1: यो जैविक खेती गर्दाखेरि पनि त धेरै प्रकारको चुनौतीहरू आउँछ, धेरै प्रकारको कृषकहरूले सामना गर्नुपर्ने हुन्छ र तपाईँले यो खेतीपाती गर्दा तपाईँले सहनु परेको चुनौतीहरू के कस्ता छन् यो पनि हाम्रा श्रोताहरूलाई बताइदिनुहोस् न।
0: अब यसमा चाहिँ अब थुप्रै चुनौतीहरू आउँछ है, अब प्राय त अब यो कतिजनाले यत्रो खेती किन गर्छ, यो खेतीले कहिलेसम्म पुग्ने,
1: ती माथि पनि कोही बेला जङ्गली जनावरले बिगार गरिदिन्छ, कोही बेला अब घामले सुकाउँछ भने कोही बेला पानी बेसी पर्दिन्छ, अब भनेको बेलामा खेताला पाउँदैन।
0: हजुर हजुर, यसमा धेरै अब यसरी चुनौती भएकोले गर्दाखेरि अब यसरी अब यो जङ्गली जनावर त हुनु त अब हाम्रोमा त्यति लाग्दैन र भए पनि कोही बेला यसरी बन्देलहरू सानोमा यो खडायोहरू थुप्रै अब समस्याहरू आउँछ। प्राय त अब खेती अब गर्दै गइसकेको छ र भए पनि अब हामीले है अरूले भन्छ अब खेती यत्रो कहिले गरिसक्ने, के गर्ने र कहिले खन्ने, के हुने, अब त्यस्तो समस्याहरू हुन्छ र भए पनि अब हामीले
1: हिम्मत नहारिकन
0: अब हामीले एउटा इक्जाम्पल अब हामीले यसरी खेती गर्नुपर्छ, अब हामीले हार मान्नु हुँदैन भनेर चाहिँ म यसरी अब अरूलाई पनि भन्ने गर्छु र अरूले पनि अब प्राय त अब कति अब गाउँठाउँमा खेती गरिरहेको हुन्छ र अब हामीले त्यही अनुसारमा आफ्नो जति बारीमा चाहिँ यसरी अब जति नै चुनौती समस्या है कठिनै आयो भए पनि अब आफ्नो यो व्यवसायलाई स्वास्थ्य पनि राम्रो हुने भनेर चाहिँ यसलाई चाहिँ निरन्तर यसरी अब हामीले सागसब्जी फलाएर र बेच्ने र अब हामीले यसरी आफ्नो परिवारहरूलाई पनि खुसी हुने भनेर चाहिँ अब हामीले आफ्नो यो साग सब्जी भयो खेती यो अब हामीले लगाउने कुराहरू अब हामीले यसरी नै अगाडि चाहिँ लगिरहेको छ र गरिरहेको छ।
1: हजुर, र तपाईँले आफ्नो बारीमा यस्तै प्रकारले जैविक खेती गर्दै गर्दै अघि बढिरहनु भएको छ।
0: हजुर,
1: र यो जैविक खेती गर्दाखेरि जति उत्पादन हुँदैछ त्यसको सही मूल्य तपाईँले पाएको जस्तो लाग्छ कि कस्तो लाग्छ?
0: यसमा चाहिँ अब पाएन भनेर भन्नु सक्दैन, यसमा अब आफूले मेहनत गरेको अनुसारमा चाहिँ अब पाउँदो रहेछ। अब हामीले सिजनमा समयमा चाहिँ निकाल्नु चाहिँ सक्नु पर्यो र सक्यो भने चाहिँ पाउँछ यसमा हामीले दाम। र पहिला हामीले के गर्नुपर्छ भने अगौटे भयो पछौटे भयो यो समय चाहिँ अब हामीले टकटक मिलाएर चाहिँ अब हामीले निकाल्यो भने चाहिँ हुन त अब बजारमा कोही बेला बिक्री बेसी हुन्छ कोही बेला कम्ती हुन्छ र भए पनि अब हामीले यसरी बेचेर आफ्नो यो साग सब्जीको मूल्य चाहिँ भनौँ दुःख गरेको अनुसारमा चाहिँ अलिअलि चाहिँ हुन्छ पाउने गरेको छ बजारमा।
1: हजुर, तपाईँले जति बेचबिखान गर्नुहुन्छ सालाना अथवा महिनामा कति जस्तो चाहिँ तपाईँको इन्कम हुन्छ यो तपाईँको जति पनि साग सब्जी अन्न बाली जति बेच्नुहुन्छ?
0: हजुर, यसमा चाहिँ अब के हुन्छ भने अब हामीले हप्तामा लान्छ लाँदाखेरि यो सब्जी अनुसारमा हुन्छ, कोही बेला सब्जीको अब भाउ राम्रो बेच्ने छ भने अब राम्रो नै हुन्छ, नभएको पनि अब हामीले यसरी हप्तामा 20,000-22,000 है त्यसरी हप्तामा।
1: हजुर,
0: अब त्यो चाहिँ अब मेहनत त चाहिँ गर्नु सक्नु पर्यो र मेहनत गरेको अनुसारमा चाहिँ अब यसरी खेतीमा चाहिँ नआउने कुरा हुँदैन, अब यसरी पैसा थाप्दा पनि मजा आउने, अब 22-23,000 भन्नु भने निकै नै हो,
1: कम से कम पनि सालाना तपाईँको 8-10 लाखको इन्कम छ।
0: हजुर हजुर, त्यतिको चाहिँ अब हुन्छ जोड्यो भने चाहिँ अब हप्तामा अब तपाईँको 22-23,000 अब कोही बेला तपाईँको 10,000-5,000 पनि
1: कुनै एउटा फिक्स चाहिँ हुँदैन, तलमाथि भइबस्छ,
0: तलमाथि चाहिँ पुरै भइरहन्छ।
1: जति जे गरिन्छ त्यो मेहनतको कमाई आफूलाई पनि सन्तुष्टि हुन्छ पाउँदा,
0: सन्तुष्टि एकदमै। यो चाहिँ कोही बेला अब बेसी भाउ भरे पनि राम्रो साग सब्जीको मूल्य अनुसारमा पाए पनि अब यसरी हुन्छ, कोही बेला घर छ गरिबट्टि अब त्यस्तो हुन्छ साग सब्जीमा चाहिँ भन्नु चाहिँ सक्दैन एउटै रेटमा बसेर, कोही बेला अब बेसी पैसा अब हामीले यसरी कमाउँछ है र अब हुन्छ भने र कोही बेला घट्ने पनि गर्छ।
1: अहिले त हाम्रो राज्य सिक्किममा यो जैविक खेती भए पछाडिदेखि त हाम्रो सिक्किममा पर्यटकहरू पनि यो जैविक खेती हेर्नको लागि यहाँको हाम्रो जैविक स्वादलाई लिनको लागि पनि धेरै प्रकारका टुरिस्टहरू पनि आउने गर्छन् र यसले गर्दाखेरि हाम्रो जस्तै होमस्टे फार्मस्टे टुरिज्म सेक्टर पनि अझै बढेर गएको जस्तो लाग्छ कि लाग्दैन?
0: एकदमै, यसमा चाहिँ यो टुरिज्म पति हेर्नु हो भने चाहिँ अब यो धेरै अब यो टुरिस्ट मानिसहरू बाहिरदेखि घुमे

0: आउनुहुन्छ र गाउँ बस्तीमा यसरी यो होमस्टेहरू हुन्छ र प्राय चाहिँ के छ भने अब हामीले चाहिँ बाहिरबाट यसरी टुरिस्टहरू आउँदाखेरि चाहिँ हामीले जैविक माटोबाट उब्जेको कुराहरू हामीले साग सब्जी फलहरू दियो भने त्यो चाहिँ अब एकदम फ्रेस धेरै अब यो चाहिँ मन पराउने चाहिँ गर्छ,
1: त्यसको स्वादै अलगै
0: हुन्छ। फेरि फेरि है उहाँहरू आउनु भएको छ भने फेरि अर्को पालि धेरै मात्रामा यहाँको अब यो हावा पानी यहाँको पानी शुद्ध र यहाँको साग सब्जीको मिठासले गर्दाखेरि
1: यहाँको हरियाली है यहाँको स्वच्छ वातावरणले गर्दाखेरि पनि पर्यटकहरू यहाँ धेरै जस्तो
0: आउने गर्छ र त्यसले गर्दाखेरि अझै अब हामीले यसरी जैविक खेती होमस्टेलाई अझै यसरी है बढाउँदै गयो भने टुरिस्टहरू पनि त्यति आउँछ र साथमा यसरी अब हामीले साग सब्जी चाहिँ फ्रेस फ्रेस उहाँलाई यसरी दिनु पाउँदाखेरि उहाँ टुरिस्टहरूले पनि धेरै मन पराउँछ र त्यसले गर्दा टुरिज्मपट्टि पनि यो अर्ग्यानिकले गर्दाखेरि टेस्टले गर्दाखेरि धेरै राम्रो पनि यो टुरिज्मलाई अगाडि चाहिँ यो जैविक खेतीले किनभने अलरेडी हाम्रो चाहिँ सिक्किम अब है जैविक यो स्टेटले गर्दाखेरि र जैविकको टेस्ट पनि अब हामीले यसरी जैविक खेतीमा बेसी मात्रामा यसरी लगाएर है उहाँलाई दिनु सक्यो भने अझै राम्रो चाहिँ हुन्छ जस्तो चाहिँ मलाई लाग्यो अझै पनि।
1: हजुर, हाम्रो सिक्किम सरकारको कृषि बागवानी विभागको पनि एउटा नारा रहेको छ कि हाम्रै ठाउँमा उब्जाउ हाम्रै बारीको खाउँ, पारीको नखाउँ बारीको खाउँ, आफ्नै बारीको उब्जाएर खायो भने हामी स्वस्थ पनि रहन्छौँ, हाम्रो माटोको पनि संरक्षण हुन्छ र हाम्रो जति पनि कृषि व्यवसाय गर्ने दाजुभाइको आय स्रोत पनि राम्रो हुन्छ भन्ने उहाँहरूको पनि विचार यही रहेको छ।
0: हजुर हजुर, यो किनभने स्वास्थ्य पनि राम्रो हुने र बेसी अब यो समयसँग आफ्नो एजलाई पनि त राम्रो हुन्छ, किनभने यो जति पनि हरियो परियो खायो भने आफ्नो स्वास्थ्यलाई राम्रो भयो, आफै रोपौँ है आफै उब्जाएर खाउँ, किनभने बाहिरको अब बेसी नखाउँ, किनभने अब हाम्रो यो स्वास्थ्य एकदम हेल्थलाई राम्रो हुने नि यो फ्रेस यो साग सब्जी अब हामीले खानु पर्यो, बेसी अब अनहाइजेनिक फुडहरू खानु भएन, बेसी चाहिँ अब हामीलाई यही हरियो परियोमा बल गर्यो भने स्वास्थ्यलाई पनि राम्रो हुने चाहिँ यही जैविक खेतीबाट उब्जेकै खानु चाहिँ राम्रो जस्तो लाग्छ मलाई।
1: हजुर, र तपाईँले यस्तै खालको जैविक खेतीहरू मौसमी र बेमौसमी दुई प्रकारकै तपाईँले गरेर
0: बर्खे हुँदै अब हामीले
1: आफ्नो मुख्य जीविका उपार्जन नै यही खेतीपालीबाटै
0: यो भयो। यसबाट अब यो अब हामीले अफ सिजनमा अब यो डिसम्बर जनवरी फेब्रुअरीदेखि चाहिँ अब हामीले यसरी फुलकोपी ब्रोकौलीहरू बेच्थ्यो भने अहिले चाहिँ अब बर्खाको समयमा चाहिँ अब हामीले काँक्रा फर्सी रायो साग सिमी अब थुप्रै साग सब्जी जति पनि हुने धनिया भयो मकैहरू अब के हुने कुराहरू छ है लगाएर फलफुल अब यसरी अब हामीले बेच्ने चाहिँ गरेको छ सब्जीहरू।
1: र हाम्रो सिक्किम एउटा पहाडी राज्य भएकोले गर्दाखेरि हाम्रो राज्यमा ज्यादातर यो बर्खाको टाइममा पानी ज्यादा पर्ने हुँदाले गर्दाखेरि हाम्रो माटोको मलिलोपना चाहिँ बगाएर लान्छ भन्ने कतिजना हाम्रो विज्ञहरूको भनाइ छ र हाम्रा जति पनि कृषक दाजुभाइले यो माटोलाई संरक्षण गर्नको लागि के कस्ता खेतीबाली लाउन आवश्यक रहन्छ तपाईँको अनुभव अनुसार?
0: यसमा चाहिँ अब के छ भने अब यो बर्खा भने समय एकदमै पानी बेसी पर्ने समय हुन्छ र जति पनि अब हामीले यसरी आफ्नो बाढीहरू बेसी मलजल है भयो भने के हुन्छ भने यो बगाएर लाने चान्सेस हुन्छ र प्राय चाहिँ के छ भने यो साग सब्जीदेखि लिएर मकैहरू सबै लडाउने एकमा त हुन्छै हुन्छ समस्या। अब यो
1: कृषकहरूले ज्यादातर उहाँहरूले बारी खाली राख्नु भएन, केही न केही खेती लगाएको छ भने त्यो बगाउने चान्सेस कम्ती हुन्छ किनभने पानी पर्दा पनि खेतीबालीले त्यसको जराले आफ्नो माटोलाई पक्रेको हुन्छ त्यसकारण केही न केही खेती चाहिँ लगाएकै
0: राम्रो।
1: र हजुरले आफ्नो बारीको यो अहिले त सोइल टेस्ट गर्ने एउटा प्रचलन छ, तपाईँले सोइल टेस्टहरू पनि गराउनु हुँदैछ?
0: हजुर हजुर, यसमा चाहिँ अब एग्रिकल्चर हर्टिकल्चर डिपार्टमेन्टले यो पहिला नै भयो लगभग 2-3 वर्ष भइसक्यो है र यो सोइल टेस्टिङ गरेको थियो,
1: सोइल टेस्ट गरेर यो सोइल हेल्थ कार्ड भनेर कृषकहरूलाई दिने
0: पाएको छ,
1: तपाईँले पनि पाउनु भएको?
0: हजुर पाएको छ, यसमा चाहिँ मेरो चाहिँ अलिकति हेल्दीमै निस्केको छ,
1: मतलब सोइल राम्रै कन्डिसन
0: यसमा किनभने अब हामीले धेरै यसरी अब मलजल गरेपछि बारी पनि अलिक राम्रो हुने प्लस फेरि अब कुनै अब त्यो साग सब्जी लाउँदा नहुने अब त्यस्तो रिजल्ट चाहिँ अब निस्किने यो सोइल टेस्टिङमा चाहिँ एकदमै रिपोर्ट चाहिँ राम्रै निस्केको छ।
1: हजुर, र हामी कार्यक्रमको अन्त्य अन्त्यमा आइपुगेका छौँ र जाँदा जाँदै हजुर एकजना अनुभवी कृषक भएको नाताले हाम्रो आकाशवाणी गान्तोक सुनेर बस्नुहुने साथै अहिलेको पढे लेखेका भाइ बहिनीहरूलाई आफ्नो तर्फबाट केही सल्लाह सुझाउ राख्नु पर्दाखेरि के भन्न चाहनुहुन्छ कि कृषि व्यवसाय कस्तो हो र उहाँहरूले यो गर्न उचित छ या छैन, तपाईँको तर्फबाट के सल्लाह सुझाव दिन चाहनुहुन्छ?
0: अब यसमा चाहिँ मेरो अनुभवमा भन्नु पर्दाखेरि अब हजुरहरू सबैले सुनिसक्नु भएको छ है म के गर्छु मैले कसरी सब्जी बेचे कसरी फलाए भन्ने कुरा हजुरले व्यवस्था जानकारी पाइसक्नु भएको छ भने र म आउने जति पनि जेनेरेसनलाई चाहिँ के भन्न चाहन्छु भने अब हामीले है यसरी एउटा नोकरी जबमा मात्रै नभएर यो पनि अब हामीले यसरी है आफ्नो आफ्नो जग्गामा हुने हामीले साग सब्जी लगाएर मात्रै नभएर अलैँची भयो सुन्तला भयो यो अदुवा भयो यो आफ्नो आफ्नो जग्गामा हुने खेतीहरू

0: पनि निस्किने छ है। यो अब थुप्रै थुप्रै जग्गामा अब यसरी अब यो फलहरू लाउने फलाउनु सक्ने अब एरिया छ नि त, र यसमा चाहिँ अब हामीले मेहनत गरौँ दुःख गरेर होइन यसरी लगायो भने हामी जस्तै उदाहरण हजुरहरू पनि हुनु सक्छ र हरेस खानु भएन र केही पनि लाउनु सकेन भने मकै भयो बाँझो बाढी चाहिँ अब हामीले ठिकै नराखौँ के त के लगाउँ भनेर चाहिँ म अहिलेको जेनेरेसनलाई भन्न चाहन्छु। एउटा इक्जाम्पल पनि हजुरहरू पनि हुनुहोस् होइन, मेहनत गर्नुहोस्। एउटा होइन जब जब मात्रै बस्दाखेरि आफू होइन एक खुरै भइसक्छ होइन, आफूले के सोचेर हिँडेको जस्तै हुन्छ, आफ्नो फ्रस्ट्रेसनमा पनि हुनसक्छ होइन, र त्यसले गर्दाखेरि यसरी अब खेतीबाली अब हामीले मेहनत गरेर यसरी लगायो भने टाइम पास क्या अब अब स्वास्थ्य पनि भयो त्यो काममा भुलिरहँदो रहेछ।
1: हजुर, कुनै प्रकारको डिप्रेसन फ्रस्ट्रेसनमा जानु पर्ने
0: छैन, अब त्यो अब हामीले केही गरेन बसी मात्रै रह्यो भने चाहिँ के हुँदो रहेछ भने र म के पो हुन्छु, म कहाँ जाने, म के गर्ने, म त्यो एउटा हुँदो रहेछ, र त्यसले गर्दाखेरि यसरी अब आफ्नो बारीमा के न के लगायो भने त्यो मन बुलेर त्यसलाई स्वास्थ्यलाई पनि राम्रो हुने म भन्न चाहन्छु। र मेहनत चाहिँ गर्नु छोड्नु भएन, मजाले हजुरहरू पनि मेहनत गर्नुहोस् होइन। प्राय त अब कति है आफ्नो समस्याले नै जबहरू गर्छ भने, तर यो जब गर्दै गर्दै भए पनि खेतीलाई पनि यसरी अब गर्यो भने जमिन चाहिँ त्यसै बाँझो रहँदैन, जमिनको पनि एकदमै भ्याल्यु हुन्छ, जमिनलाई त्यसको है सही उपयोग चाहिँ हुन्छ जस्तो मलाई लाग्यो भनेर चाहिँ म भन्छु।
1: हजुरको भनाइ अनुसार हामीले पनि है एउटा ठुलो नोकरी गर्नुभन्दा सानो मालिक भएर बाँच्नु नि असल हो, र हाम्रो यसरी नै हाम्रो ग्रामीण भेगका कृषकहरूले मेहनत र परिश्रम गर्यो भने हाम्रो राज्य सरकारको एउटा सुनौलो समृद्धि र सामर्थ्य सिक्किमको परिकल्पनालाई यथार्थ रूपमा परिणत गर्न हाम्रो कृषक दाजुभाइले पनि टेवा पुर्याउनु हुनेछ भन्ने भनाइका साथसाथै आजको लागि हाम्रो किसान बानी कार्यक्रमको निर्धारित समय पूरा भइसकेको छ, र आज हजुरले यति टाढोबाट आएर हामी माझ बहुमूल्य समय दिनुभयो, अति महत्वपूर्ण जानकारीहरू प्रस्तुत गरिदिनु भयो, यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, र आउने दिनमा हजुरको व्यवसाय अझै अघि बढेर जाओस् भन्ने शुभकामनाका साथसाथै आजको लागि किसान बानी कार्यक्रमबाट म कार्यक्रम सञ्चालक पनि बिदा चाहन्छु। हवस् त, नमस्कार। प्रधानमन्त्री

सिक्किम का लोकसभा सांसद डॉक्टर इंद्रहांग सुब्बा र मुख्यमंत्री प्रेम सिंह तामाङले प्रधानमंत्री नरेन्द्र मोदी को 76 जन्मदिन को शुभ अवसर में वहांलाई हार्दिक शुभकामना र बधाई दिनुभएको छ। डॉक्टर सुब्बाले श्री मोदी को नेतृत्व दृष्टिकोण र भारत को विकास प्रति को अटल प्रतिबद्धताले लाखौंलाई प्रेरणा दिइरहेको छ भन्नुभयो। सरकार र सिक्किमका जनताको तर्फबाट श्री तामाङले भन्नुभयो, हामी पूर्वोत्तरको विकास र समृद्धि प्रतिको प्रधानमन्त्रीको दृढ प्रतिबद्धता र 2047मा विकसित भारतको वहाँको प्रेरणादायी दृष्टिकोणका लागि आभारी छौं। ब्रिक्स शिखर सम्मेलनको सफल आयोजनाले भारतको बढ्दो विश्वव्यापी प्रतिष्ठामा थप महत्वपूर्ण कोसेढुङ्गा हासिल गरेको छ वहाँले भन्नुभयो। सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज विश्वकर्मा पूजाको शुभ अवसरमा सिक्किमका जनतालाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्नुभएको छ। श्री तामाङले भन्नुभयो, यस शुभ

0: मा समृद्ध प्रगतिशील र आत्मनिर्भर सिक्किम निर्माण गर्ने हाम्रो सामूहिक प्रतिबद्धताको पुनः पुष्टि गरौं जहाँ प्रत्येक व्यक्तिलाई बढ्न र फस्टाउने अवसर प्राप्त होस्। यसरी नै राज्यपाल ओम प्रकाश माथुरले पनि विश्वकर्मा पूजाको शुभ अवसरमा सिक्किमका जनतालाई हार्दिक बधाई र शुभकामना दिनुभएको छ। श्री माथुरले सिक्किमका सबै कुशल कारीगर, शिल्पकार, श्रमिक दाजुभाइ, दिदीबहिनी र सबै कर्मयोगीहरूलाई पनि शुभकामना व्यक्त गर्नुभयो। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ र राज्यपाल ओम प्रकाश माथुर आज गान्तोकको रिज पार्कमा स्वच्छता ही सेवा अभियान 2026 को शुभारम्भमा शामिल हुनुभयो। कार्यक्रममा स्वच्छता प्रतिज्ञा, शहरी विकास विभागद्वारा स्वच्छ पार्वत्य हिमाली शहर पहलको प्रतीक चिन्हको शुभारम्भ, स्वच्छ शहर अभियान अन्तर्गत स्वसहायता समूहहरूलाई चेक वितरण र ग्रामीण विकास विभागद्वारा मोबाइल उपचार एकाईहरूका लागि मानक सञ्चालन प्रक्रियाको विमोचन गरिएको थियो। राज्यपाल र मुख्यमन्त्रीले सोरेङ प्राथमिक स्वास्थ्य केन्द्रहरू र केजीबी स्कूलका लागि दुई एम्बुलेन्सहरू साथै गान्तोक, नाम्ची, गेजिङ र मंगनका लागि चार मोबाइल उपचार एकाईहरू सहित 17 सरसफाई र फोहर व्यवस्थापन सवारी साधनहरूको शुभारम्भ गर्नुभयो। सिक्किमको पहिलो सरकारी मेडिकल कलेज सोचेगाङमा रहेको हेलेन लेप्चा सिक्किम सरकारी मेडिकल कलेज भोलि राज्यपाल र मुख्यमन्त्रीद्वारा जनतालाई समर्पित गरिनेछ। कार्यक्रममा हेलेन लेप्चाको अर्ध प्रतिमा र कलेजको प्रतीक चिन्ह अनावरण गरिनेछ अनि त्यसपछि मनन केन्द्रमा पहिलो एमबीबीएस ब्याचका लागि व्हाइट कोट समारोह हुनेछ। जनस्वास्थ्य इन्जिनियरिङ, जलस्रोत तथा धार्मिक विभाग मन्त्री सोनाम लामाले आज गेजिङ जिल्लाको पेलिङमा रहेको चेन्रेजी सिङखाम रिवो पोटालाको भ्रमण गर्नुभयो। श्री लामाले जारी चौथो वार्षिक मणि डुङड्रुप छेन्मो 2026 क्रममा सिक्किमका जनताको शान्ति, करूणा, सद्भाव र कल्याणका लागि प्रार्थना गर्दै आशीर्वाद माग्नुभयो। 12 सेप्टेम्बरका दिन शुरू भएको यो वार्षिक कार्यक्रम भोलि समापन हुनेछ र त्यसपछि 19 सेप्टेम्बरका दिन वाङ अर्थात दीर्घ जीवन सशक्तिकरण कार्यक्रम हुनेछ। बेंगलुरूको 13 सदस्यीय मीडिया प्रतिनिधिमण्डलले पत्र सूचना कार्यालय पीआईबी गान्तोकका अधिकारीहरूसँगै पाकिममा रहेको भारतीय कृषि अनुसन्धान परिषद र अर्किडका लागि राष्ट्रिय अनुसन्धान केन्द्र आईसीएआर एनआरसीओको भ्रमण गर्यो। भ्रमणले गर्दा प्रतिनिधिमण्डललाई सिक्किमको समृद्ध अर्किड विविधताको अन्वेषण गर्न र सिक्किममा भइरहेका अनुसन्धान, संरक्षण र खेती पहलहरूको बारेमा जानकारी प्राप्त भयो। मीडिया टोलीले वैज्ञानिकहरू र कर्मचारीहरूसँग पनि अन्तर्क्रिया गर्यो जसले गर्दा अर्किड अनुसन्धान, संरक्षण र दिगो खेतीलाई अगाडि बढाउन केन्द्रको प्रयासहरूको विस्तृत बुझाई प्राप्त भयो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। अब सुन्नुहोस्, आज बेलुकीका रहल अनि भोलिका अधिवेशनहरूमा प्रसारण गरिने कार्यक्रमको संक्षिप्त विवरण अहिले 6:50 सुन्नुहुनेछ। यस केन्द्रको प्रादेशिक समाचार 7 बजी लोकलहरीमा विवेक शर्मा लोकगीत, त्यसपछि 7:15 आधुनिक गीत सुनाउनेछौं। सुरसंगम कार्यक्रममा भूटानी कार्यक्रम 7:45, युवावनी 8 बजे यस कार्यक्रममा वार्ता सुनाउनेछ पुरन राईबाट विश्वासको अन्तिम सीमा। यसबाहेक दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौ 9:15 स्पटलाइट अनि बेलुकी 10 बजे आजका फनकार छाया गीत। भोलिका हाम्रो अधिवेशन थालिनेछ बिहान 6:25 जाँदा गान्धी कथाबाट। 7:05 सुप्रभात कार्यक्रम अन्तर्गत खेतीपातीबारे सल्लाह, त्यसपछि आधुनिक गजेन्द्र राई र शोभना प्रधानको शर्मा संगीत प्रवाह 7:35। 7:55 जाँदा सामूहिक समीक्षा, त्यसपछि सुनाउनेछौ आधुनिक गीत। कथा सफलताको बिहान 8:30 जाँदा 8:40 बुद्धिबल सुनामको स्वरमा सुनाउनेछौ लोकगीत सन्दर्भ 8:45। फिल्मी गीतहरू 9:20

सुन्न सक्नुहुनेछ। कार्यक्रम ब्यान्ड मेलोडिज 9:30 यसरी नै 10:02 जाँदा हेलो खरसाङ 10:30 हाम्रो सरोकार भोलिको विषयवस्तु रहनेछ भान्साको डोकोदेखि आधुनिक फर्निचरसम्म बदलिन्दो भान्सा कथा शीर्षकमाथि। शर्माधुरी अन्तर्गत आधुनिक गीत 11:05 विविध कलाकारहरूको शर्मा सुन्न सक्नुहुनेछ। बंगला कार्यक्रम 11:30 12:05 अनुरोध गीतको कार्यक्रम। पाश्चात्य संगीतको कार्यक्रम मेलोडी टाइम 12:30 तिब्बती कार्यक्रम 1:02 जाँदा 2:30 जाँदा आकाशवाणीको नेपाली प्रसारण सेवामा सुन्न सक्नुहुनेछ लोक अनि आधुनिक गीत। 3:00 फिल्मी गीतहरू सुनाउनेछौ विश्वमा हामी 3:20 4:00 हिन्दीमा वार्ता सुन्नुहुनेछ ओम प्रकाश गुप्तबाट विषय रहनेछ डिजिटल युगमा हिन्दी भाषाका उपयोग। शिक्षा ज्योति 4:30 जसमा पासङ लक्की शेर्पाबाट जानकारी पाउनुहुनेछ नाटक विधाको विद्यार्थी र समाज कस्तो प्रभाव हुन्छ शीर्षकमाथि। जय जवान फौजी श्रोताहरूको निम्ति फिल्मी गीतहरू 5:05 प्रसारण गर्नेछौ 5:30 इभिनिङ मेलोडिज गाउँले सभा 6:10 यस कार्यक्रममा विविध विषयमाथि जानकारी पाउनुहुनेछ अनि भोलि एउटा विषय रहनेछ सरसफाई अनि स्वच्छता। प्रादेशिक समाचार यस केन्द्रको 6:50 लोकलहरी 7:00 सुनाउनेछौ लोकगीत। यस कार्यक्रममा त्यसपछि 7:15 कार्यक्रम सुरसङ्गमा सुनाउनेछौ आधुनिक गीतहरू। यावानी 8:00 कोसेली मैले मन पराएका गीतहरू दीक्षा मंग्रान्तिका रोजाएका गीतहरू सुन्न सक्नुहुनेछ। चर्चा चौतरी 8:30 यसबाहेक आकाशवाणीको दिल्ली केन्द्रबाट क्षमा प्रसारण गरी सुनाउनेछौ स्पटलाइट 9:15 करेन्ट अफेयर्स 9:30 र बेलुकी 10:00 आजका फनकार छाया गीत सुन्दै हुनुहुन्थ्यो। आज बेलुकीका रहल अनि भोलिका अधिवेशनहरूमा प्रसारण गरिने कार्यक्रमको संक्षिप्त विवरण।

0: सुन्नुहोस्, मौसमको साधारण विज्ञप्ति। पश्चिम बंगाल निम्न हिमालय अञ्चलका एक दुई स्थानहरूमा हल्का वर्षा भएको खबर छ, साथै सिक्किम राज्यमा भारी वर्षा भएको खबर छ। जनसाधारणलाई मौसमको विशेष चेतावनी केही छैन। आगामी 24 घण्टाभित्रमा पश्चिम बंगाल निम्न हिमालय अञ्चल लगायत सिक्किममा सामान्यदेखि भारी वर्षा हुने सम्भावना रहेको छ। सुन्दै हुनुहुन्थ्यो मौसमको साधारण विज्ञप्ति। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। अब सुन्नुहोस् यस केन्द्रको प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीको जनसेवाको 25 वर्ष पूरा भएको अवसरमा भाजपाको एक महिना लामो राष्ट्रव्यापी सेवा संकल्प अभियान आजदेखि सुरु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन आज पश्चिम बंगालभरि अन्नपूर्ण दिवसको रूपमा मनाइँदैछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले अन्नपूर्ण दिवसको मञ्चबाट आज महिला, विद्यार्थी र स्वास्थ्यकर्मीहरूको लागि धेरै महत्त्वपूर्ण घोषणाहरू गर्नुभएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले सिपिआई माओवादी नेता असीम मण्डललाई पक्राउ गरेकोमा कोलकाता पुलिसको विशेष कार्यबलको प्रशंसा गर्नुभएको छ। अनि दार्जिलिङ, खरसाङ अनि कालिम्पोङका विभिन्न स्थानमा आज विश्वकर्म पूजा श्रद्धा र उत्साहका साथ मनाइँदैछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीको जनसेवाको 25 वर्ष पूरा भएको अवसरमा भाजपाको एक महिना लामो राष्ट्रव्यापी सेवा संकल्प अभियान आजदेखि सुरु भएको छ। आगामी महिनाको 17 तारिकसम्म चल्ने यस सेवा संकल्प अभियान अन्तर्गत अभियानको पहिलो दिनलाई सेवा दिवसको रूपमा मनाइँदैछ, जस अन्तर्गत देशभरि रक्तदान शिविरहरू आयोजना गरेको छ। पार्टी अध्यक्ष नितिन नवीनले नयाँ दिल्लीस्थित पार्टी मुख्यालयमा रक्तदान शिविरको उद्घाटन गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवाको 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। जनसेवाले देश सेवाको मन्त्र र सेवा तथा सुशासनप्रतिको प्रतिबद्धताका साथ उहाँको यो यात्रा आज पनि जारी छ। यसै दृष्टिकोणका साथ सरकारले वर्ष 2047 सम्म विकसित भारतको लक्ष्यलाई हासिल गर्ने दिशामा

0: लगातार काम गरिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरणको माध्यमले मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रयास लगातार गरिँदैछ। सेवा संकल्प अभियानको यस विशेष श्रृङ्खलामा आज हामीले कुरा गर्छौँ पूर्वोत्तर भारतको चौतर्फी विकास। सुन्नुहोस् एक रिपोर्ट।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो शासनकालमा पूर्वोत्तरको विकासलाई सर्वोच्च प्राथमिकता दिनुभएको छ। यसको परिणाम 2014 अघि मानिसहरू पूर्वोत्तर भारतका राज्यहरू जान डराउँथे। उद्योग चौपट थियो, बेरोजगारी र अलगाववाद चरममा थियो। तर आज पूर्वोत्तर भारतको विकासको इन्जन बन्न पुगेको छ। पूर्वोत्तर राज्यहरू अष्ट लक्ष्मी बनेका छन्। उद्योग र रोजगारका अवसरहरू बढेर गएका छन्। मणिपुर, मेघालय, मिजोरम, नागाल्यान्ड, अरुणाचल प्रदेशसम्म रेलवे पुगिसकेको छ। उडान योजना अन्तर्गत कैयन हवाई अड्डाहरू सुरु भएका छन्। पूर्वोत्तर विकासमा बोगीबिल असम्भव लाग्ने पुल र सुरुङ मार्गहरू यातायातको निम्ति आज सम्भव बनेर गएका छन्। उग्रवाद र अलगाववादमा 70% कमी आएको छ। 10,500 भन्दा बढी उग्रवादीहरूले आत्मसमर्पण गरेका छन्। बजेटमा 200 भन्दा बढीको वृद्धि गरिएको छ। हर घर जल, गरिब कल्याण, श्रमिक कल्याण, शिक्षा, स्वास्थ्य, मेडिकल कलेज, क्यान्सर अस्पताल, उद्योग कलेज, खेल विश्वविद्यालय आदिको तेज गतिले विकास भएको छ। आकाशवाणी समाचारका लागि अशोक चौरसिया।
0: प्रधानमन्त्री विश्वकर्मा योजनाको आज 3 वर्ष पूरा भइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले वर्ष 2023 आजको दिन यस योजनाको सुरुवात गर्नुभएको थियो। यसको उद्देश्य 18 चयनित परम्परागत व्यवसायहरूमा संलग्न कारिगर र शिल्पकारहरूलाई सुरुदेखि अन्तसम्म सहयोग प्रदान गर्नु रहेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन आज पश्चिम बङ्गालभरि अन्नपूर्ण दिवसको रूपमा मनाइँदैछ। यस अवसरमा सोसियल मिडिया सन्देशमा महिलाहरूलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, अन्नपूर्ण योजनाले बङ्गालमा महिला शक्तिको सशक्तिकरणलाई तीव्र बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ। सुन्नुहोस् एक रिपोर्ट।
2: विश्वकर्मा पूजाका पावन अवसर भी है। मैं आप सभी को विश्वकर्मा पूजा की बहुत बहुत शुभकामनाएं देता हूं। साथियों, इसी पावन समय में आज बंगाल में एक नई परंपरा सशक्त हो रही है। आज अन्नपूर्णा योजना के रूप में बंगाल की माताओं बहनों से नया सामर्थ्य जुड़ा है। मैं इस योजना से लाभ पाने वाली हर बहन को बधाई देता हूं, अपनी शुभकामनाएं देता हूं। साथियों,
0: मुख्यमन्त्री शुभेन्दु अधिकारीले प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा अन्नपूर्ण दिवसको मञ्चबाट आज महिला, विद्यार्थी र स्वास्थ्य कर्मीहरूको लागि धेरै महत्त्वपूर्ण घोषणाहरू गर्नुभयो। उहाँले भन्नुभयो कि राज्यमा प्रधानमन्त्री आवास योजना अन्तर्गत निर्माण भइरहेको 50 लाखभन्दा बढी नयाँ घरहरूको स्वामित्व अधिकार परिवारका महिलाहरूको नाममा सिधै दर्ता गरिनेछ।
3: मुख्यमन्त्रीले भन्नुभएको छ, 17 सितम्बरमा प्रत्येक वर्ष राज्यभरि अन्नपूर्ण दिवस मनाइनेछ। उहाँले योजनाबद्ध तालिका अनुसार अन्नपूर्ण योजना अन्तर्गत 3,000 रुपियाँको सहयोग रकम आज नै राज्यका लगभग 1,58,00,000 महिलाहरूको ब्याङ्क खातामा स्थानान्तरण गरिने जानकारी दिनुभयो। मुख्यमन्त्रीले 10,000 रुपियाँभन्दा कम मासिक तलब कमाउने महिलाहरूलाई पनि यो योजना अन्तर्गत समेट्ने बताउनुभयो। महिला तथा बाल विकाससँग सम्बन्धित योजनाहरूको दायरा विस्तार गर्नुहुँदै मुख्यमन्त्रीले आशा र आइसिडिएस कार्यकर्ताहरूको मानधन 5,000 रुपियाँ र प्राणी मित्रहरूको मानधन 2,000 रुपियाँले वृद्धि गरिएको जानकारी दिनुभयो। यसको साथै आइसिडिएस केन्द्रहरूमा जाने गर्भवती महिलाहरूको लागि पोषणयुक्त भोजनको बजेट 12 रुपियाँबाट बढाएर 14 रुपियाँ गरिएको छ। मुख्यमन्त्रीले महिला विद्यार्थीहरूलाई शिक्षामा सहयोग गर्न 2027 कन्या रत्न योजना अन्तर्गत 1,000 रुपियाँ छात्रवृत्ति बढाएर 2,000 रुपियाँ पुर्याउने घोषणा गर्नुभयो। यसका साथै 12 कक्षा उत्तीर्ण गर्ने र कलेजमा भर्ना हुने छात्रहरूले जनवरी 2027 उच्च शिक्षाको लागि 3 वर्षसम्म 50,000 रुपियाँको आर्थिक सहयोग पाउने कुरो पनि बताउनुभयो।
0: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AR News खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सिपी राधाकृष्णनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज उहाँको जन्मदिनमा शुभकामना दिनुभएको छ। राज्यसभामा विपक्षका नेता एवं कङ्ग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे र लोकसभामा विपक्षका नेता सशक्तले पनि प्रधानमन्त्रीलाई बधाई दिनुभएको छ। श्री गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको दीर्घायु र सुस्वास्थ्य कामना गर्नुभयो। तामिलनाडुका

मुख्यमन्त्री सी जोसेफ विजय र पूर्व मुख्यमन्त्री तथा डीएमके प्रमुख एमके स्टालिनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई उहाँको जन्मदिनको शुभकामना दिनुभएको छ। रुसका राष्ट्रपति भ्लादिमिर पुतिनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई उहाँको 76 जन्मदिनमा शुभकामना दिनुभएको छ। यसैबीच नयाँ दिल्लीस्थित कयन दूतावास र विदेशी कूटनीतिज्ञहरूले प्रधानमन्त्रीलाई बधाई दिएका छन्। भारतस्थित अमेरिकी दूतावासले राष्ट्रपति डोनाल्ड ट्रम्पको तर्फबाट श्री मोदीलाई जन्मदिनको शुभकामना प्रेषित गरेको छ। राज्यमा भारतीय जनता पार्टीले वरिष्ठ नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन मनाउँदैछ। देशले श्री मोदीको जन्मदिन तथा उहाँको जनसेवाको 25 वर्ष पूरा भएको उत्सव मनाउँदैछ। केन्द्रीय शिक्षा तथा उत्तर पूर्वी क्षेत्र विकास राज्य मन्त्री सुकान्त मजुमदारले आज कोलकातामा भाजपाले आज आशीर्वादका दिया कार्यक्रम आयोजना गरिरहेको बताउनुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्य सरकारले नक्सलवाद विरुद्ध कडा कारवाही गर्ने बताउनु भएको छ। मुख्यमन्त्रीले सिपिआई माओवादी नेता असीम मण्डललाई पक्राउ गरेकोमा कोलकाता पुलिसको विशेष कार्यबलको प्रशंसा गर्नुभयो। उहाँले जनताको सुरक्षालाई खतरामा पार्ने अथवा विकासमा बाधा पुर्याउने कुनै पनि अतिवादी विचारधारालाई सरकारले सहन नसक्ने बताउनुभयो। बुधबार र बिहिबारको मध्यरातमा विशेष कार्यबलले असीम मण्डललाई पक्राउ गरेको हो। असीम मण्डलमाथि 1 करोड रुपियाँको इनाम तोकिएको थियो। दार्जिलिङ, खरसाङ अनि कालेबुङका विभिन्न स्थानमा आज विश्वकर्मा पूजा श्रद्धा र उत्साहका साथ मनाइँदैछ। ग्यारेज, वर्कसप, कल कारखाना, निर्माण स्थल तथा विभिन्न प्रतिष्ठानमा भगवान विश्वकर्माको प्रतिमा स्थापना गरी पूजा अर्चना गरिएको छ। यस अवसरमा मेसिन, औजार तथा सवारी साधनको पनि विशेष पूजा गरिएको छ। विभिन्न स्थानमा प्रसाद वितरणसँगै भक्तिमय वातावरण देखिएको छ। फुलबारी घोषपुकुर बाइपास सडकको पुनर्निर्माण कार्य आज सुरु भएको छ। राज्यको पर्यटन मन्त्री शङ्कर घोष र डाबग्राम फुलबारीको विधायक शिखा च्याटर्जीले निर्माण कार्यको दीप प्रज्वलन गरी सुरुवात गर्नुभयो। दुर्गापूजा अघि सडकलाई यातायात सञ्चालन गर्न सकिने अवस्थामा पुर्याउने लक्ष्य राखिएको छ। फुलबारी टोल गेटदेखि इन्टेक वेलसम्मको करिब 1.40 किलोमिटर सडक पुनर्निर्माण गरिनेछ। सडक निर्माणका लागि लगभग 8 करोड रुपियाँ खर्च हुने बताएको छ। विश्वकर्मा पूजाको अवसरमा कालेबुङका विधायक भरत कुमार छेत्रीले आज कालेबुङ मेन रोड, डम्बरचोक तथा मोटर स्ट्यान्ड क्षेत्रमा रहेका विभिन्न पूजा पण्डालहरूको भ्रमण गर्नुभयो। दार्जिलिङका सांसद तथा भाजपा राष्ट्रिय प्रवक्ता राजु विष्टले ब्रिम्बिक लोदोमा सडक अन्तर्गत बन्सबोटेमा रहेको रमाम जलविद्युत परियोजना नजिक निर्माण भइरहेको सुरक्षा पर्खाल अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। प्रधानमन्त्री नरेन्द्र मोदीको जनसेवाको 25 वर्ष पूरा भएको अवसरमा भाजपाको 1 महिना लामो राष्ट्रव्यापी सेवा संकल्प अभियान आजदेखि सुरु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन आज पश्चिम बङ्गालभरि अन्नपूर्ण दिवसको रूपमा मनाइँदैछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले अन्नपूर्ण दिवसको मञ्चबाट आज महिला, विद्यार्थी र स्वास्थ्यकर्मीहरूको लागि धेरै महत्त्वपूर्ण घोषणाहरू गर्नुभएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले सिपिआई माओवादी नेता असीम मण्डललाई पक्राउ गरेकोमा कोलकाता पुलिसको विशेष कार्यबलको प्रशंसा गर्नुभएको छ अनि दार्जिलिङ, खरसाङ अनि कालेबुङका विभिन्न स्थानमा आज विश्वकर्मा पूजा श्रद्धा र उत्साहका साथ मनाइँदैछ। आकाशवाणीबाट प्रादेशिक समाचार पूरा भयो। 7:50 बजेर समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

श्रोतारू हमें आकाशवाणी को खरसान केन्द्र बाट एफएम 103.5 मेगाहर्ज को तरंगमा बोलिरहेका छौं। अब हजुरलाई सुनाउने छौं लोकलहरी कार्यक्रम अन्तर्गत विभिन्न कलाकारहरूको स्वरमा लोकगीत। यस गीतको प्रस्तुति अघि हजुरलाई यो सन्देश।

विमलामरिमलमुक्तान् कुशर्मसुन्देहुनुन् थियो आधुनिगीत शब्द रचना थियो पूरण गिरीको निसङ्गीत रचना थियो वसन छेत्रीको श्रोताहरू हामी आकाशवाणीको खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जको तरङ्गमा बोलिरहेका छौँ अब केही क्षणमा सुनाउनेछौँ रिले गरेर आकाशवाणीको समाचार।

प्रस्तुत छन् प्रमुख समाचार। प्रधानमन्त्रीले भन्नुभयो, भारत विश्वको भरपर्दो र तयार उत्पादन केन्द्रको दिशामा अघि बढिरहेछ। पृथ्वी विज्ञान मन्त्रीले भन्नुभयो, भारतमा डप्लर मौसम रडार 14 बढेर 51 पुगेको छ। कृषि मन्त्रीको विकसित भारत ग्राम जी योजनाले विकसित गाउँ निर्माणमा पुर्याउन सक्ने योगदानको अध्ययन गर्न अधिकारीहरूलाई निर्देश। एक व्यक्तिबाट अर्को व्यक्तिलाई गरिने युपिआई कारोबारमा निशुल्क रहने अनि राष्ट्रव्यापी सेवा संकल्प अभियान आजदेखि सुरु। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत विश्वका लागि भरपर्दो र तयार उत्पादन केन्द्र बन्ने दिशामा तीव्र गतिले अघि बढिरहेको बताउनु भएको छ। नयाँ दिल्ली स्थित यसो भूमिमा आज समेकन इन्डिया 2026 को उद्घाटन गर्दै उहाँले कृत्रिम बुद्धिमत्ताको युगमा सेमिकन्डक्टरसँगै सम्पूर्ण प्रणालीलाई एकीकृत गर्नमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री मोदीले चुनौती

0: विश्वव्यापी परिस्थिति हुँदाहुँदै पनि भारतले 7.8% आर्थिक वृद्धि दर हासिल गरेको उल्लेख गर्नुभयो। उहाँले भारतको सेमी कन्डक्टर इकोसिस्टम बारे बोल्दै भन्नुभयो,
1: बीते एक दशक में भारत ने

बाट बढाएर 13.5 अरब डलर पुर्याइएको छ। हालसम्म चिप निर्माण सम्बन्धी 12 परियोजनालाई स्वीकृति दिइसकिएको छ। कार्यक्रममा 600 भन्दा अधिक प्रदर्शक, 300 अन्तर्राष्ट्रिय कम्पनी तथा 50 भन्दा अधिक देशका प्रतिनिधिमण्डल सहभागी छन्। सम्मेलनको मुख्य विषय सिल्कनदेखि सिस्टम्स बिल्डिङ्स द इकोसिस्टम रहेको छ। पृथ्वी विज्ञान मन्त्री डाक्टर जितेन्द्र सिंहले विगत 12 वर्षमा भारतमा डप्लर मौसम रडारको संख्या 14 बढेर 51 पुगेको बताउनुभयो। उहाँले आज ओडिसाको सम्बलपुरमा भारतको 51 अत्याधुनिक डप्लर मौसम रडारको भर्चुअल उद्घाटन गर्दै यस्तो बताउनु भएको हो। केन्द्रीय मन्त्रीले मिशन मौसम अन्तर्गत थप करिब 40 रडार स्थापना गर्ने योजना रहेको जानकारी दिनुभयो। उहाँले यसबाट आँधी, चट्याङ, मुसलधारे, वर्षा लगायत मौसमजन्य जोखिमको निगरानी र पूर्वानुमान क्षमता अझ सुदृढ गर्ने बताउनुभयो। डाक्टर सिंहले भारतीय मौसम विभागले छिमेकी पहल र विश्व बन्धु भारतको भावना अनुरूप 13 छिमेकी देशलाई मौसम, चक्रवात र आकस्मिक बाढी सम्बन्धी पूर्वानुमान तथा पूर्व चेतावनी सहायता उपलब्ध गराउँदै आएको पनि बताउनुभयो। ग्रामीण विकास, कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले विकसित भारत ग्रामजी योजनाले विकसित ग्राम निर्माणमा कसरी योगदान पुर्याउन सक्छ भन्ने विषयमा अध्ययन गर्न अधिकारीहरूलाई निर्देश दिनुभएको छ। नयाँ दिल्लीमा आयोजित राष्ट्रिय कार्यशालामा उहाँले योजनाको उद्देश्य रोजगारी सिर्जना गर्नुका साथै ग्रामीण समुदायको दीर्घकालीन हितमा उपयोगी सम्पत्ति निर्माण गर्नु रहेको बताउनुभयो। श्री चौहानले योजना अन्तर्गत भइरहेका कामको आकस्मिक निरीक्षण गर्न पनि निर्देश दिनुभएको छ। केन्द्रीय मन्त्रीले विकसित भारतका लागि विकसित गाउँको लक्ष्य अनुसार योजनाको माध्यमबाट गाउँ विकासको बलियो आधार तयार गर्न र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउनु पर्ने बताउनुभयो। उहाँले योजना अन्तर्गत ज्याला र सामग्रीमा खर्च हुने राशिको अनुपात पालन गर्न पनि जोड दिनुभयो। जिल्ला स्तरमा 60% राशि ज्याला र 40% सामग्री खर्च गर्नुपर्ने व्यवस्था रहेको श्री चौहानले बताउनुभयो। एक व्यक्तिबाट अर्को व्यक्तिलाई गरिने युपिआई कारोबार निशुल्क रहने भएको छ। साथीभाइलाई पैसा पठाउँदा, दोकानमा भुक्तानी गर्दा वा क्युआर कोड स्क्यान गरेर कारोबार गर्दा कुनै शुल्क लाग्ने छैन। सरकारी सूत्रका अनुसार युपिआई क्युआर कोड मार्फत प्रति महिना 1 लाख रुपियाँसम्म आमदानी गर्ने विक्रेतामाथि पनि कुनै शुल्क लाग्ने छैन। रुपे डेबिट कार्डसँग जोडिएका युपिआई कारोबार पनि निशुल्क रहनेछन्। सूत्रका अनुसार व्यापारीलाई गरिने लगभग 96% युपिआई कारोबार प्रभावित हुने छैनन्। तर रेलवे र इन्धनका लागि 2000 रुपियाँ भन्दा बढीको भुक्तानीमा प्रति कारोबार 5 रुपियाँ मर्चेन्ट डिस्काउन्ट रेट अर्थात् एमडिआर लागू हुनेछ। अन्य ठूला व्यापारी कारोबारमा 2000 रुपियाँ भन्दा बढी रकममा 0.4% एमडिआर लाग्नेछ। साना व्यापारी बीच युपिआई कारोबारलाई प्रोत्साहन गर्न छुट्टै कोष स्थापना गरिनेछ। कुल एमडिआर संकलनको 5% रकम यस कोषमा योगदान गरिने बताइएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको जनसेवाको 25 वर्ष पूरा भएको अवसरमा महिनाभरि चल्ने राष्ट्रव्यापी सेवा संकल्प अभियान आजदेखि सुरु भएको छ। आगामी महिनाको 17 तारिकसम्म चल्ने यस सेवा संकल्प अभियान अन्तर्गत अभियानको पहिलो दिनलाई सेवा दिवसका रूपमा पालन गरियो। यस अवसरमा देशभरि रक्तदान शिविरहरू आयोजना गरिए। पलपलको रेडियो समाचारमा अपडेट रहनका लागि कृपया हाम्रो आधिकारिक एक्स ह्यान्डल एआईआर न्युज _ गान्तोक र आधिकारिक फेसबुक ह्यान्डल आकाशवाणी न्युज गान्तोक फलो गर्नुहोस्। यो आकाशवाणी हो। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्य सरकारले नक्सलवादसँग कडाइका साथ सामना गर्ने बताउनु भएको छ। उहाँले सिपिआई माओवादी नेता असीम मण्डललाई पक्राउ गरेकोमा कोलकाता प्रहरीको विशेष कार्यदलको प्रशंसा गर्नुभयो। श्री अधिकारीले भन्नुभयो, जनसुरक्षामा खतरा पुर्याउने वा विकासमा बाधा पुर्याउने कुनै पनि चरमपन्थी विचारधारा सहन गरिने छैन। विशेष कार्यदलले बुधबार र बिहिबारको मध्यराति असीम मण्डललाई पक्राउ गरेको हो। उनीमाथि 1 करोड भारतीय को पुरस्कार घोषणा गरिएको थियो। स्रोतका अनुसार मण्डल लालगढ़ आन्दोलनमा महत्वपूर्ण भूमिकामा थिए र बंगाल, झारखण्ड, ओडिसा क्षेत्रीय समितिका गतिविधिसित सम्बन्धित जिम्मेवारी सम्हाल्दै आएका थिए। हिन्दुस्तान एरोटिक्स लिमिटेडले भोलि बेंगलुरूमा भारतीय वायुसेनालाई हल्का लडाकु विमान 2 सिट भएको तेजस

0: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा सेमिकन इन्डिया 2026को उद्घाटन गर्नुभएको छ। प्रधानमन्त्रीले भारतको सेमिकन्डक्टर इकोसिस्टम तीव्र गतिमा बढिरहेको छ र नवाचार, लगानी र विकासको लागि नयाँ अवसरहरू सृजना गरिरहेको बताउनु भएको छ। वित्त मन्त्रालयले भोलिदेखि नयाँ दिल्लीमा विकसित भारतको दिशामा भारतको यात्राको लागि वित्त पोषण विषयमाथि दुई दिने सम्मेलन आयोजना गर्ने भएको छ। सर्वोच्च न्यायालयले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सिबिएसईलाई 2027 शैक्षिक सत्रदेखि कक्षा 6 विद्यार्थीहरूका लागि अनिवार्य 3 भाषा नीति लागू गर्नु भनेको छ। अनि युक्रेनको राजधानी र वरिपरिका क्षेत्रहरूलाई आज बिहान लक्षित गरी गरिएको रुसी मिसाइल र ड्रोन आक्रमणमा 19 घाइते भएका छन्। सुन्नुहोस् समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीको यशोभूमि परिसरमा सेमिकन इन्डिया 2026को शुभारम्भ गर्नुभयो। 3 दिने सम्मेलन भारतमा सहयोग, लगानी, नवाचार र प्रतिभालाई बढावा दिने कुरोमा केन्द्रित छ। यस अवसरमा श्री मोदीले एकातिर हाम्रो अर्थव्यवस्था तीव्र गतिमा अगाडि बढिरहेको अनि अर्कोतिर भारतप्रति वैश्विक विश्वास पनि बढिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, चुनौतीपूर्ण विश्वव्यापी वातावरण रहे तापनि भारतले 7.8% वृद्धि दर हासिल गरेको छ। उहाँले भन्नुभयो, देशका प्रत्येक नागरिक विकसित भारत निर्माण गर्न प्रतिबद्ध छन्। श्री मोदीले भारतको सेमिकन्डक्टर इकोसिस्टम तीव्र गतिमा विस्तार भइरहेको र यसले नवाचार, निवेश तथा विकासका लागि नयाँ अवसरहरू खेलिरहेको बताउनुभयो।
1: इसका पहला एडिशन 2022 में हुआ था। जब पहला एडिशन हुआ था तब हमने पॉलिसी पर बात की, अगले एडिशन में हम प्रोजेक्ट्स पर चर्चा करने लगे। पिछले साल हमने पायलट लाइन्स और टेस्ट चीफ पर चर्चा शुरू की। कैसे भारत की यूनिट से पहले सैंपल निकलने शुरू हुए इस पर बात की, और इस साल हम कॉमर्शियल प्रोडक्शन की बात कर रहे हैं। अब भारत के प्लांट से निकलकर हमारी चीप देश और दुनिया के कस्टमर्स तक पहुंचना शुरू हुई।

0: प्रधानमन्त्रीले भन्नुभयो, भारतले सेमिकन्डक्टर उद्योगको लागि मनपर्ने गन्तव्य बन्न हरसम्भव प्रयास गरिरहेको छ। श्री मोदीले भन्नुभयो, भारतमा निर्मित चिप्स अब देशभित्र र विश्वभरि उपलब्ध छन्। इलेक्ट्रोनिक्स तथा सूचना प्राद्योगिकी मन्त्री अश्विनी वैष्णवले भारतले धेरै दशकदेखि सेमिकन्डक्टर संयन्त्र स्थापना गर्न चाहेको थियो तर श्री मोदीको नेतृत्वमा मात्र यो सम्भव रहेको बताउनुभयो। उहाँले भन्नुभयो, अब जग बसालिएको छ र हाम्रो अर्को चरण छ प्रमुख स्तम्भहरूमा केन्द्रित सेमिकन्डक्टर 2.0 माध्यमले विनिर्माणलाई बढावा दिनु हो। श्री वैष्णवले सरकारले सेमिकन्डक्टरका विभिन्न आवश्यकताहरू पूरा गरेको बताउनुभयो।
1: सेमिकॉन का दूसरा चरण 6 स्तंभों पर सेमीकंडक्टर उद्योग का निर्माण करेगा। पहला स्तंभ डिजाइन है, दूसरा मशीनें और सामग्री, तीसरा स्तंभ अधिक डिस्प्ले, मेमोरी, सिलिकॉन, कंपाउंड और लॉजिक फैब्स, चौथा अधिक उन्नत पैकेजिंग इकाइयों पर और पांचवा स्तंभ अनुसंधान तथा विकास पर केंद्रित है, छठा स्तंभ प्रतिभा से संबंधित है।
0: आज प्रधानमन्त्री विश्वकर्मा योजनाको 3 वर्ष पूरा भइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले वर्ष 2023 आजको दिन यस योजनाको सुरुवात गर्नुभएको थियो। यसको उद्देश्य 18 चयनित परम्परागत व्यवसायहरूमा संलग्न कारिगर र शिल्पकारहरूलाई सुरुदेखि अन्त्यसम्म सहयोग प्रदान गर्नु हो। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा उहाँको संसदीय क्षेत्र वाराणसीमा विभिन्न कार्यक्रमहरूको एक श्रृङ्खला आयोजना गरिँदैछ। रक्षा मन्त्री राजनाथ सिंह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले वाराणसीमा बाबा विश्वनाथको विशेष पूजा अर्चना गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीको जनसेवाको 25 वर्ष पूरा भएको अवसरमा भाजपाको 1 महिना लामो राष्ट्रव्यापी सेवा संकल्प अभियान आजदेखि सुरु भएको छ। आगामी महिनाको 17 तारिकसम्म चल्ने यस सेवा संकल्प अभियान अन्तर्गत अभियानको पहिलो दिनलाई सेवा दिवसको रूपमा मनाइँदैछ, जस अन्तर्गत देशभरि रक्तदान शिविरहरू आयोजना गरिएको छ। पार्टी अध्यक्ष नितिन नवीनले यस अवसरमा नयाँ दिल्ली स्थित पार्टी मुख्यालयमा रक्तदान शिविरको उद्घाटन गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। वित्त मन्त्रालयले भोलिदेखि नयाँ दिल्लीमा विकसित भारतको दिशामा भारतको यात्राका लागि वित्त पोषण विषयमाथि 2 दिने सम्मेलन आयोजना गर्ने भएको छ। मन्त्रालयले यो सम्मेलन राज्य तथा केन्द्र शासित प्रदेशका वित्त मन्त्रीहरू र वित्त सचिवहरूका लागि आयोजना भइरहेको बताएको छ। सम्मेलनमा वित्त मन्त्री निर्मला सीतारमणका साथै धेरै राज्यका मुख्यमन्त्रीहरू र वित्त मन्त्रीहरू पनि उपस्थित हुनेछन्। सांख्यिकी अनि कार्यक्रम कार्यान्वयन मन्त्रालयका सचिव डाक्टर सौरभ गर्गले विकसित भारततर्फको भारतको यात्रामा विकास परिणामहरू मापन गर्ने महत्त्वमाथि सम्बोधन गर्नुहुनेछ। इलेक्ट्रोनिक तथा सूचना प्राद्योगिकी मन्त्रालयका सचिव एस कृष्णनले सुशासनमा नयाँ प्रविधिहरूको भूमिकाबारे छलफल गर्नुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र विदेश मन्त्री डी एन ढुङ्गेलसँग मिलेर भारत भ्रमणमा आउने भुटानका नागरिकहरूको लागि अन्तर्राष्ट्रिय युपिआईको 2 चरणको सुरुवात गर्नुभयो। श्री जयशंकर भुटानको 2 दिने भ्रमणमा हुनुहुन्छ। उहाँले सामाजिक सञ्जालमा भन्नुभयो, भुटानमा युपिआई लेनदेनको सुरुवातसँगै भारत र भुटान बीच युपिआई आधारित डिजिटल भुक्तानी कनेक्टिभिटी पूरा भएको छ। भारतीय संस्थाहरूमा भुटानका विद्यार्थीहरूको उच्च शिक्षाको लागि नेहरू वाङचुक छात्रवृत्ति योजना विस्तार गर्न भ्रमणको क्रममा एक सम्झौतामा हस्ताक्षर भएको थियो। श्री जयशंकरले यो सम्झौता शिक्षा र क्षमता निर्माणमा भारत भुटान सहयोगको दिशामा एक महत्त्वपूर्ण कदम भएको बताउनुभयो। विदेश मन्त्रीले प्रधानमन्त्री तोब्गेलाई 54 मेड इन इन्डिया इलेक्ट्रिक वाहनहरू पनि हस्तान्तरण गर्नुभयो। एक व्यक्तिबाट अर्को व्यक्तिसँग युपिआई लेनदेन कुनै रकम सीमा बिना पूर्ण रूपमा निशुल्क रहनेछ। सरकारी सूत्रहरूले बताएअनुसार युपिआई ग्राहकहरूका लागि निशुल्क रहनेछ। साथीहरूलाई पैसा पठाउन, पसलहरूमा भुक्तानी गर्न अथवा क्युआर कोडहरू स्क्यान गर्न कुनै शुल्क लाग्ने छैन। सूत्रहरूले बताएअनुसार युपिआई क्युआर कोडहरू मार्फत प्रति महिना 1 लाखसम्म कमाउने विक्रेताहरूलाई पनि कुनै शुल्क लगाइनेछ। रुपे डेबिट कार्डहरू समावेश

0: गर्ने युपीआई लेनदेनहरू पनि निशुल्क रहनेछन्। एक रिपोर्ट।
1: वित्त मंत्रालय ने कहा कि यूपीआई शुल्क केवल 2000 रुपए से अधिक के व्यक्ति से व्यापारी यानी पीटूएम लेनदेन पर लागू होगा। मंत्रालय ने स्पष्ट किया कि यूपीआई ऐप उपलब्ध कराने वाली कंपनियां किसी भी तरह का प्लेटफॉर्म शुल्क नहीं लगा सकती हैं। मंत्रालय ने बैंकों को यह सुनिश्चित करने की सलाह दी है कि व्यापारी यूपीआई भुगतान पर लगने वाला मर्चेंट डिस्काउंट रेट यानी एमडीआर का शुल्क ग्राहकों से न वसूलें। 2000 रुपए से अधिक के पीटूएम लेनदेन पर 0.4% की सामान्य एमडीआर लगेगी। वहीं 75,000 रुपए या उससे अधिक के बड़े लेनदेन पर एमडीआर शुल्क अधिकतम 300 रुपए प्रति लेनदेन होगी। वहीं व्यक्ति से व्यक्ति व्यापारी P2PM श्रेणी के तहत UPI QR कोड के माध्यम से हर महीने 1,00,000 रुपए तक प्राप्त करने वाले छोटे व्यापारियों को सभी लेनदेन पर अनिवार्य रूप से 0 MDR की सुविधा जारी रहेगी।
0: सर्वोच्च न्यायालयले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड CBSE लाई 2027 शैक्षिक सत्रदेखि कक्षा 6 का विद्यार्थीहरूको लागि अनिवार्य 3 भाषा नीति लागू गर्ने बारेमा विचार गर्न भनेको छ। मुख्य न्यायाधीश सूर्यकान्त, न्यायाधीश जय माल्या बाक्ची र न्यायाधीश बी मोहना सम्मिलित पीठले विद्यार्थीहरूलाई सुविधा दिन यो स्थगन सुझाव दिएको छ र यस वर्ष 3 भाषाहरू अध्ययन गर्न चाहने कक्षा 6 अध्ययनरत विद्यार्थीहरूलाई त्यसो गर्न अनुमति दिनुपर्ने बताएको छ। राष्ट्रिय शिक्षा नीति 2020 अनुसार यो नीतिले विद्यार्थीहरूलाई 3 भाषाहरू अध्ययन गर्न अनिवार्य गर्दछ। युक्रेनको राजधानी र वरिपरिका क्षेत्रहरूलाई आज बिहान लक्षित गरी गरिएको रुसी मिजाइल र ड्रोन आक्रमणमा 19 घाइते भएका छन्। यी आक्रमणहरूले किबका 10 बढी स्थानमा प्रहार गरेर क्षेत्रभरिका 33 स्थानमा क्षति पुर्याएको छ। दक्षिणमा ओडेसेमा 7 घाइते भएर एउटा रुसी ड्रोनले तान्जानियाको झण्डा बोकेको व्यावसायिक जहाजमा प्रहार गर्दा जहाजको कप्तानको मृत्यु भयो र 3 चालक दलका सदस्यहरू घाइते भए। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा सेमिकन इन्डिया 2026 उद्घाटन गर्नुभयो। प्रधानमन्त्रीले भारतको सेमी कन्डक्टर इकोसिस्टम तीव्र गतिमा बढिरहेको छ र नवाचार, लगानी र विकासको लागि नयाँ अवसरहरू सृजना गरिरहेको बताउनुभयो। वित्त मन्त्रालयले भोलिदेखि नयाँ दिल्लीमा विकसित भारतको दिशामा भारतको यात्राका लागि वित्त पोषण विषयमाथि 2 सम्मेलन आयोजना गर्ने भएको छ। सर्वोच्च न्यायालयले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड CBSEलाई 2027 शैक्षिक सत्रदेखि कक्षा 6 विद्यार्थीहरूका लागि अनिवार्य 3 भाषा नीति लागू गर्नु भनेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर बिहानीको 7:25 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
2: एफएम 103.5 मेगाहर्जको तरङ्गमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ।

पुरनसँग कार्यक्रम युवावाणीमा यहाँ सबैलाई स्वागत छ। कहिलेकाहीँ जीवनमा एउटा यस्तो समय आउँछ जहाँ हामीलाई कसैले धोका दिएको भन्दा पनि हामीले आफ्नो बारेमा एउटा कुरा थाहा पाउँछौँ, हामीले कसैलाई कति धेरै ठाउँ दिएका रहेछौँ। हाम्रो जीवनमा धेरै मानिसहरू आउँछन्, कोही बाटोमा भेटिन्छन्, केही समय हिँड्छन् र हराउँछन्, कोही केही वर्षसम्म साथ दिन्छन्, अनि कोही यस्ता हुन्छन् जसलाई हामी आफ्नो जीवनको स्थायी हिस्सा सम्झिन थाल्छौँ। हामी उनीहरूसँग केवल समय बाँड्दैनौँ, हामी आफ्ना योजना बाँड्छौँ र सबैभन्दा ठुलो कुरा, हामी उनीहरूलाई आफ्नो बारेमा त्यस्तो कुरा बताउँछौँ जुन संसारका अरू मानिसहरूलाई कहिले बताउन चाहँदैनौँ। त्यसपछि एउटा सम्बन्ध केवल सम्बन्ध रहँदैन, त्यो हाम्रो सुरक्षित ठाउँ बन्छ। तर के हुन्छ जब त्यही सुरक्षित ठाउँ असुरक्षित महसुस हुन थाल्छ, जब कुनै मान्छेको अगाडि हामी आफू जस्तो भएर बोल्न सक्दैनौँ, जब आफ्नो कुरा भन्नु अघि 10 पटक सोच्नुपर्छ, जब पहिले सहज लाग्ने कुराहरू पनि लुकाउन थालिन्छ। सायद त्यहीबाट विश्वासको एउटा नयाँ अध्याय सुरु हुन्छ, विश्वास गर्न सक्ने र नसक्ने बिचको। प्रिय श्रोता मित्रहरू, हामी प्राय विश्वासलाई केवल उसले मलाई धोका दिन्छ कि दिँदैन भनेर बुझ्छौँ, तर विश्वास त्योभन्दा धेरै ठुलो कुरा हो। विश्वास भनेको कसैको अगाडि आफ्नो वास्तविक रूप देखाउन सक्नु हो, आफू कमजोर हुँदा कमजोर छु भन्न सक्नु हो, गल्ती हुँदा गल्ती स्वीकार गर्न सक्नु हो, र कहिलेकाहीँ आफू मौन हुँदा पनि अर्को व्यक्तिले त्यो मौनतालाई गलत अर्थ लगाउँदैन भन्ने भरोसा हुनु हो। तर आधुनिक सम्बन्धहरूमा एउटा अनौठो समस्या देखिन्छ, हामी धेरै मानिसहरूसँग जोडिएका छौँ तर थोरै मानिससँग मात्र खुलेर कुरा गर्न सक्छौँ। हाम्रो फोनमा 100 सम्पर्कहरू छन्, सामाजिक सञ्जालमा 1000 मानिसहरू छन्, तर रातको 2 बजे मन भारी हुँदा फोन गर्न मिल्ने मान्छे कतिजना छन्? सायद औँलामा गर्न सकिने। त्यसैले जब ती थोरै मानिसहरूमध्ये कसैले हाम्रो विश्वास तोड्छ, त्यसको असर अरूभन्दा गहिरो हुन्छ, किनकि हामीले केवल एउटा मान्छे गुमाएका हुँदैनौँ, हामीले एउटा भरोसाको ठाउँ गुमाएका हुन्छौँ, हामीले एउटा यस्तो मान्छे गुमाएका हुन्छौँ जसको अगाडि हामीले आफ्नो अभिनय गर्नु पर्दैन थियो, र त्यसपछि एउटा डर जन्मिन्छ, अब कसैको अगाडि फेरि यति सजिलै खुल्न सकिएला। सायद तपाईँहरूमध्ये कसैले पनि यस्तो अनुभव गर्नुभएको होला। त्यसैले आजको हाम्रो विषय केवल धोका वा विश्वासघातको विषय होइन, आज हामी कुरा गर्दैछौँ एउटा मानिसले अर्को मानिसलाई आफ्नो जीवनमा कति ठाउँ दिनुपर्छ भन्ने विषयमा। कहिले मन खोलेर बोल्ने, कहिले सिमाना राख्ने, कहिले कसैलाई अर्को अवसर दिने र कहिले आफूलाई एउटा कदम पछाडि हटाउने, यिनै कुराहरूको वरिपरि आजको हाम्रो यात्रा रहनेछ। आजको विषय हो विश्वासको अन्तिम सीमा। प्रिय श्रोता मित्रहरू, केही बेरका लागि आफ्नै जीवनतिर फर्केर हेर्नुहोस्, तपाईँले सबैभन्दा धेरै विश्वास गरेको मान्छे को थियो र त्यो विश्वास अझै उस्तै छ? यदि छैन भने परिवर्तन कहाँबाट सुरु भयो? सायद यी प्रश्नहरूको उत्तर आज हामीले अरूको कथामा होइन आफ्नै मनभित्र खोज्नेछौँ।

विश्वास एउटा यस्तो शब्द हो जसलाई बोल्न धेरै सजिलो छ तर कमाउन धेरै समय लाग्छ। कसैलाई विश्वास गर्न हामीलाई वर्षौँ लाग्न सक्छ तर त्यही विश्वास टुट्न केही सेकेन्ड मात्रै पर्याप्त हुन्छ। विश्वास देखिँदैन, छुन सकिँदैन, यसको कुनै आकार हुँदैन, तर सम्बन्धहरूलाई बाँधेर राख्ने सबैभन्दा बलियो डोरी यही विश्वास हो। हामी जन्मिएदेखि नै कसै न कसैलाई विश्वास गर्दै आएका हुन्छौँ। सानो हुँदा आमा बुवालाई विश्वास गर्छौँ, साथी बनेपछि साथीलाई विश्वास गर्छौँ, ठुलो हुँदै जाँदा कसैलाई आफ्नो जीवन साथी ठान्छौँ र उसलाई आफ्नो मन, आफ्नो कमजोरी, आफ्नो डर र आफ्नो रहस्यहरू पनि सुम्पिन्छौँ। अनि हामीलाई लाग्छ अब यो मान्छेले कहिले मेरो विश्वास तोड्दैन। तर जीवनले कहिलेकाहीँ त्यही ठाउँमा सबैभन्दा ठुलो पाठ सिकाउँछ। कहिलेकाहीँ धोका कुनै अपरिचितले दिँदैन, धोका त्यही मान्छेले दिन्छ जसलाई हामीले अरू सबैभन्दा माथि राखेका हुन्छौँ, जसको फोन आउँदा मुस्कुराउँछौँ, जसको एउटा शब्दले हाम्रो दिन राम्रो हुन्छ, जसलाई हामीले संसारको अगाडि बचाउँछौँ। र सबैभन्दा दुःखद कुरा के हुन्छ भने जब त्यही मान्छेले हाम्रो विश्वास तोड्छ, हामीलाई उसको गल्तीभन्दा पहिले आफ्नै विश्वासमाथि शङ्का लाग्न थाल्छ। हामी आफैलाई सोध्न थाल्छौँ, मैले यति धेरै विश्वास किन गरेँ, मैले उसको कुरा किन पत्याएँ, मैले देखेका सङ्केतहरू किन बेवास्ता गरेँ। र सबैभन्दा गाह्रो प्रश्न, अब फेरि कसैलाई विश्वास कसरी गर्ने? प्रिय श्रोता मित्रहरू, सायद तपाईँहरूमध्ये धेरैले पनि यस्तो कुनै क्षण अनुभव गर्नुभएको होला, कसैलाई तपाईँले आफ्नो जीवनको सबैभन्दा सुरक्षित ठाउँ ठान्नुभयो होला, उसलाई आफ्नो मनको कुरा भन्नुभयो होला, उसले तपाईँलाई कहिले एक्लो हुन नदिने वाचा गरेको होला, तर कुनै दिन उसको व्यवहार बद्लियो होला, उसको

मा बहिनीको न्यानोपन रहेन होला, उसको समय कम हुँदै गयो होला, उसका कुरा र व्यवहार बीच फरक देखिन थाल्यो होला। सुरुमा हामी आफूलाई नै सम्झाउँछौँ, सायद व्यस्त होला, सायद उसको कुनै समस्या होला, सायद म नै धेरै सोचिरहेको छु, किनकि हामी सत्य स्वीकार गर्न चाहँदैनौँ। हामीलाई डर लाग्छ कि कतै हाम्रो विश्वास नै गलत त थिएन, तर कहिलेकाहीँ मनले पहिल्यै सत्य थाहा पाइसकेको हुन्छ। केवल स्वीकार गर्न हामीलाई समय लागिरहेको हुन्छ। विश्वासको अन्तिम सीमा त्यहीँबाट सुरु हुन्छ जहाँ प्रश्नहरू धेरै हुन थाल्छन् र उत्तरहरू कम। पहिले हामी उसको मोबाइल हेर्न चाहँदैनौँ किनकि विश्वास हुन्छ, तर जब बारम्बार केही कुरा लुकाउन थालिन्छ त्यही विश्वास शङ्कामा बदलिन्छ। पहिले उसको ढिलो रिप्लाईले केही फरक पर्दैन थियो, तर जब झुटहरू दोहोरिन थाल्छन्, एउटा सामान्य पछि कुरा गर्छु पनि मनमा हजारौँ प्रश्न लिएर आउँछ। विश्वास टुटेपछि समस्या केवल एउटा घटना आउँदैन, समस्या के हुन्छ भने त्यसपछि आउने हरेक कुरालाई हामी पुरानो घटनासँग तुलना गर्न थाल्छौँ। उसले फोन उठाएन भने मनमा शङ्का आउँछ, उसले केही लुकायो भने डर लाग्छ, उसले केही भएको छैन भन्यो भने पनि मनले पत्याउन सक्दैन, किनकि विश्वास एकपटक टुटेपछि प्रमाण खोज्ने बानी बस्छ। र सम्बन्धमा सबैभन्दा थकाउने कुरा यही हो, जहाँ प्रेमभन्दा बढी प्रमाण चाहिन थाल्छ। तर प्रिय श्रोता मित्र, यहाँ एउटा कुरा बुझ्न जरुरी छ, विश्वास गर्नु मूर्ख हुनु होइन। कसैलाई साँचो मनले विश्वास गर्नु तपाईँको कमजोरी होइन। तपाईँले कसैलाई आफ्नो मन दिनुभयो, उसलाई इमान्दारीपूर्वक माया गर्नुभयो, उसलाई राम्रो ठान्नुभयो भने त्यसका लागि आफूलाई दोष दिनु पर्दैन। गल्ती तपाईँले विश्वास गरेको होइन, गल्ती त्यो व्यक्तिको हो जसले तपाईँको विश्वासको सम्मान गरेन। हामी प्रायः धोका पाएपछि आफैलाई दोष दिन थाल्छौँ। हामी भन्छौँ म अलि चलाख भएको भए यस्तो हुँदैन थियो, मैले उसको कुरा नपताएको भए यस्तो हुँदैन थियो, मैले उसको व्यवहार पहिल्यै बुझ्न सकेको भए राम्रो हुन्थ्यो। तर सत्य के हो भने हामी भविष्य देख्न सक्दैनौँ, हामी मानिसको मन पढ्न सक्दैनौँ, हामी कसैलाई उसको हिजोको व्यवहारका आधारमा विश्वास गर्छौँ। भोलि उसले आफ्नो व्यवहार बदल्छ भने त्यो हाम्रो दोष होइन। कसैलाई विश्वास गर्नु भनेको उसले कहिले गल्ती गर्दैन भन्ने होइन, विश्वास गर्नु भनेको गल्ती भएपछि पनि सत्य बोल्छ भन्ने आशा गर्नु हो। त्यसैले विश्वासको वास्तविक परीक्षा सुखमा आएन, गल्ती भएपछि हुन्छ। कसैले गल्ती गर्यो, उसले सत्य स्वीकार गर्यो, उसले माफी माग्यो, उसले आफ्नो व्यवहार परिवर्तन गर्न प्रयास गर्यो, त्यहाँ विश्वास फेरि बढ्न सक्छ। तर यदि गल्तीपछि पनि झुट बोलिन्छ, कुरा लुकाइन्छ, दोष उल्टै तपाईँमाथि लगाइन्छ अनि तपाईँको भावनालाई नै समस्या बनाइन्छ भने त्यहाँ प्रश्न उठ्छ, विश्वास गर्ने सीमा कहाँसम्म हो? माफी दिनुको अर्थ फेरि उही ठाउँमा आफूलाई चोट खान राख्नु होइन। माफी मनलाई शान्त बनाउन सकिन्छ, तर सिमाना आफ्नो आत्मसम्मान जोगाउन बनाइन्छ। कहिलेकाहीँ हामी सम्बन्ध बचाउने नाममा आफूलाई नै गुमाइरहेका हुन्छौँ। हामी भन्छौँ एकपटक माफ गरौँ, फेरि पनि माफ गरौँ, अन्तिम पटक विश्वास गरौँ, सायद यसपटक बदलिन्छ। तर अन्तिम पटक पनि बारम्बार दोहोरिन थाल्यो भने त्यो माफी होइन, आफूलाई आफैले दिएको अर्को चोट हुनसक्छ। विश्वासको अन्तिम सीमा त्यही हो जहाँ तपाईँले आफ्नो आत्मसम्मानसँग सम्झौता गर्नुपर्ने अवस्था हुन्छ। प्रेममा धेरै कुरा सहन सकिन्छ, तर आफ्नो अस्तित्व गुमाएर कुनै सम्बन्ध जोगाउनु हुँदैन। कसैलाई प्रेम गर्नु राम्रो कुरा हो, कसैलाई दोस्रो मौका दिनु पनि राम्रो कुरा हो, तर आफ्नो मनलाई बारम्बार तोड्न दिएर कसैलाई प्रेम गरेको प्रमाण दिनु पर्दैन, किनकि स्वास्थ्य सम्बन्धमा तपाईँलाई हरेक दिन आफ्नो मूल्य प्रमाणित गर्नु पर्दैन। जहाँ विश्वास हुन्छ त्यहाँ डर कम हुन्छ, जहाँ सम्मान हुन्छ त्यहाँ लुकाउनु पर्ने कुरा कम हुन्छ, जहाँ साँचो माया हुन्छ त्यहाँ अर्को मान्छेलाई हराउने डरभन्दा उसलाई दुःख नदिने जिम्मेवारी ठुलो हुन्छ।

प्रिय श्रोता मित्रहरु, एउटा सम्बन्धमा धोका केवल बाहिरको सम्बन्धले मात्र दिदैन, कहिलेकाहीँ तपाईँको कुरा सुन्नुपर्ने ठाउँमा व्यवस्था गर्नु पनि धोका हो। तपाईँले भरोसा गरेर दिएको रहस्य अरूलाई सुनाउनु पनि धोका हो। तपाईँको कमजोरीलाई तपाईँ विरुद्ध प्रयोग गर्नु पनि धोका हो। तपाईँको भावनालाई बारम्बार मजाक बनाउनु पनि धोका हो। धोका भनेको केवल कसैसँग अर्को सम्बन्ध बनाउनु होइन, धोका भनेको विश्वासको सम्मान नगर्नु हो। त्यसैले

हामीलाई सम्बन्धमा भएको सबैभन्दा ठुलो चोट तिमीले मलाई छोड्यौ भन्ने हुँदैन। सबैभन्दा ठुलो चोट हुन्छ मैले तिमीलाई यति विश्वास गरेको थिएँ, किनकि मान्छे गुमाउँदा दुःख लाग्छ, तर आफूले विश्वास गरेको मान्छेको वास्तविकता थाहा पाउँदा आफूभित्रको एउटा संसार नै भत्किएको जस्तो लाग्छ। हामीले उसलाई जस्तो ठानेका थियौँ ऊ त्यस्तो रहेनछ। हामीले सँगै देखेको भविष्य अचानक अपरिचित लाग्छ। पुराना कुराहरू सम्झिँदा पनि मनमा प्रश्न आउँछ, त्यो सबै साँचो थियो कि थिएन? र यही प्रश्नले धेरै रात निन्द्रा हराउँछ। तर समयसँगै एउटा कुरा बुझिन्छ, हरेक मानिस हाम्रो जीवनमा सधैँका लागि आउँदैन। कतिपय मानिसहरू हामीलाई साथ दिन आउँछन्, कतिपयले हामीलाई प्रेम सिकाउँछन्, कतिपयले हामीलाई दुःख दिन्छन्, र कतिपयले हामीलाई आफूलाई माया गर्न सिकाएर जान्छन्। धोका पाउनु जीवनको अन्त्य होइन, धोका पाएपछि पनि आफ्नो मनलाई कठोर नबनाउनु ठुलो जित हो। कसैले तपाईँलाई धोका दियो भन्दैमा संसारका सबै मानिस खराब हुँदैनन्। एउटा मान्छेले तपाईँको विश्वास तोड्यो भन्दैमा तपाईँले सबैलाई शङ्काको नजरले हेर्नुपर्ने आवश्यकता छैन। तर अर्को पटक विश्वास गर्दा आफ्नो मनसँगै आफ्नो बुद्धिलाई पनि साथमा राख्नुहोस्। माया गर्नुहोस् तर आफूलाई नहराउनुहोस्। विश्वास गर्नुहोस् तर आफ्नो सीमाना पनि बुझ्नुहोस्। माफ गर्नुहोस् तर आफ्नो आत्मसम्मान नबेच्नुहोस्। र सबैभन्दा महत्त्वपूर्ण कुरा, कसैलाई गुमाउने डरले आफूलाई गुमाउनु हुँदैन। कहिलेकाहीँ जीवनमा हामीलाई छोडेर जाने मानिसलाई रोक्न खोज्छौँ, उसको पछाडि दौडिन्छौँ, फोन गर्छौँ, म्यासेज गर्छौँ, कारण सोध्छौँ, उसले फेरि पहिलेको जस्तो व्यवहार गरोस् भनेर आफूलाई नै परिवर्तन गर्न थाल्छौँ। तर प्रिय श्रोता मित्रहरू, जसलाई तपाईँको मूल्य बुझाउन बारम्बार आफूलाई सानो बनाउनु पर्छ, त्यस्तो सम्बन्धले तपाईँलाई कहिले ठुलो बनाउँदैन। तपाईँ कसैको मनोरञ्जन हुनुहुन्न, तपाईँ कसैको समय कटाउने माध्यम हुनुहुन्न, तपाईँ पनि सम्मान पाउन योग्य हुनुहुन्छ, तपाईँ पनि साँचो व्यवहार पाउन योग्य हुनुहुन्छ। तपाईँको मनसँग खेलिनु हुँदैन, र यदि कसैले तपाईँको विश्वास तोडेको छ भने त्यसपछि तपाईँको जीवनको सबैभन्दा ठुलो जिम्मेवारी उसलाई सजाय दिनु होइन, आफूलाई फेरि उठाउनु हो। उसलाई देखाउनु होइन कि तपाईँ उसको बिना पनि खुसी हुनुहुन्छ, बरु आफूलाई महसुस गराउनु कि तपाईँको खुसी कुनै एक व्यक्तिमा निर्भर थिएन। विश्वासको अन्तिम सिमाना अरूले तोकिदिने कुरा होइन, त्यो सिमाना हामी आफैले निर्धारण गर्नुपर्छ। कति कुरा माफ गर्ने, कति कुरा स्वीकार गर्ने, र कुन बिन्दुमा आफूलाई बचाएर हिँड्ने, यो निर्णय तपाईँको हो। किनकि सम्बन्ध जोगाउनु सुन्दर कुरा हो, तर आफूलाई जोगाउनु अझ आवश्यक कुरा हो। कहिलेकाहीँ सम्बन्ध बचाउन नसक्नु हार होइन, कहिलेकाहीँ त्यहाँबाट बाहिर निस्कनु नै सबैभन्दा ठुलो साहस हो। हामीलाई लाग्छ सम्बन्ध टुट्यो भने हामी हार्यौँ, तर वास्तवमा कहिलेकाहीँ सम्बन्ध छोडेर पनि हामी आफैलाई जितिरहेका हुन्छौँ। आज तपाईँको मनमा पनि कसैको कारणले विश्वासको प्रश्न उठिरहेको छ भने आफैलाई एउटा कुरा सम्झाउनुहोस्। तपाईँले साँचो भएर प्रेम गर्नुभएको थियो भने तपाईँ गलत हुनुहुन्न। तपाईँले विश्वास गर्नुभएको थियो भने तपाईँ कमजोर हुनुहुन्न। तपाईँले माफी दिनुभएको थियो भने तपाईँ मूर्ख हुनुहुन्न। तर एउटै चोट बारम्बार सहेर पनि आफूलाई बचाउन नसक्नु चाहिँ तपाईँले आफूलाई बिर्सनु हो। त्यसैले जहाँसम्म सम्भव छ सम्बन्धलाई बचाउनुहोस्। तर जहाँ तपाईँको आत्मसम्मान बारम्बार मारिन थाल्छ त्यहाँ एकपटक आफैलाई बचाउनुहोस्। किनकि जीवनमा केही मानिसहरू गुमाउँदा हामी एक्लो हुन्छौँ, तर आफूलाई गुमाउँदा हामी आफूभित्रै हराउँछौँ। र सायद विश्वासको अन्तिम सीमा यही हो, अरूलाई विश्वास गर्दा आफूलाई अविश्वास गर्न थाल्नु हुँदैन। कसैलाई माया गर्दा आफूलाई घृणा गर्न थाल्नु हुँदैन। कसैलाई बचाउँदा आफूलाई नै डुबाउनु हुँदैन। र कसैलाई आफ्नो संसार बनाउँदा आफ्नो अस्तित्व नै बिर्सनु हुँदैन। अन्तत सम्बन्ध त्यही सुन्दर हुन्छ जहाँ दुईजना मानिस एकअर्कालाई बाँधेर होइन विश्वास गरेर साथमा रहन्छन्। जहाँ प्रश्नभन्दा उत्तर धेरै हुन्छन्, जहाँ डरभन्दा सुरक्षा धेरै हुन्छ, जहाँ शङ्काभन्दा विश्वास ठुलो हुन्छ, र जहाँ प्रेमसँगै सम्मान पनि बाँचेको हुन्छ। त्यसैले विश्वास गर्नुहोस् तर आफ्नो मनको आवाज पनि सुन्नुहोस्। माया गर्नुहोस् तर आफ्नो आत्मसम्मानलाई पनि माया गर्नुहोस्। माफ गर्नुहोस् तर आफ्नो सिमाना पनि सम्झनुहोस्। किनकि जीवनमा सबैभन्दा कठिन कुरा कसैलाई विश्वास गर्नु होइन, सबैभन्दा कठिन कुरा हो विश्वास टुटेपछि पनि आफूभित्रको राम्रो मान्छेलाई जोगाइराख्नु।

पहिलेको जस्तो कहिले हुँदैन। यही भावनासँग आजको युवा भनी कार्यक्रमबाट म बिदा हुन चाहन्छु। सायद तपाईँले पनि कसैलाई धेरै विश्वास गर्नुभएको छ होला, सायद त्यो विश्वास आज पनि बाँकी छ, वा सायद केवल एउटा सम्झना भनेर बसेको छ। जे भए पनि आफ्नो मनलाई दोष नदिनुहोस्। साँचो भएर हार्नु झुटो भएर जित्नुभन्दा धेरै सुन्दर हुन्छ। आफ्नो ख्याल राख्नुहोस् र तपाईँको विश्वासमा बाँचेका मान्छेहरूको पनि। पुरनसँग कार्यक्रम युवा भनी सुन्नुहुनेहरू सम्पूर्णबाट अब बिदा मागेर जाने समय पनि भइसकेको छ। तसर्थ कार्यक्रम प्रस्तोता योजना मोहरा लगायत म पुरनलाई दिनुहोस् बिदा। नमस्ते।

नमस्कार श्रोतागण, आकाशवाणीको चर्चा चौतारी कार्यक्रममा तपाईँहरूलाई स्वागत छ। आजको विषय छ प्रधानमन्त्री नरेन्द्र मोदीको जनसेवाको 25 वर्ष अनि पूर्वोत्तर भारतको चौतर्फी विकास। लेखक हुनुहुन्छ असम विश्वविद्यालयका कानून विभागका प्रमुख प्राध्यापक श्री पार्थ प्रतिम पाल। यस विषयमा प्रस्तुत गर्न गइरहेको छु म रोशनी छेत्री। प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको जनसेवाको 25 वर्ष पूरा हुन गइरहेको छ। वहाँ 76 वर्षमा प्रवेश गर्नुभएको छ। वहाँको जन्मदिनमा 17 सितम्बरको दिन देशभरि अनेकौं स्थानहरूमा लाखौं आशीर्वाद दियोहरू बालिएका छन्। जनसेवा, सुशासन, समाज कल्याण तथा सेवा संकल्पले पूर्वोत्तरको चौतर्फी विकासबारे प्रस्तुत छन् केही ऐतिहासिक पाइलाहरू। प्रधानमन्त्री नरेन्द्र मोदीको रूपमा देशको शासन सम्हाल्नु भएको 12 साल पूरा भइसकेको छ तथा 13 वर्षमा प्रवेश गरिरहेको छ। वहाँको दूरदर्शी नेतृत्वले पूर्वोत्तर भारतको कायाकल्प गर्दै क्षेत्रको चहुमुखी विकासलाई अभूतपूर्व गति प्रदान गरेको छ। एक समय थियो जब पूर्वोत्तरलाई भारतको अशान्त क्षेत्रहरूमा गनिन्थ्यो अनि उद्योग, व्यापार र रोजगारमा धेरै पछाडिएर गएको थियो। तर आज प्रधानमन्त्रीको दूरदर्शिता र पूर्वोत्तरको विकासलाई सर्वोच्च प्राथमिकता दिएकोले यस क्षेत्रका 8 राज्यहरू अहिले समृद्धि र विकासको मार्गमा धेरै अगाडि बढिसकेका छन्। उद्योग, पर्यटन र व्यापार, वाणिज्य र रोजगारले नयाँ रफ्तार पक्रेको छ। श्री नरेन्द्र मोदीले वर्ष 2014 केन्द्रको सत्ता सम्हाल्नु भएको थियो। त्यस ताकदेखि नै उहाँले पूर्वोत्तर भारतको समग्र विकासलाई विशेष प्राथमिकता दिनुभयो। पूर्वोत्तर भारतको विकास बिना भारतको समग्र विकास सम्भव छैन भन्ने कुरा उहाँले गहिरो रूपमा बुझिसक्नु भएको थियो। पूर्वोत्तर राज्यहरूमा स्थायी शान्ति र समृद्धि कायम गर्नु हो भने असम, मणिपुर, मिजोरम, नागाल्याण्ड, त्रिपुरा, अरुणाचल प्रदेशको तीव्र विकास एकमात्र प्रभावी उपाय हो भन्ने कुरा श्री मोदीले अघिबाटै बुझिसक्नु भएको थियो। यसैले त आफ्ना मन्त्री परिषदका साथीहरूलाई महिनामा एक पटक कुनै न कुनै मन्त्रीले पूर्वोत्तर भारतको भ्रमण गर्न पर्छ तथा समन्वित रूपमा सबै मन्त्रालयहरू मिलेर पूर्वोत्तरको विकासलाई ठूलो टेवा दिनुपर्छ भन्ने निर्देश दिनुभयो। क्षेत्रको सांस्कृतिक समृद्धि र रणनीतिक महत्व ठूलो रहे तापनि त्यसभन्दा अघिका सरकारहरूले पूर्वोत्तरको विकासमा धेरै उपेक्षा गरेका थिए। तर श्री मोदी सरकारको दूरदृष्टिको सार्थक परिणामहरू आज सबैले देखिरहेका छन्। सड़क, रेल, हवाई

पूर्वाधार सम्पर्क सञ्जालको जाल ओछ्याइएको आज चारैतिर देखिन्छन्। राजमार्ग, रेलवे, विमानस्थल, पुलहरू र सीमापार करिडोरहरूको अभूतपूर्व विस्तार देखिँदैछ, जसले जनताको जीवनलाई सहज र गुणात्मक रूपमा थप उत्कृष्ट बनाउँदैछ। यसलाई राष्ट्रिय र क्षेत्रीय अर्थतन्त्रसँग स्थिर रूपमा एकीकृत गर्दैछ र थप विकास र थप रोजगारीको लागि लगानी पनि आकर्षित गरिरहेको छ। अवसरहरू यस क्षेत्रमा नयाँ प्रकारका उद्योगहरू पनि देखा पर्दैछन्, जसले वैज्ञानिक र प्राविधिक विकासको उदयमान आवश्यकताहरू पूरा गर्नेछन्, जसमा देशलाई विश्व औद्योगिक नक्सामा बलियो स्थानमा राख्ने सम्भावनाहरू छन्। व्यापार लगानी र गतिशीलतालाई बढावा दिएर यो पूर्वाधार पुनरुत्थानले आर्थिक वृद्धिलाई मात्र उत्तेजित गर्दैन, तर राष्ट्रिय सुरक्षालाई पनि सुदृढ पार्दै विस्तारै पूर्वोत्तरलाई भारतको भविष्यको लागि समृद्धि, स्थिरता र रणनीतिक शक्तिको महत्वपूर्ण प्रवेशद्वारमा रूपान्तर गर्दै हालैका वर्षहरूमा असम भारतको पूर्वोत्तर क्षेत्रमा पूर्वाधार रूपान्तरणको प्रमुख इन्जिनको रूपमा देखा परेको छ। एकपटक कमजोर कनेक्टिभिटी र ब्रह्मपुत्र उपत्यकाको भयानक भूगोलले सीमित भएको राज्यले अब राजमार्ग, पुल, रेल करिडोर, विमानस्थल र शहरी विकास पहल हरूको उल्लेखनीय विस्तार देखिरहेको छ। यी परियोजनाहरूले राज्यभित्र गतिशीलता मात्र सुधार गरिरहेका छैनन्, तर सम्पूर्ण पूर्वोत्तरको रणनीतिक र आर्थिक प्रवेशद्वारको रूपमा असमको भूमिकालाई क्रमशः पुनः परिभाषित गर्दैछ। कनेक्टिभिटीलाई सुदृढ पार्दै लगानीलाई प्रोत्साहन गर्दै र क्षेत्रीय र अन्तर्राष्ट्रिय करिडोरहरूमा व्यापारलाई सहज बनाएर विकासको यो लहरले असमलाई फराकिलो क्षेत्रीय रूपान्तरणको केन्द्रमा स्थिर रूपमा राखिरहेको छ। हालैका वर्षहरूमा राज्यभरि आकार लिएका प्रमुख पूर्वाधार परियोजनाहरू छलफल गरिरहेका छन्। ब्रह्मपुत्र नदीमा गुवाहाटीलाई उत्तर गुवाहाटीसँग जोड्ने प्रमुख 6-लेन पुल हो, जसले असममा शहरी र क्षेत्रीय कनेक्टिभिटीलाई उल्लेखनीय रूपमा बलियो बनाउँछ। लगभग 3,030 करोड रुपियाँको अनुमानित लागतमा निर्मित पुलले ठूलो कनेक्टिभिटी करिडोरको हिस्सा बनाउँछ र उत्तर पूर्वी भारतमा पहिलो एक्स्ट्रा डोज प्रिस्टेट कंक्रीट पुलको प्रतिनिधित्व गर्दछ। परियोजनाले शहरको दुई छेउ बीचको यात्रा समयलाई लगभग 45 देखि 60 मिनटबाट लगभग 7 मिनटमा घटाउँछ, जसले गर्दा अवस्थित सराईघाट पुलहरूमा भीड़भाड़ कम हुन्छ र मानिसहरू र सामानहरूको छिटो आवागमन सुनिश्चित हुन्छ। आधार आइसोलेसन प्रविधि र पुल स्वास्थ्य अनुगमन जस्ता उन्नत इन्जिनियरिङ सुविधाहरूसित डिजाइन गरिएको यस क्षेत्रको उच्च भूकम्पीय गतिविधिलाई सामना गर्न सक्ने प्रणालीको रूपमा यो पुल एक महत्वपूर्ण पूर्वाधार कोसेढुङ्गाको रूपमा खड़ा छ। दैनिक आवागमनमा सुधार गर्नुका साथै यो परियोजनाले आर्थिक गतिविधिलाई उत्तेजित गर्ने, उत्तरी गुवाहाटीलाई शहरी विस्तारलाई प्रोत्साहन गर्ने, पर्यटन र वाणिज्यलाई सहज बनाउने र उत्तर पूर्वी क्षेत्रको प्रमुख प्रवेशद्वारको रूपमा गुवाहाटीको भूमिकालाई बलियो बनाउने अपेक्षा गरिएको छ। मेघालयको कुरा गरौं भने सिलोङ सिल्चर हाई स्पीड करिडोरले भारतको उत्तर पूर्वी क्षेत्रमा हालै चलिरहेको सबैभन्दा परिणामकारी पूर्वाधार पहलहरू मध्ये एकलाई प्रतिनिधित्व गर्दछ। आर्थिक र रणनीतिक दुवै हिसाबले 22,864 करोड रुपियाँको अनुमानित लागतमा केन्द्रीय मन्त्री परिषदले अनुमोदन गरेको 166.8 किलोमिटर 4-लेनको ग्रीनफिल्ड पहुँच नियन्त्रित राजमार्ग मेघालय सिलोङ नजिकैको मालविङ खुङलाई असमको सिल्चर नजिकैको पञ्चग्रामसँग जोड्ने, यस क्षेत्रभरि कनेक्टिभिटीलाई मौलिक रूपमा रूपान्तरण गर्न डिजाइन गरिएको हो, जसको शिलान्यास प्रधानमन्त्री श्री मोदीले 14 मार्च 2026 गर्नुहुनेछ। करिडोरले गुवाहाटी, सिलोङ र बराक बीचको मानिसहरू र सामानहरूको आवागमनमा नाटकीय रूपमा सुधार गर्ने अपेक्षा गरिएको छ।
उपत्यका त्रिपुरा मिजोरम र मणिपुरलाई देशका बाँकी भागसँग जोड्ने यात्रा समय घटाउने र अवस्थित एनएच छ मार्गमा भीड़भाड़बाट बच्ने बंगलादेशमा कुनै निर्भरता बिना यसको तत्काल यातायात लाभहरू बाहेक यो परियोजनाको विशाल रणनीतिक महत्व छ किनकि यसले म्यानमार हुँदै कलादान बहुमोडल ट्रान्जिट

यातायात परियोजनाको लागि एक महत्वपूर्ण भूमि लिङ्कको रूपमा काम गर्नेछ, जसले गर्दा पूर्वोत्तरलाई बंगलादेशमा निर्भरता बिना कोलकाता र विशाखापट्टनम जस्ता बन्दरगाहहरूमा वैकल्पिक समुद्री पहुँच मार्ग प्रदान गर्नेछ। यसो गर्दा करिडोरले यस क्षेत्रमा भारतको रणनीतिक स्वायत्तता बढाउँछ, साँघुरो सिलिगुडी करिडोरसँग सम्बन्धित जोखिमहरूलाई कम गर्छ र क्षेत्रीय व्यापार सञ्जालहरूसँग पूर्वोत्तरलाई अझ नजिकबाट एकीकृत गरेर सैन्य र रक्षा सम्बन्धी मामिलाहरूको दृष्टिकोणबाट पूर्वोत्तरलाई एकीकृत र पहुँच गरेर विद्यमान भारत चीन सम्बन्धलाई ध्यानमा राखेर पूर्व नीतिको व्यापक उद्देश्यलाई बलियो बनाउँछ। साथै राजमार्गले मेघालय र असम, त्रिपुरा, मणिपुर, मिजोरममा औद्योगिक वृद्धि, पर्यटन र दक्षता र रोजगारी सृजनालाई उत्प्रेरित गर्ने र यसरी क्षेत्रको आर्थिक परिदृश्यलाई रूपान्तरण गर्ने र राष्ट्रिय विकास र भू राजनीतिक महत्वको एक महत्वपूर्ण सीमाको रूपमा पूर्वोत्तरको उदयलाई सुदृढ पार्ने अपेक्षा गरिएको छ। विश्वव्यापी प्रविधि आपूर्ति श्रृङ्खलामा असमको जगी रोडमा अर्धचालक एसेम्ब्ली र परीक्षण सुविधाको स्थापनाले उत्तर पूर्वी क्षेत्रको औद्योगिक र प्राविधिक विकासमा एक महत्वपूर्ण क्षणको रूपमा चिन्ह लगाउँछ। लगभग 27,000 करोड़ रुपियाँको लगानीमा परिकल्पना गरिएको टाटा इलेक्ट्रोनिक्सद्वारा विकसित गरिएको अत्याधुनिक सुविधाले असमलाई विश्वव्यापी अर्धचालक मूल्य श्रृङ्खलामा एकीकृत गर्न तयार छ, जुन क्षेत्र आधुनिक इलेक्ट्रोनिक्स, कृत्रिम बुद्धिमत्ता, दूरसञ्चार र उन्नत उत्पादनको मेरुदण्ड हो। यस प्लान्टले प्रतिदिन लगभग 48 मिलियन अर्धचालक चिप्स उत्पादन गर्ने अपेक्षा गरिएको छ, जबकि हजारौं प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीका अवसरहरू सृजना गर्नेछ, जसले गर्दा ऐतिहासिक रूपमा सीमित ठूला स्तरको उत्पादनद्वारा विशेषता रहेको क्षेत्रमा उच्च सिप औद्योगिक वृद्धिलाई प्रेरित गर्नेछ। तार, बन्ट, फ्लिप चिप र एकीकृत प्रणाली प्याकेजिङ जस्ता उन्नत अर्धचालक प्याकेजिङ प्रविधिहरू प्रस्तुत गरेर यस सुविधाले असमलाई उच्च प्रविधि उत्पादन र नवाचारको लागि उदयमान केन्द्रको रूपमा स्थान दिन्छ। यसले सहायक उद्योगहरू, रसद नेटवर्कहरू, अनुसन्धान संस्थाहरू र विशेष प्राविधिक प्रशिक्षणको विकासलाई उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ, जसले गर्दा यस क्षेत्रमा ज्ञान सञ्चालित उद्योगको नयाँ पारिस्थितिकी प्रणालीलाई बढ़ावा दिनेछ। अझ महत्वपूर्ण कुरा, यो परियोजनाले उत्तर पूर्वको विकासात्मक कथामा निर्णायक परिवर्तनको प्रतीक हो। स्रोतमा आधारित परिधीय अर्थतन्त्रबाट विश्वव्यापी डिजिटल र इलेक्ट्रोनिक्स आपूर्ति श्रृङ्खलामा सहभागी बन्ने, यसो गर्दा जगीरोड अर्धचालक सुविधाले असमलाई औद्योगिक आधुनिकीकरण, प्राविधिक क्षमता र दिगो आर्थिक उन्नतिको नयाँ युगमा प्रवेश गर्ने क्षमता राख्छ, जबकि महत्वपूर्ण अर्धचालक क्षेत्रमा रणनीतिक आत्मनिर्भरता हासिल गर्ने भारतको व्यापक महत्वाकांक्षालाई सुदृढ पार्छ। गुवाहाटी विमानस्थलको क्षेत्रीय उड्डयन केन्द्रमा रूपान्तरण, गुवाहाटीको लोकप्रिय गोपीनाथ बोर्डोलाई अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ एकीकृत टर्मिनलको उद्घाटनले असमको द्रुत पूर्वाधार आधुनिकीकरण र पूर्वोत्तर क्षेत्रको प्रमुख उड्डयन प्रवेशद्वारको रूपमा यसको उदयमा एक निर्णायक कोसेढुङ्गा चिन्ह लगाउँछ। लगभग 4,000 करोड़ रुपियाँको अनुमानित लागतमा निर्मित समग्र परियोजना लगानी लगभग 5,000 करोड़ रुपियाँ पुगेको छ, जसमा उन्नत मर्मत सम्भार, मर्मत र ओभरहल सुविधाहरू सामेल छन्। अत्याधुनिक टर्मिनल लगभग 1.4 लाख वर्ग मिटर फैलिएको छ र वार्षिक 1.3 करोड़ भन्दा बढी यात्रीहरूलाई सम्हाल्न डिजाइन गरिएको छ, जसले विमानस्थलको क्षमता र सञ्चालन दक्षतालाई नाटकीय रूपमा विस्तार गर्दछ। असमको समृद्ध प्राकृतिक र सांस्कृतिक सम्पदाबाट प्रेरित र व्यापक बाँस वास्तुकलालाई समावेश गर्ने यो आधुनिक सुविधाले विश्वस्तरीय उड्डयन पूर्वाधारसँग क्षेत्रीय पहिचानको संश्लेषणलाई प्रतिनिधित्व गर्दछ। यात्री अनुभव र कनेक्टिभिटीमा सुधार गर्नुका साथै यो विस्तारले पूर्वोत्तरलाई मुख्य भूमि भारत र महत्वपूर्ण अन्तर्राष्ट्रिय गन्तव्यहरूसँग जोड्ने प्रमुख उड्डयन केन्द्रको रूपमा गुवाहाटीको स्थितिलाई उल्लेखनीय रूपमा बलियो बनाउँछ। श्रोतागण, सुन्दै हुनुहुन्थ्यो प्रधानमन्त्री नरेन्द्र मोदीको सेवा संकल्पका 25 वर्षहरू अनि पूर्वोत्तर भारतको

तर्फी विकास यो कार्यक्रम हाम्रो सामाजिक सञ्जाल ट्विटर एक्स एट एआईएन न्यूज कर्सियङ युट्युब एट एआईआर कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीमा सुन्न सक्नुहुनेछ र आफ्नो मन्तव्य पनि दिन सक्नुहुनेछ। धन्यवाद।

केन्द्रबाट बोलिरहेका छौं। समय बेला बेलुकीको 10:30 भयो। यसको साथै आजको हाम्रो अधिवेशन यही पूरा गरिन्छ। भोलि बिहान 6:25 जाँदा हामी हजुरहरूको सेवामा अवश्य उपस्थित हुनेछौं। तबसम्मलाई आगे दिनुहोस्। शुभरात्री। जय हिन्द।